0: program of a Bachelor of Business Administration in Finance, BBA Finance.
1: Forms are available at College Administration at 9 a.m. to 3 p.m.
0: Science and Management, both in stream can apply.
1: Last date of form submission, 26th Asar 2083.
2: Entrance exam, 29th Asar 2083.
1: Inter to learn, go forth to serve.
0: Further details, Pokhara College of Management, PCM, Ganmargarh, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
3: Hajur Dan Garau.
4: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं।
5: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
3: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
4: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्था

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। आज मिति 2083 साल सात 15 गते सोमबार, जेठ शुक्ल पक्षको पूर्णिमा तिथि, सन् 2026 जून 29 तारीक। कार्यक्रममा सबैभन्दा पहिला तपाईँको आजको राशिफल सुन्नुहोस्। सबैभन्दा पहिले मेष राशि। व्यापार व्यवसायमा लेनदेनमा सावधानी रहनुहोस्। कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। छरछिमेकीसँगको मनमुटाव सुल्झिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक 7 रहेको छ। वृष राशि। विवादास्पद मामिलाहरूमा धेरै नबोल्दा राम्रो हुन सक्नेछ। मित्रहरूसँगको भेटघाटले मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा अधिकारी वर्गहरूको कुरालाई व्यवस्था नगर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक 6 रहेको छ। मिथुन राशि। साझेदारी व्यवहारबाट लाभ मिल्नेछ। प्रियजनहरूबाट उपहार मिल्ने, खुशी मिल्नेछ। नोकरी वा पेसामा कार्यशैलीमा सानो परिवर्तनले पनि ठूलो कार्य सम्पादन हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक 4 रहेको छ। कर्कट राशि। घरको साज सजावटमा धन खर्च हुनेछ। अड्किएको ऋण लिनुमा सफलता मिल्नेछ। स्वास्थ्यले साथ नदिनाले कार्य समयमा सम्पादन नहोला। व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक 3 रहेको छ। सिंह राशि। लक्ष्य प्राप्तिको लागि संघर्ष गर्नुपर्ने हुन्छ। वाक्चातुर्यले गर्दा उल्झेको कार्यहरू सुल्झिनेछ। कार्यक्षेत्रमा विरोधीहरू सक्रिय रहनेछन्। पिताको सहयोग मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक 3 रहेको छ। कन्या राशि। सहकारी र वित्तीय मामिलाहरूमा गम्भीर विचार गरेर निर्णय लिनुपर्ने हुन्छ। कार्यक्षेत्रमा अधिकारीको लागि संघर्ष गर्नुपर्नेछ। नयाँ नोकरीमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक 7 रहेको छ। तुला राशि। कारोबारमा थप लगानी लगाउनको लागि उपयुक्त समयको विचार गर्नुहोस्। खर्चमा नियन्त्रण राख्ने प्रयास गर्नुहोला। सवारी सदनमा धन खर्चका योग रहेका छन्। स्वास्थ्यमा खानपिनका विशेष ध्यान राख्नुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक 4 रहेको छ। वृश्चिक राशि। नयाँ सम्पर्क बन्नाले भविष्यमा लाभ हुनेछ। घर परिवारमा आफन्तहरूसँग मनमुटाव हुन सक्छ। आफ्नो सिद्धान्तलाई नत्याग्नुहोला। आर्थिक पक्ष राम्रो रहनेछ। आजको शुभ रंग पहेँलो हो भने शुभ अंक 8 रहेको छ। धनु राशि। घर परिवारमा मांगलिक वा धार्मिक कार्यक्रमहरूमा सहभागी हुनाले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा नयाँ योजनाहरू क्रियान्वित गर्ने समय रहेको छ। विद्यार्थीहरूलाई पढ़ाईमा मन नलाग्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक 2 रहेको छ। मकर राशि। विचार सम्प्रेषण गर्नु अघि राम्ररी विचार गर्नुहोस्। पारिवारिक समस्या सुल्झाउनमा गाह्रो हुनेछ। पुरानो कुरालाई लिएर घरमा आन्तरिक कलह रहनेछ। जग्गा जमीनबाट राम्रो लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक 1 रहेको छ। कुम्भ राशि। कार्यक्षेत्रमा समयमा कार्य सम्पादन हुनाले घर परिवारसँग मनोरञ्जनात्मक समय बित्नेछ। पुरानो उपलब्धि नोकरी वा पेसामा पदोन्नतिमा सहायक हुनेछ। समाजमा नयाँ जिम्मेवारी मिल्न सक्नेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक 6 रहेको छ। अन्तिममा मीन राशि। व्यापार व्यवसायमा आफन्तहरूको साथ र सहयोग मिल्नेछ। बोलीको प्रभावले आफ्नो कार्य पूरा गर्नमा सफल भइनेछ। मौसमी बिरामीबाट जोगिनुहोस्। आटेको कार्य सम्पादन गर्न सफलता मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक 3 रहेको छ। आदरणीय श्रोतावृन्द, आजको राशिफलमा जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ रहनेछ।

श्रोतावृन्द, आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाई सम्पूर्णमा रेडियो ढोरबा राई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: हजुर श्रोता, यिनै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौं। आजको श्रृंखलाबाट म सृष्टि खत्री विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुङमाया पुन।
4: खाए साह्रै मिठो, पकाए त स्वाकै, एक पाकेटले पेट भरि नि के हो भन अपवाकै।
5: यी यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस काउचौको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98560 2279।
1: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
2: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौ। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौ।
3: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
4: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र जेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
5: सधैँझै यही आउँदो असार 20 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
6: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिसाने आउनुहुने भएकाले कानबाट पिप आउने दुख्ने कान कम सुन्ने सुद्धा रिङ्गट लाग्ने कान वरिपरि घाउ खटिरा नाकको एलर्जी नाक तालिने नाकभित्र मासु पलाएको नाकबाट रगत बग्ने पिनासको समस्या घाँसीको एलर्जी टन्सिलको संक्रमण मुख भित्रको घाउ खटिरा थाइरोइड ग्रन्थि सुनिने गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
7: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्ने तथा नसारोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
8: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
3: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा सम्पर्क 0564142333
7: र 98678687।

0: connect your dream, connect your future, STEAM, connect your heart.
1: Pune, Australian Education and Visa Services. Shukla Gandaki 4, Tulegaura, Watin Department Bhavan Sangai, Mobile 9562342492 or 9562380073.
2: प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
3: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल
2: बीपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया शोरूम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
4: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक
2: प्रोपाइटर थान प्रकाश नेउपाने 9556033878 प्रशान्त नेउपाने 9846026925
5: 103.8 अन्डरमनको आवाज
6: स्टुडियो टाइटेन
7: अहिले बिहानको 6 बज्यो
8: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301

0: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premios.
2: गुमाए वर्षेनी युरोपको तापक्रम दोब्बरले बढ्दै गएको डब्ल्यूएचओको भनाई
3: र दक्षिण अफ्रिकालाई हराउँदै क्यानाडा पहिलो पटक विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश
4: प्राविधिक शिक्षा आजको आवश्यकता
5: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा संचालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज टाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट बीई सिभिल सिभिल एण्ड रूरल कम्प्युटर इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो
4: प्रवेश परीक्षा असार 25 गते बिहिबार
5: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज टाङ्गु नारायण 4 भक्तपुर
4: फोन 01-5121-5200 97418-2096
5: वेबसाइट www.nec.edu.np
6: It's a goal! HIMSA goal! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनेरेसन हिमस्टा टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टा टिभी उही सेलिब्रेसन हरेक जेनेरेसन
7: हिमस्टा फर अ कम्प्लिट होम
8: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
6: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला
2: काया कैरनमा अब खबरको सिलसिला गैराती र आज बिहान देशका विभिन्न ठाउँमा पानी परेको छ पछिल्लो 4 घण्टामा लमजुङको भोरेटारमा सबैभन्दा बढी 114 मिलिमिटर पानी परेको छ चितवन दाङ बाँके बर्खा लगायतका ठाउँमा पनि ठूलो पानी परेको छ गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा कोशी बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तथा कर्णाली र मधेस प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसत वर्षा भइरहेको हो आज दिउँसो र भरे बेलुका पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ महाशाखाका अनुसार भोलि र पर्सी अझै ठूलो पानी पर्ने सम्भावना छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सी देशका विभिन्न ठाउँमा ठूलो वर्षा तथा 1-2 ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन आग्रह गरेको छ प्राधिकरणले सूचना निकालेर अकस्मात बाढ़ी आउन सक्ने खोला तथा खरेको बाटो हुँदै यात्रा गर्नेलाई सतर्कता अपनाउन भनेको छ यस्तै पहिरोको जोखिममा रहेका ठाउँ तथा खोला नदी किनारामा बस्तीका बासिन्दालाई सतर्क रहन प्राधिकरणले अनुरोध गरेको छ भोलि र पर्सी मधेस तथा कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मुसलधारे पानी पर्ने सम्भावना छ मनसुनी गतिविधि बढ़ेका बेला अकस्मात बाढ़ी पहिरो कटान गेग्रान बहाव शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम समेत हुने जनाउँदै प्राधिकरणले आवश्यक सतर्कता अपनाउन र पूर्व तयारी गर्न आग्रह गरेको हो प्राधिकरणले डुबान हुने बस्तीका बासिन्दालाई आवश्यक पर्नासाथ उँचो र सुरक्षित ठाउँमा जान तथा 3 वटै सुरक्षा निकाय पालिका स्वयंसेवक लगायतका सबै निकायलाई प्रतिकारका लागि तयारी अवस्थामा रहन भनेको छ यस्तै जोखिमयुक्त राजमार्ग र सड़कमा डोजर एक्सकभेटर लोडर लगायतका साधन तयारी अवस्थामा राख्न तथा पूर्व तयारी पूर्व कार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थालाई जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितिको सम्पर्कमा रही काम गर्न प्राधिकरणले आग्रह गरेको छ
3: असार 15 किसानले दही चूरा खाँदै धान रोप्नुपर्ने हो तर सिंचाई र मलको अभावमा किसानले यस वर्ष धान रोप्नै पाएका छैनन् ब्याडको धानको बिउ सुक्दै जाँदा किसान थप चिन्तामा छन् सरकारी आंकड़ा अनुसार यो वर्ष देशभर 15.6% मात्रै रोपाई भएको छ कृषि विभागका सूचना अधिकारी एवं वरिष्ठ अर्थ कृषि विज्ञ तिलकराज चौलागाईका अनुसार सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा 45.5% रोपाई भएको छ। सबैभन्दा कम मध्य प्रदेशमा 3.9% मात्रै रोपाई गरिएको छ। कोशी प्रदेशमा 14.3%, बागमतीमा 20.5%, गण्डकी प्रदेशमा 13.8%, लुम्बिनीमा 20.8% र कर्णाली प्रदेशमा 39.1% रोपाई सकिएको कृषि विभागले जनाएको छ। सरकारी तथ्याङ्कले मल पर्याप्त देखिए पनि वास्तविक किसानले भने मल पाउन सकेका छैनन्। मन्त्रालयका प्रवक्ता मनिष पालले मलखादको अभाव हुन नदिने गरी मन्त्रालय लागि परेको जानकारी दिनुभयो। धान दिवस मनाइँदै खेत भने बाँझे शीर्षकको खबर अन्नपूर्णपोस्टले लेखेको छ। यसैबीच मनसूनले झरीसँगै खेतमा पानी जम्न थालेपछि नेपाली गाउँ बस्तीको मुहार फेरिन्छ। हिलोमा टेकिएका खुट्टा, रोपाईमा व्यस्त किसान, टाढासम्म गुञ्जने असारे भाका र घर घरमा जोहो गरिने दहीचूराले असार पन्ध्रलाई विशेष बनाउँछ। मानो रोपेर मुरी फलाउने उखानले चिनिने यो दिवस नेपाली कृषि संस्कृति श्रम र आशाको उत्सव हो। नेपालीको भान्सामा कोदो मकै गहुँका परिकार भन्दा चामलको भातको महत्व आज पनि उस्तै छ। बिहान बेलुका भात नखाए खाना नै नखाएको अनुभूति गर्ने नेपाली समाजमा धान केवल बाली होइन जीवनशैलीको समेत हिस्सा हो। कृषि विभागका अनुसार देशका झण्डै 27,65,000 कृषक परिवार प्रत्यक्ष रूपमा धान खेतीमा संलग्न छन्। कुल खाद्यान्न उत्पादनको आधा हिस्सा धानले ओगटेको छ भने कृषि क्षेत्रको कुल गृहस्थ उत्पादनमा यसको योगदान झण्डै 13% छ। धानसँग जोडिएको अर्को रमाइलो पक्ष दही चिउरा हो। असार पन्ध्रमा दही चिउरा खाने परम्परा यति लोकप्रिय बनेको छ कि खेतमा नपुगेका शहरी नागरिकले पनि यो दिन दही चिउरा खाएर पर्व मनाउँछन्। आजको गोर्खापत्रमा खबर छ।
2: कानून कार्यान्वयन गराउने सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले नै देशको कानून र अन्तर्राष्ट्रिय महासन्धि विपरीत 18 वर्षभन्दा मुनिका बालबालिकालाई पार्टी सदस्य बनाएकामा राजनीतिक दलहरू, सांसद र अधिकार कर्मीले आपत्ति जनाएका छन्। रासोपाका निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रथम महाधिवेशनको बन्द सत्रमै असार 9 प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा 35,000 भन्दा बढ़ी 18 वर्ष मुनिका बालबालिका पार्टी सदस्य रहेको उल्लेख छ। पार्टी सदस्य संख्या 5,23,465 रहेको जानकारी दिएका बुर्लाकोटीले पेश गरेको प्रतिवेदन अनुसार रासोपामा 18 वर्ष मुनिका 35,257 सदस्य रहेका छन्। रासोपामा 18 वर्ष मुनिका 35,000 सदस्य, कानून र अन्तर्राष्ट्रिय अभिसन्धि उल्लंघन आजको कान्तिपुरमा खबर छ।
3: वामपन्थी दलका शीर्ष नेताहरूले लोकतान्त्रिक उपलब्धि र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि तत्काल सहकार्य गरेर एउटै मोर्चामा उभिए पनि पार्टी एकीकरण गर्ने हतारमा नरहेको बताएका छन्। मदन भण्डारीको 75 जन्मजयन्तीका अवसरमा हिजो आयोजित कम्युनिष्ट आन्दोलन र मदन भण्डारीको व्यक्तित्व केन्द्रित विमर्शमा एउटै मंचमा सहभागी भएका उनीहरूले तत्काल सहकार्य र आन्तरिक समीक्षापछि मात्रै पार्टी एकता गर्नुपर्ने बताएका छन्। 2075 एकताको अगुवाई गर्ने एमाले अध्यक्ष केपी ओली सहित माधव कुमार नेपाल र झलनाथ खनाल तथा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले 3 नपुग्दै पार्टी एकता टुट्नुको कारणहरू पहिल्याएर आत्मसमीक्षा नगरी तत्काल सहकार्य गरे पनि एकता नगरिहाल्ने धारणा राखेका छन्। नेपालमा भदौ 23 र 24 घटना मार्फत कम्युनिष्टहरू विरूद्ध गम्भीर षड्यन्त्र भएका कारण आफूहरू तत्काल यस्तो देशी विदेशी षड्यन्त्र परास्त गर्न कार्यरत एकता मार्फत एकजुट हुँदै दिगो एकीकरणका पक्षमा सक्रिय हुने नेताहरूको भनाइ छ। सबै वाम पार्टीहरूमा नेतृत्व हस्तान्तरण पुस्तान्तरण गरेर पुनर्गठन गर्न दबाव बढ़िरहेका बेला उनीहरूले कम्युनिष्ट एकता गराएर आफूहरू नै राजनीतिमा सक्रिय हुने कि नयाँ अनुहारलाई नेतृत्व हस्तान्तरण गर्ने भन्नेमा मौन रहे। सबै वाम शीर्ष नेताहरूलाई एउटै मंचमा उभ्याएर कार्यगत एकताको सन्देशसहित पार्टी एकताको सम्भाव्य दिशा पहिल्याउने कामको संयोजन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको थियो। आजको नयाँ पत्रिकाले खबर छापेको छ।
2: काया कैरनमा किशोरा अवस्थामा देखिने मानसिक स्वास्थ्य समस्या र व्यवस्थापनका बारेमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: Better appliances का AC, cooler, fridge, cooker, induction, air fryer लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ, मलाई त Better को बानी लागिसकेको छ। Better appliances, Better को बानी लाग्छ।
10: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका पक्यौता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र पक्यौता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले केही ठाउँमा रातिदेखि नै वर्षा, भोलि र पर्सि अझै ठूलो पानी पर्ने सम्भावना, बाढ़ी पहिरोबाट बच्न पूर्व तयारी र सतर्कता अप्नाउन आग्रह, धान दिवस मनाइँदै गर्दा किसानलाई सिंचाई र मलको अभाव, नेपालीको भान्सामा अरू परिकार भन्दा चामल भातको महत्व आज पनि उस्तै, रासोपामा 18 वर्ष मुनिका 35,000 सदस्य, कानून र अन्तर्राष्ट्रिय अभिसन्धि उल्लंघन, तत्काल सहकार्य र आन्तरिक समीक्षापछि मात्रै पार्टी एकता हुनुपर्ने, वाम शीर्ष नेताहरूको साझा निष्कर्ष लगायतका खबर प्रस्तुत
2: गर्छौं। चालू आर्थिक वर्षमा भएका आन्तरिक घटना र सुस्थ अर्थतन्त्रमा सुधार नआउँदा यो वर्ष 12 खर्ब 60 अर्ब रूपियाँ भन्दा धेरै राजस्व नउठ्ने देखिएको छ। चालू आर्थिक वर्षको जेठसम्मको राजस्व असुली, यो वर्षको राजस्व वृद्धि दर र अन्तिम महिना असारमा उठ्न सक्ने राजस्वलाई अनुमान गर्दा यो वर्ष 12 खर्ब 60 अर्ब रूपियाँसम्म राजस्व उठ्ने देखिएको हो। सरकारले यो वर्ष 14 खर्ब 80 अर्ब रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। वर्षका 11 महिना अथवा जेठसम्म 10 खर्ब 86 अर्ब मात्र राजस्व उठेको छ। यो वार्षिक लक्ष्यको 73% मात्रै हो। यो वर्षको जेठसम्म राजस्व वृद्धि दर झण्डै 7% छ। वर्षको अन्तिम महिनामा असारमा गएको वर्ष 1 खर्ब 63 अर्ब रूपियाँ राजस्व उठेको थियो। यो वर्षको राजस्व वृद्धि दरलाई समेत जोडेर हेर्दा यो अनुसार 1 खर्ब 75 अर्ब रूपियाँसम्म राजस्व उठ्न सक्ने देखिएको छ। यो सबैलाई हेर्दा यो वर्षको कुल राजस्व 12 खर्ब 60 अर्ब हाराहारी मात्र हुने देखिन्छ। अर्थ मन्त्रालयका अधिकारीहरू यो वर्ष राजस्व लक्ष्य फेला नपर्नुलाई भदौको नवयुवा आन्दोलन र यसले पारेको प्रभावलाई सबैभन्दा ठूलो कारण मान्छन्। आजको कारोबार दैनिकले खबर छापिएको छ। यसैबीच चालू आर्थिक वर्ष सकिन झण्डै 2 हप्ता मात्र बाँकी रहँदा सरकारले विकास निर्माणका लागि छुट्याएको बजेटको 1/3 पनि खर्च गर्न सकेको छैन। महालेखा नियन्त्रक कार्यालयका अनुसार असार 13 गतेसम्म सरकारले पूँजीगत बजेटको 34.87% अर्थात 1 खर्ब 42 अर्ब 23 करोड़ 68 लाख रूपियाँ मात्र खर्च गरेको छ। चालू आर्थिक वर्षका लागि सरकारले 4 खर्ब 7 अर्ब 88 करोड़ 80 लाख रूपियाँ पूँजीगत बजेट विनियोजन गरेको थियो। पूँजीगत बजेटलाई विकास बजेटको रूपमा लिइन्छ। पूर्वाधार आयोजनाहरूको निर्माणदेखि बजेट विनियोजनसम्म पर्याप्त तयारी नगरी बजेट राख्ने परिपाटीले पनि खर्च प्रभावित हुने गरेको अर्थविदहरूको भनाई रहेको खबर आजको नागरिक दैनिकले छापेको छ।
1: पछिल्लो समय किशोर किशोरीमा मनोसामाजिक समस्या बढ़दै गएको छ। बढ़दो मानसिक समस्याको बेलैमा पहिचान गरी समाधानमा सहयोग नपुग्दा वर्षेनी 800 किशोर किशोरीले आत्महत्या गर्ने गरेको तथ्याङ्क छ। नेपालको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण अनुसार प्रति 1,000 किशोर मध्ये 7 जनाले जीवनमा कम्तीमा एकपटक आत्महत्याको प्रयास गर्ने गरेका छन्। किशोर अवस्थामा मानसिक समस्या र ध्यान दिनुपर्ने विषयमा साथी सम्झना महर्जनले ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी रेस्टका परामर्शकर्ता सुदीपा ढुङ्गानासँग कुरा गर्नुभएको छ।
3: जतिखेर पनि यो उमेरको बच्चालाई हरेक कुराको खुल्दुली हुन्छ, त्यो बेलामा चाहिँ हामीले उसलाई एड्रेस्ट गर्न सकेनौँ भने ऊ टेन्स्ट हुन्छ, अनि उसले केही काम गर्दा पनि उसलाई हिचकिचाउने, पछाडि हट्ने, आफ्नो आइडेन्टिटी खोजिरहने गर्दाखेरि यसलाई उसले बेलैमा हामीले यसलाई बुझेर उसलाई बुझेर हामीले अगाडि काम हामीले कुराहरू गरेनौँ भने चाहिँ उसलाई बिस्तारै एन्जाइटी माइल्ड डिप्रेसनबाट सुरु हुने गरेर विगतहरू पनि जानु उनीहरूले कस्ता खालका समस्याहरूको सामना गरिरहेको चाहिँ पाउनु भएको छ यहाँले। अब अहिलेको बालबालिकाहरूमा चाहिँ एकलोपन छ, सोसल मिडियाहरूले गर्दाखेरि चाहिँ उनीहरूमा कम्पेरिजन छ, अनि स्कुलको दबाव छ, एकाडेमिक प्रेसर छ, अब स्कुलको कम्पेरिजन, गुआमाको कम्पेरिजन, पियर प्रेसर, उनीहरूको साथीभाइहरूबाट पनि प्रेसरहरू हुन्छ, ऊ हुर्केको वातावरण, त्यो सबैको तालमेल गर्दाखेरि बच्चाहरूमा चाहिँ यो समस्या आउन थाल्छ। र अब हामी एज अ पेरेन्ट्स या स्कुलको टिचरहरूले चाहिँ त्यो बच्चामा आएको परिवर्तन समयमै ठम्याउन नसक्दाखेरि चाहिँ यो साधारण कुरालाई पनि यो विकट रूपमा जान सक्छ। मैले देखेको चाहिँ यो डिजिटल एज भएको हुनाले बढी बच्चा सोसल मिडियामा बढी एक्टिभ छन् र त्यो कम्पेरिजन बढी छ बच्चाहरूमा, र पियर प्रेसर स्कुलहरूमा चाहिँ अहिले यो भेट अनि त्यसपछि रक्सीहरू, रक्सीजन्य अल्कोहल जस्ता कुराहरू स्कुलमा लिएर जाने,
4: एनर्जी ड्रिङ्कहरू
3: लिएर जाने, त्यो नलग्दाखेरि अनि साथीहरूको ग्रुपबाट उसलाई कसरी आइसोलेट गर्ने, त्यस्ताले गर्दा उसलाई त्यो एक किसिमको हीनता बोध हुन्छ, आत्मविश्वासमा कमी हुन्छ, उसलाई हामी बुझ्ने कोसिस गरिँदैन, अझ उल्टै हामी उसलाई दोष गरेर चाहिँ चाहिँ यो कुरालाई चाहिँ ठूलो बन्न आउँछ हाम्रो संसार चाहिँ त्यो मोबाइल भित्र नै हुन थालेको छ बच्चाको संसार पनि त्यही हाम्रो संसार पनि त्यही अनि त्यसले गर्दाखेरि हाम्रो चाहिँ आपसी दूरी आइरहेको कारण र अहिलेको केसमा चाहिँ एकदमै धेरै चाहिँ बच्चाहरूमा यस्तो हुनु भनेको चाहिँ हाम्रो व्यस्तता र यो सोसियल मिडियाले गर्दाखेरि चाहिँ अहिले किशोर किशोरीमा चाहिँ यस्तो समस्याहरू बढिरहेछन् यसमा चाहिँ अवेरनेस चाहिँ एकदमै चाहिन्छ स्कुल लेभलदेखि नै एउटा यो शिक्षा नै राखेर चाहिँ लग्यो भनेदेखि चाहिँ केही हदसम्म चाहिँ अलिकति सबैजना सचेत हुन्छन् कि भन्ने मेरो धारणा छ के सुझाव दिनुहुन्छ बाल बालिका किशोर किशोरीलाई चाहिँ एडी उसलाई एउटै कुराले लामो दुई हप्ताभन्दा माथि यही कुराले समस्या भएको छ सुत्नलाई खानलाई आफ्नो दैनिकमा परिवर्तन आएको छ भने मेरो नजिकको मान्छे को हो त मैले उसलाई सेयर गर्न सकौँ छिटो भन्दा छिटो उसलाई सेयर गर्ने उसँग कुरा गरेर हल्का भएर तपाईँको व्यवस्थापन हुन सक्ने अवस्थामा व्यवस्थापन भयो नभएको ठाउँमा हामी जस्ता काउन्सिलरसँग परामर्श लिने र तपाईँहरूको हातमा ग्याजेट छ राम्रो प्रयोग गर्नुहुन्छ त्यसलाई प्रयोग गरेर टोल फ्री नम्बरहरू कहाँ कहाँ छन् त के छन् त त्यस्ता टोल फ्री नम्बरहरू पत्ता लगाएर तपाईँले आफ्नो परिचय दिन पनि पर्दैन तपाईँले के भन्छ मलाई यस्तो समस्या भएको छ म कसरी अगाडि बढ्ने भनेर चाहिँ तपाईँले सोधेर चाहिँ अगाडि बढ्न सक्नुहुन्छ र तपाईँको आफ्नो स्क्रिन टाइमलाई पनि तपाईँले घटाउने अनि तपाईँलाई गाह्रो लागेका कुरा छन् मलाई यो कुरा गाह्रो लागेको छ भनेर चाहिँ अगाडि आएर भन्न नहिचकिचाउने किनभनेदेखि सबै मान्छे सबै कुरामा एक्सिलेन्ट हुँदैन हामी नर्मल हो त्यसकारणले हामी जस्तो छौँ पेनमा पनि निलो पेन लेख्नेलाई रातो पेन जबरजस्ती लेख भनेर चाहिँ त्यो रातो पेनले निलो लेख्दैन निलो पेनले रातो लेख्दैन आफ्नो भित्रको क्वालिटी र आफ्नो स्ट्रेन्थ हेरेर अनि त्यसै मनमा कुरा नराख्ने भेन्टिलेट गर्ने गर्छ
1: किशोर अवस्थामा देखिने मानसिक स्वास्थ्य समस्या र व्यवस्थापनको विषयमा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी रेस्टका मनोपरामर्शकर्ता सुदीपा ढुङ्गानासँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ सुन्दै गर्नुहोला
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz
6: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
7: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो
6: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
7: हो त है सामान लिन टाढा किन जानु पर्यो र
8: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
9: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
10: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
11: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
10: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 98461620
12: आज पनि भाटड आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
13: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भयो
12: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
13: तिमीलाई पड्किने बाइकहरू केही आउँदैन क्या दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
14: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
15: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560-83507 कविता श्रेष्ठ सम्पर्क 0654-14-055 र 98466-18817
16: कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
17: हस् मम्मी नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
18: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
19: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
20: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
19: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846633101 र 9648883522।
2: मा आफ्नै परागण परिवर्तिका पुगेर परागण हुन्छ। परागण सम्पन्न भएपछि फूल केही मिनटदेखि एक दुई घण्टाभित्र पुनः बन्द हुन्छ। यही छोटो समयमा अत्यधिक गर्मी, वर्षा र हावाहरूले परागणमा असर पुर्याउँदा दाना राम्रोसँग फस्टाउँदैन। धान कति बेला फुल्छ भन्ने कुराले दाना कस्तो लाग्ने, कति लाग्ने भन्ने कुरा निर्भर हुने वैज्ञानिकहरूको भनाइ छ। पछिल्लो समय एल निनो लगायत मौसमी प्रणालीमा देखिएका फेरबदलले अत्यधिक गर्मी र लामो समय खडेरी पर्दा किसानले बाली उत्पादनमा पनि चुनौती भोगिरहेका छन्। अनुसन्धानमा संलग्न वैज्ञानिकहरूका अनुसार ईएमएफ तीन जिनले धानलाई सामान्य अवस्थामा भन्दा धेरै डेढ़ घण्टा छिटो फुल्न सहयोग गर्छ। चर्को घाम लागेर धेरै तातो हुनु अघि नै पराग सेचनका लागि यस जिनले सहयोग गर्ने भएकाले दाना लाग्ने प्रक्रिया सुरक्षित हुने अध्ययनले देखाएको छ। यसले उत्पादन पनि नघटाउने वैज्ञानिकहरूले बताएका छन्। कान्तिपुर दैनिकमा खबर छ।
1: अब विदेशको खबर। युरोपका विभिन्न देशहरूमा अत्यधिक गर्मी हिट वेभका कारण एक हप्ताको अवधिमा 1300 भन्दा धेरैको ज्यान गएको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। युरोपभर तापक्रमले नयाँ नयाँ कृतिमान कायम गर्दा स्वास्थ्य संगठन गहिरिने गएको छ। डब्ल्यूएचओका अनुसार युरोप पृथ्वीको सबैभन्दा तीव्र गतिमा ताकिरहेको महादेश हो। यहाँ तापक्रम विश्वको औसत भन्दा झण्डै दोब्बरका दरले बढ़िरहेको छ। फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गएको बुधबार यता मात्रै झण्डै 1000 जनाको ज्यान गएको छ। तीमध्ये धेरै 65 वर्षभन्दा माथिका नागरिक रहेका छन्। फ्रान्सका गृहमन्त्रीका अनुसार गर्मीबाट राहत खोज्ने क्रममा नदी, ताल र पोखरी जस्ता असुरक्षित जलाशयमा पौडी खेल्ने क्रममा डुबेर कम्तीमा 74 जनाको ज्यान गएको छ। चरम गर्मीका कारण विभिन्न युरोपियन देशहरूले विशेष सावधानी अप्नाएका छन्।
2: अब खेल खबर। सह आयोजक क्यानाडा दक्षिण अफ्रिकालाई 1-0 गोल अन्तरले पराजित गर्दै पहिलो पटक फिफा विश्वकप फुटबलको अन्तिम स्वरमा पुगेको छ। लस एन्जलसमा गइराति स्टेफेन एउस्ताकियोले पेनाल्टी क्षेत्रको बाहिरबाट गरेको गोलसँगै क्यानाडाले ऐतिहासिक जीत हात पारेको हो। तेस्रो पटक विश्वकप खेलिरहेको क्यानाडा यसअघि दुई पटक समूह चरणबाट बाहिरिएको थियो। क्यानाडासँग पराजित भएसँगै दक्षिण अफ्रिकाले प्री क्वार्टर फाइनल पुग्ने अवसर गुमाएको छ। क्यानाडा समूह बीमा दोस्रो भएर नकआउट चरणमा पुग्दा दक्षिण अफ्रिका समूह एबाट उपविजेता भन्दै नकआउटमा पुगेको थियो। अब अन्तिम स्वरमा क्यानाडाले मोरक्को वा नेदरल्याण्ड्स मध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। दक्षिण अफ्रिकाले समूह एको उपविजेताका रूपमा अन्तिम स्वर पुगे पनि आजको खेलमा अपेक्षित प्रदर्शन गर्न सकेन। क्यानाडाले पहिलो खेलमा बोस्निया एण्ड हर्जगोभिनासँग 1-1 गोलको बराबरी खेल्यो। दोस्रो खेलमा कतारलाई 6-0 गोलले पराजित गर्दै क्यानाडा अन्तिम खेलमा स्विजरल्याण्डसँग 2-1 गोलले पराजित भएर उपविजेता हुँदै नकआउट चरणमा पुगेको थियो। विश्वकपमा आज नेपाली समयअनुसार राति पौने 11 बजे अमेरिकाको वेस्टर्न स्टेडियममा ब्राजिल र जापानले खेल्दैछन्।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। देशभरि हिनामिना वा अतिक्रमण भएका सरकारी, सार्वजनिक र गुठी जग्गाको सत्य तथ्य विवरण प्राप्त लगाउने गर्ने उद्देश्यले गठन गरिएको सरकारी, सार्वजनिक गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोग 2076 प्रतिवेदन कार्यान्वयन नभई ओजेलमा पर्दै आएको खबर गोर्खापत्रले लेखेको छ।
2: सरकारले किसानलाई लक्षित सेवा सुविधा तथा अनुदानलाई व्यवस्थित र प्रभावकारी बनाउन सञ्चालन गरेको किसान सूचीकरण कार्यक्रम अन्तर्गत अहिलेसम्म देशभरका 26 लाख किसान सूचीकृत भएका खबर नागरिक दैनिकमा छ।
1: उच्च शिक्षाका लागि विदेश जान चाहनेलाई परामर्श दिँदै आएका शैक्षिक परामर्श व्यवसायमा सरकारले कडाई गर्न थालेको छ। परामर्शका नाममा विद्यार्थीलाई झुटो आश्वासन दिएर पठाउने र विदेश गएपछि विद्यार्थी अलपत्र परेका घटना बढ़न थालेपछि सरकारले सक्रियता बढ़ाएको हो।
2: अर्थमन्त्री डाक्टर सोनिम वाग्ले विश्व बैंक र एसियाली विकास बैंक एडीबीले भन्दा दुई छिमेकी देशले दिने ऋणको ब्याज दर महँगो हुने बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा हिजो बोल्दै उहाँले छिमेकी देश चीन र भारतबाट आउने ऋणमा पनि साधन स्रोत र विशेषज्ञता लिनुपर्ने शर्त हुने जानकारी दिनुभयो।
1: सरकारले आउँदो आर्थिक वर्ष 2083-84 झण्डै 3 अर्ब रूपियाँ बराबरको गाड़ी खरिद गर्ने तयारी गरेको खबर नयाँ पत्रिकाले लेखेको छ।
2: चिया आयातमा भारतले खुकुलो नीति लिएसँगै नेपाली चिया निर्यातमा देखिएको अवरोध सहज हुने देखिएको छ। भारतले नेपाली चियामाथि लागू गरेको कड़ा गुणस्तर परीक्षण व्यवस्थाका कारण 2 महिनादेखि नेपाली चियाले भारत निर्यातमा अवरोध झेल्दै आएको थियो।
1: सुकुम्बासीलाई सरकारले गएको मंगलबार नै उर्दी गरेको थियो 5 दिनभित्र होल्डिङ सेन्टर छान्नु अन्यत्र आफै व्यवस्था गरेर बस्नु, तर त्यसअघि नै मन्त्री परिषदले निर्णय गरेर दिने भनेको एकमुष्ट 25,000 र मासिक 15,000 नदी सरकारको यस्तो अल्टिमेटम आएको थियो। अझ त्यो 5 दिन सकिँदासम्म पनि राहत वितरण नगरेपछि होल्डिङ सेन्टर छान्ने अल्टिमेटमहरू 7 दिन थपिएको छ। सुकुम्बासीलाई राहत र निर्वाह भत्ता समेत नदी होल्डिङ सेन्टरबाट निकाल्न हतार शीर्षकको खबर नयाँ पत्रिकाले लेखेको छ।
2: नेपाली कलेज अध्ययन गरेको नक्कली कागजात तयार गरी विदेशी विद्यार्थीलाई अध्ययन भिसा दिलाउन भूमिका खेल्ने धन्दामा डाक्टर सुबोध शुक्ला संगठित रूपमै संलग्न रहेको खुलेको छ। उनलाई अध्यागमन विभागले गएको 28 जेठमा पक्राउ गरेको खबर आजको नयाँ पत्रिकामा छ। असारको खडेरी पुसको झरी
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: केही ठाउँमा रातिदेखि नै वर्षा, भोलि र पर्सि अझै ठूलो पानी पर्ने सम्भावना, बाढ़ी पहिरोबाट बस्नको लागि पूर्व तयारी र सतर्कता अपनाउन आग्रह।
1: धान दिवस मनाउँदै गर्दा किसानलाई सिंचाई र मलको अभाव, नेपालीको भान्सामा अरू परिकार भन्दा चामल भातको महत्व आज पनि उस्तै।
2: यो आर्थिक वर्षमा 12 खर्ब 60 अर्ब रूपियाँ भन्दा धेरै राजस्व नउठ्ने, आर्थिक वर्ष सकिन 2 हप्ता मात्रै बाँकी रहँदा विकास बजेट 35% मात्रै खर्च।
1: युरोपमा गर्मीका कारण 1 हप्तामा 1300 भन्दा बढ़ीले ज्यान गुमाए, वर्षेनी युरोपको तापक्रम दोब्बरले बढ़दै गएको डब्ल्यूएचओको भनाई।
2: र दक्षिण अफ्रिकालाई हराउँदै क्यानाडा पहिलो पटक विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। रासोपा महाधिवेशनमा गुटबन्दी हुँदैन भन्ने पनि कतिपय नेताहरूले देखिने गरी नै गुटबन्दी गरेको प्रसंगसँग त्यो कार्टुन सम्बन्धित छ। यहाँ घण्टी चिन्ह भएको पार्टी कार्यालयको ढोका उभिमा उभिरहेका एकजना नेता पत्रकारसँग भन्दैछन्, होइन होइन यस्तो होइन, म त सधैँ गुटबन्दीको राजनीति गर्नुहुन्न भन्ने मान्यता राख्छु, क्या नपत्या मेरो गुटकोलाई सोध्नु त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त?
2: आ बुढा, केलाई चिन्ता लिनु छ र? पल्लो घरतिर सबैले सोभि गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो। हामी पनि त्यतै जाम।
3: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
2: सम्पर्क सोबी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142 34 र 98 1 76 56 606।
3: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 98063613195 र 98467153368।
4: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
5: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0654142636, मोबाइल 98568038302 र 98460378302।
6: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, 81 बिग्रियो।
7: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
6: अनि बन्छ त दाई?
7: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
8: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि।
9: सबै ब्रान्डका मोबाइल बिक्री, स्टार्ट फेट र एक्सेसरी सामानहरू उपलब्ध छन्।
10: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर राजन पौडेल। मोबाइल 98560-62029।
11: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
12: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
11: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
12: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
13: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
14: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
13: प्रोप्राइटर रबिन थापा। सम्पर्क 98560-33398 र 98465-10950।
15: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्झी।
16: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अन्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
17: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008-28810, 9008-28811 र 9008-28816। लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
18: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
17: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
18: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 9806681115।
19: भर्ना खुल्यो।
20: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
19: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
20: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
19: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
20: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
19: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
20: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थी मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
19: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
20: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
19: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
20: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712040 बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
19: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित ईस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
20: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
19: छुटका दायराहरू
20: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
19: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
20: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
19: थप जानकारीका लागि सम्पर्क 0665714479 मोबाइल 9560602065 र 9468064145।
0: ए सबिना, यस्तो हतारमा कता हो?
21: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त, यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
22: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9908161142।
23: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
24: ट्याप गर्ने भन्छ है, छोएर चाहिँ यो हाम्रो पानीलाई चाहिँ सुकाउनु पर्दछ र
1: अर्को कुरा भनेको आफ्नो मुख पुस्ने टावल छुट्टै हुनु पर्दछ। मुख पुस्ने टावल चाहिँ शरीर पुस्ने टावल भन्दा फरक भएको है। त्यस्तो टावल हामीले कटन टावल युज गर्दा राम्रो र त्यो टावल हामीले प्रत्येक चार पाँच दिनमा अथवा तिन चार दिनमा धुनु पर्दछ। र अर्को भनेको हाम्रो छाला पोछेपछि पुरै सुक्खा हुनु अगाडि नै हामीले मोइस्चराइजर लगाइहाल्नु पर्दछ, ताकि त्यो जुन अलिकति पानी बाँकिरहेको हुन्छ त्यसले गर्दाखेरि पनि हाम्रो मुखको छालालाई अथवा अनुहारको छालालाई चाहिँ मोइस्चराइजेसन मिलिराखोस्, यो कुराहरू ध्यान दिनुपर्छ। र अब हामी जाउँ विभिन्न प्रकारका छालाहरूलाई कस्तो खालको फेसवास प्रयोग गर्दा राम्रो हुन्छ भन्ने विषयतर्फ। र म पहिला सुरु गर्दछु सुक्खा खालको छाला है अथवा ड्राई। सुक्खा छालामा पहिलेदेखि नै मोइस्चर र तेलको मात्रा कम हुन्छ र त्यस्तो छाला इरिटेसन हुने सम्भावना पनि बढी हुन्छ, जसले गर्दा फेस चाहिँ रातो हुने अथवा चिलाउने समस्या देखिन सक्दछ। त्यही भएर त्यस्तो खालको छालालाई त्यस्तो खालको अनुहारलाई चाहिँ हामीले सकेसम्म नरम खालको फेसवास प्रयोग गर्दाखेरि राम्रो हुन्छ र कडा खालको केमिकलहरू नभएको फेसवासहरू प्रयोग गर्नुपर्दछ। र फेसवास खाँदाखेरिमा यदि हाइड्रोजेनिक एसिड, सेरामाइड्स र यदि एलोभेरा यस्ता पदार्थहरू भएको फेसवास पाइयो भने यस्तो यो ड्राई फेसको अथवा सुक्खा छालाको लागि अत्यन्तै राम्रो हुँदछ। त्यस्तै गरेर यस्तो खालको फेसवासहरू जसमा अल्कोहल फ्री होस् र सोप फ्री होस् त्यस्तो पनि ध्यान पुऱ्याउनुपर्छ। र बेन्जोइल पेरोक्साइड, सेलिसाइलिक एसिड यस्तो नभएका फेसवासहरू युज गर्नुपर्छ ड्राई स्किन भएकाहरूले। तर यदि डन्डीफोरको समस्या छ भने चाहिँ कहिले काहीँ चिकित्सकहरूले यस्तो केमिकल भएको फेसवास रिकमेन्ड गर्न पनि सक्नुहुन्छ। यस्तो सुक्खा छाला भएकाहरूले दिनमा एकचोटि मात्रै अथवा बेलुका मात्रै फेसवास गर्दा पनि ठिक हुन्छ र बिहान चाहिँ सादा पानीले मुख धुँदा ठिक हुन्छ। त्यसपछि अर्को भनेको यो सुक्खा छाला भएकाहरूमा धेरै फिज निस्किने अथवा धेरै गाज आउने फेसवासहरू प्रयोग नगरेको राम्रो हुन्छ। त्यस्तो फेसवासलाई हामीले फोमिङ फेसवास भन्छौँ है। यस्ता फेसवासहरूमा सल्फेट्सहरूको मात्रा है सोडियम लोरल सल्फेट भनेको मात्रा चाहिँ बढी भएको हुनाले त्यसले यस्तो सुक्खा छालालाई इरिटेसन गर्न सक्नुहुन्छ। तर आजकलका कुनै कुनै नयाँ छाला भएकाहरूले दिनमा एकचोटि मात्रै अथवा बेलुका मात्रै फेसवास गर्दा पनि ठिक हुन्छ र बिहान चाहिँ सादा पानीले मुख धुँदा ठिक हुन्छ। त्यसपछि अर्को भनेको यो सुक्खा

0: अब कुरा गरौं ओइली स्किन अथवा धेरै चिल्लो छाला अथवा एक्ने प्रोन स्किन पनि भन्छ भनेको डन्डी फोर हुने सम्भावना बढी भएको छालाका लागि फेस वास कसरी छान्ने बारेमा यस्तो छाला भएकाहरूमा तेलका ग्रन्थीहरू बढी सक्रिय भएर धेरै तेल निस्किरहेको हुन्छ र छाला चिल्लो देखिन्छ र त्यही ग्रन्थीहरूको पल थुनियो भने चाहिँ डन्डी फोर आउँछ। त्यही भएर हामीले यो समस्यालाई कम गर्न सेनिसाइलिक एसिड बेन्जोइल पेरोक्साइड अथवा ग्लाइकोलिक एसिड जस्ता पदार्थ भएका फेसवासहरू प्रयोग गर्यो भने त्यो समस्यालाई कम गर्न सकिन्छ। र हामीले अर्को कुरा ध्यान दिनुपर्ने कुरा भनेको फेसवास गर्दाखेरि एकदेखि दुई मिनट लगाएर गर्यो भने त्यो पदार्थहरूले अथवा त्यो केमिकलहरूले काम गर्ने मौका पाउँछन् र समस्यालाई अझै कम गरिदिन्छन्। तर यो गर्दाखेरि दुईटा महत्वपूर्ण कुरा चाहिँ ध्यान दिनुपर्छ। हामीले फेसवास गर्दा यसरी फेसवास गर्दाखेरि दिनमा दुई पटक भन्दा बढी फेसवास अथवा मुख धोइराख्नु हुँदैन। त्यो कुरा मैले अहिले पनि भनिसकेँ। यो गर्दा के हुन सक्छ भन्दाखेरि छालाको तेलको मात्रा धेरै कम गराइदिएर हाम्रो तेलको ग्रन्थीहरू झनै बढी सक्रिय हुन सक्छ र उल्टो इफेक्ट देखिन सक्छ है। र अर्को कुरा भनेको यसले अघि मैले भने जस्तै स्किन बेरियरलाई पनि गडबड गरिदिन्छ जसले गर्दा डन्डी फोर गराउने कीटाणु जसलाई हामीले प्रोपाइन ब्याक्टेरियम एथिस भन्छौँ यसको मात्रा बढेर डन्डी फोर झनै बढ्न सक्छ। र यसरी धेरै मुख धोएर बढेको डन्डी फोरलाई एउटा नाम पनि दिएको छ त्यसलाई हामीले एक्ने डिटर्जिकेन्स पनि भन्न सक्छौँ। त्यसपछि अर्को रहेको छ अर्को ध्यान दिनुपर्ने कुरा छ यदि डन्डी फोर आएका बिरामीहरूले बेन्जोइल पेरोक्साइड अथवा रेटिनोइड्सहरू भएका मलमहरू यदि चिकित्सकको सल्लाहमा प्रयोग गरेका छन् भने उनीहरूको छाला पहिल्यै सुक्खा त्यो मलमको अथवा औषधिको कारणले पहिल्यै सुक्खा भए पनि हुनसक्छ। त्यही भएर त्यस्तो छ भने त्यस्तो केस छ भने चाहिँ हामीले धेरै सुक्खा नबनाउने फेसवास छान्न जरुरी हुन्छ। अब कुरा गरौं कम्बिनेसन टाइपको स्किन यो स्किन यो छालामा के हुन्छ भन्दाखेरि हाम्रो निधार र नाक भनेको ठ्याक्क टी जोनमा चाहिँ चिल्लो बढी हुन्छ अथवा अहिले हुन्छ त्यो एरिया चाहिँ र छाला यो गालाको छाला चाहिँ सुक्खा हुने सुक्खा अथवा फुस्रो हुने गर्दछ। त्यस्तो फेस भएका व्यक्तिहरूलाई अथवा मानिसहरूलाई हामीले ओइली स्किनका लागि प्रयोग हुने फेसवास युज गर्न सक्छौँ। तर त्यो फेसवास युज गर्दाखेरि ध्यान के दिनु पर्यो भने टी जोनमा चाहिँ अलिक धेरै लगाएर सफा गर्नु पर्यो र गालामा चाहिँ सकेसम्म कम लगाएर सफा गर्नु पर्यो। र अब कुरा गरौँ सेन्सिटिभ स्किन अथवा सेन्सिटिभ छाला भएकाहरूमा फेसवास कसरी रोज्ने। सेन्सिटिभ स्किन नामले भने जस्तै एकदमै सेन्सिटिभ हुने गर्दछ र यसमा फेसवास मात्रै नभएर जुन प्रोडक्ट लाउँदाखेरि पनि त्यसले छालालाई इरिटेट गर्ने अथवा रातो हुने अथवा चिलाउने समस्या एकदमै बढी देखिने गर्दछ। त्यही भएर यस्तो खालको छाला हुनेहरूले विशेष सावधानी अथवा विशेष होसियारी अप्नाउनु जरुरी हुन्छ। र फेसवास छान्दाखेरि सकेसम्म नरम फेसवास अब सकेसम्म यदि पाइन्छ भने क्रिम खालको फेसवास प्रयोग गरेको राम्रो हुन्छ जसले चाहिँ छालालाई धेरै इरिटेसन नगरोस्। र यस्तो छालामा प्रयोग हुने फेसवासमा प्याराबेन फ्री हुनु पर्यो फ्रेग्रेन्स फ्री हुनु पर्यो है त्यो कुरा ध्यान दिनुपर्छ किनभने त्यस्तो तत्त्वहरूले छालालाई इरिटेसन गर्ने सम्भावना हुन्छ। त्यस्तै गरेर यस्तो खालको छालामा हामीले मिसेलार वाटर भनेर पाइन्छ जुन चाहिँ फेसवासभन्दा अलिक फरक हुन्छ तर त्यसले पनि छालालाई सफा गर्ने काम गर्दछ त्यो प्रडक्ट पनि युज गर्न मिल्छ है। तर सेन्सिटिभ स्किनको समस्या के हुन्छ भन्दाखेरि यसले कुनै पनि प्रडक्टमा चाहिँ इरिटेसन देखाएर सेन्सिटिभ हुन सक्छ त्यो कुरा ध्यान दिनुपर्छ। यदि त्यस्तो भएको खण्डमा एकचोटि छाला रोग विशेषज्ञलाई जचाएर प्रडक्टहरू छान्दा राम्रो हुन्छ। त्यसपछि अब कुरा गरौँ नर्मल टाइपको स्किन नर्मल अथवा सामान्य स्किन भएका मानिसहरूलाई हामीले एकदमै भाग्यमानी मान्दछौँ किनभने त्यस्तो खालको छालामा जुनसुकै प्रायः जस्तो जुनसुकै प्रडक्ट युज गर्दाखेरि त्यस्तो नराम्रो असर देखिहाल्दैन है। तर त्यस्ता छाला भएकाहरूले पनि एकचोटि आफूलाई लगाउने प्रडक्ट आफूलाई सुट गर्छ कि गर्दैन त्यो चाहिँ पत्ता लगाउन जरुरी छ। र यसरी आज मैले हजुरहरूलाई फेसवास कसरी गर्ने र फेसवास छान्दाखेरि के कुरामा ध्यान पुर्याउने भन्ने बारेमा जानकारी दिएँ।
1: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो मेरै आँखा पोलेर हेर्ने भएको छैन आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त।
2: अब चिन्ता नलिनुहोस् आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा पावर चस्मा

0: शीतल चश्मा लगायत हरेक प्रकार का चश्मा तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्य में पाइन। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञ द्वारा आँखा जांच तथा उपचार गरिनु को साथै परामर्श दिइन्छ। साथै आँखा को माइनर अपरेशन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। ढोरबाराही चश्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौड़ा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9808501422, दिपेश मल्ल ठकुरी 9808501420, दीप मल्ल ठकुरी 9804601530।
1: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला।
2: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
0: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामा सँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातु सँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया, फोन 0564141042, 9556231128, 9462614726।
3: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
4: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
5: इस दुलेगौडा पोलिक्लिनिकमा यही असर 20 गते तेस्रो शनिबार
4: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
6: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
5: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
4: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
5: साथै यही 21 गते आइतबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा,
6: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइरोइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
6: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
7: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 9805301053।
8: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो बजारको लागि भने
9: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
8: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
9: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
6: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
4: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
6: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
4: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
6: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
4: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुत्र बैङ्कको ठिक पारिपट्टि, फोन 0665903769।
6: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौ। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
4: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
10: नोट: प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रही स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
4: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
1: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
9: अनि यति बेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
1: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
9: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
0: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनीटार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज, खैरनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 41 54 674 र 98 4 60 23 420।
11: अब सुन्नुहोस् पूरा समाचार।
12: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
11: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
12: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
11: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
12: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
11: मद्यपान र धूम्रपान सेवन नगरौं,
12: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: X103.8 अन्तर्मन को आवाज।
14: स्टुडियो साइन
15: अहिले बिहानको 7 बज्यो।
16: साइन चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 98 165 95 301।
17: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
0: ढोरबाराही हाइलाइट्सको साथमा
4: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौड़ा बीपी चोक।
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 98 4 61 49 304।
18: नमस्कार, रेडियो ढोरबाराही 103.8 MHz को बिहान 7 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। समाचार अब विस्तारमा सुन्नुहोस्। नेपाली कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय समितिको बैठक आज सोमबार बस्ने भएको छ। सोमबार अपरान्ह 4:30 बजे भर्चुअल रूपमा बैठक बस्ने नेकपाले जनाएको छ। बैठकमा पार्टीको नियमावली र कार्यविधि अनुमोदन लगायतका एजेण्डामा छलफल हुने भनिएको छ। 25 घटकसँग पार्टी एकतापछि नेकपाको पहिलो बैठक बस्न लागेको हो। आउँदो आर्थिक वर्ष 2083-84 बजेट प्रक्रिया पूरा भएको छ। बजेट पेश भएपछि त्यसलाई कानूनी रूप दिने दुईवटा विधेयकहरू आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 आजको प्रतिनिधि सभा हिजोको प्रतिनिधि सभाबाट पारित भएसँगै आउँदो आर्थिक वर्षको बजेट प्रक्रिया पूरा भएको हो। आर्थिक विधेयकले करका दरहरू छूट आयकर लगायतका व्यवस्था गर्ने गर्दछ। यो विधेयक पास भएपछि मात्र बजेटमा उल्लेखित राजस्व उठाउन कानूनी आधार मिल्नेछ। यस्तै राष्ट्र ऋण उठाउने विधेयकले सरकारले ऋण लिन पाउने अधिकार दिन्छ। बजेटको खर्च धान्न आन्तरिक र बाह्य ऋण उठाउने विधेयक चाहिन्छ। यी दुवै पास भएपछि बजेट कार्यान्वयनको कानूनी आधार तयार हुन्छ। हिजोको बैठकमा आर्थिक विधेयक बहुमतले पारित गरेको हो भने राष्ट्र ऋण उठाउने विधेयक सर्वसम्मत रूपमा पारित भएको हो। दुवै विधेयकमा संशोधनकर्ता र अन्य सांसदहरूले उठाएका प्रश्नको अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिनुभएको छ। छलफलका क्रममा सांसदहरूले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले दिएको सीमाभन्दा धेरै ऋण लिएको भन्दै आलोचना गरेपछि अर्थमन्त्री वाग्लेले अघिल्ला सरकारहरूले ऋण बढ़ाएको विषयमा प्रांगिक अनुसन्धान हुनुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको दोस्रो बैठकमा सहकारी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने बहुमतले स्वीकृत भएको छ। अध्यादेशलाई प्रतिस्थापना गर्न ल्याइएको सो विधेयकमाथिको सैद्धान्तिक छलफलपछि निर्णयार्थ पेश गर्दा स्वीकृत भएको हो। सो विधेयकमाथि संशोधन गर्न चाहने सांसदका लागि संघीय संसदको विधेयक शाखामा प्रस्ताव पेश गर्न आग्रह गरिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सो विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। छलफलमा उठेका प्रश्नमाथि जवाफ दिँदै मन्त्री रावलले सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउँदै सहकारीबाट पीड़ितको रकम फिर्ता गराउन विधेयक ल्याइएको बताउनु भएको छ। उहाँले सहकारी समस्यालाई वास्तविक रूपमै समाधान गर्न सरकार कटिबद्ध भएको बताउँदै विगतकै सरकारको योजना अनुसार चक्रीय राहत कोष खड़ा गरिएको जानकारी दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले तनहुँको देवघाट गाउँपालिका 5 साढे बगरमा निर्माणाधीन 47.7 मेगावाट क्षमताको कालिका काली गण्डकी जलविद्युत आयोजना निर्धारित समयभित्र सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको छ। निर्माण स्थलको निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले आयोजनाको प्रगति निर्माण व्यवस्थापन तथा समग्र कार्यान्वयन अवस्थाबारे जानकारी लिनुभएको हो। उहाँले मुलुकको ऊर्जा विकासमा महत्वपूर्ण योगदान पुर्याउने आयोजनालाई गुणस्तरीय र समयमै सम्पन्न गर्न जोड़ दिनुभएको थियो। तनहुँ र नवलपुरको सीमाबाट बग्ने काली गण्डकी नदीमा निर्माण हुन लागेको उक्त आयोजनाको अनुमानित लागत 10.15 अर्ब रूपियाँ रहेको छ। आयोजनामा आवश्यक कुल लगानी मध्ये 75% अर्थात 7.60 अर्ब रूपियाँ ऋण लगानी मार्फत जुटाइने भएको छ भने बाँकी 25% लगानी प्रावधक कम्पनीले गर्नेछ। हरेक वर्ष असार 15 गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ। कामको चटारोले थकित भएका किसानले शक्ति प्राप्तिका लागि दही चिउरा खाने चलन रहेको छ। गर्मी र खेतीपातीको कामको बेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार 15 नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा लिइन्छ। खेतीपाती बाहेक अरू पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार 15 मनाउँछन्। यस्तै 2062 सालदेखि असार 15 राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका धेरै मानिसको पेसा खेतीपाती हो। किसान वर्षभरिका लागि छाक जुटाउने महिला खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भागामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ। असारमा एकपटक हिलोमा बस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ। यस वर्ष असार मध्यसम्म पनि देशका सबै ठाउँमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति रोपाई हुन सकेको छैन। कति ठाउँमा रासायनिक मलको पनि अभाव छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौजदात रहेको जनाएको छ। गण्डकी प्रदेश सभामा यही असार 1 गते प्रस्तुत आर्थिक वर्ष 2083-84 बजेट प्रदेशसभाबाट हिजो आइतबार पारित भएको छ। सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक 2083 र गण्डकी प्रदेशसभाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक बहुमतबाट पारित भएको हो। त्यसअघि बजेटको मन्त्रालय छलफलमा मन्त्री र मुख्यमन्त्री सुरेन्द्रनाथ पाण्डेले आफ्नो मन्त्रालयबाट मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिनुभएको थियो। मुख्यमन्त्री पाण्डेले आगामी वर्षको बजेट वास्तविक धरातलमा आधारित भएर बजेट बनेको जनाउँदै त्यसलाई सकारात्मक परिणाम दिने उल्लेख गर्नुभएको छ। आगामी वर्षको बजेटले प्रदेशवासीका आकांक्षा पूरा गर्न सीमित स्रोतबाट अधिकतम प्रयत्न गरेको उहाँको भनाइरहेको छ। खण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानूनी मान्यता दिने विधेयक प्रदेश सभाको अर्थ तथा विकास समितिबाट पारित भएको छ। समितिमा करिब 9 महिनामा दर्जन भन्दा बढ़ी छलफलपछि विधेयक समितिले पारित गरेको हो। अर्थ तथा विकास समिति सभापति भोजराज अर्यालले विधेयक अब प्रदेश सभामा पेश हुने उल्लेख गर्नुभएको छ। हानि कम गर्ने र संघर्ष संघ सरकारले बनाउने ऐनसँग पनि तादम्यता राख्ने गरी काम गरिएको उहाँको भनाई छ। तनहु प्रहरीले जिल्लामा प्रवेश गर्ने भारतीय नम्बर प्लेटका सवारी सदनका चालकलाई लक्षित गरेर आइतबार हिजो दिनभर ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुका अनुसार बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म जिल्लाका प्रमुख प्रवेशमा शहरू इलाका प्रहरी कार्यालय बेलचौतारा र इलाका प्रहरी कार्यालय आबुघरिणीमा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा सारकलाई पृथ्वी राजमार्गको वर्तमान सड़क अवस्था, सुरक्षित यात्रा, तोकिएको गति सीमाको पालना, ओभरटेक गर्दा अप्नाउनु पर्ने सावधानी, ट्राफिक नियमको पालना तथा दुर्घटना न्यूनीकरणका उपायबारे जानकारी गराएको थियो। यस क्रममा इलाका प्रहरी कार्यालय बेलचौतराबाट 222 जना र इलाका प्रहरी कार्यालय बेल आबुखरिणीबाट 99 जना गरी कुल 321 चालकलाई सचेतना प्रदान गरिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुका प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेले भारतीय पर्यटकको चाप बढ़दै गइरहेकाले चालक र ट्राफिक नियम पालना गराउँदै सुरक्षित यात्रा सुनिश्चित गर्नु प्रहरीको प्राथमिकता रहेको बताउनु भएको छ। उहाँले तनहु भएर यात्रा गर्ने भारतीय चालकलाई सड़कको अवस्था अनुसार गति नियन्त्रण गर्न, जोखिमपूर्ण ओभरटेक नगर्न र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरिएको जानकारी दिनुभएको छ। ज्ञान बगैचा इंग्लिस बोर्डिङ स्कूल नेपाल र दक्षिण कोरियाको टंगमन विश्वविद्यालय बीच शैक्षिक सहकार्यका लागि औपचारिक समझदारी पत्र एमओयूमा हस्ताक्षर भएको छ। विद्यालयका अध्यक्ष बाबुराम कार्की र टंगमन विश्वविद्यालयका कार्यवाहक अध्यक्ष जोङ इन चोईले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ। यस सहकार्यसँगै ज्ञान बगैचाका विद्यार्थी तथा शिक्षकका लागि अन्तर्राष्ट्रिय अवसरहरू विस्तार हुने विश्वास गरिएको छ। सम्झौता अन्तर्गत शैक्षिक तथा भाषा कार्यक्रम सञ्चालन, विद्यार्थी आदान प्रदान, शिक्षक तथा प्राध्यापक अनुभव आदान प्रदान लगायतका कार्यक्रम सञ्चालन गरिनेछ। विद्यालयले सहकार्यलाई शिक्षा क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा लिँदै शिक्षाको गुणस्तर वृद्धि गर्ने तथा विद्यार्थी र शिक्षकलाई अन्तर्राष्ट्रिय अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। विद्यालय प्रशासनले सहकार्य सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गरेको छ। शुक्लाकाण्डकी नगरपालिका दुई गाछेपानी स्थित श्री मुक्तिनाथ सेवन धाममा आइतबार हिजो बटुक तथा आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई सामूहिक भोजन गराइएको छ। मा अम्बे औ अलौकिक कृषि फार्मकी संचालक तथा कृषक कल्पना गौलीले सामाजिक उत्तरदायित्व अन्तर्गत धाममा अध्ययनरत गुरूकुलका बटुक तथा आश्रित ज्येष्ठ नागरिकका लागि 5,100 रूपियाँ बराबरको एक साथ सामूहिक भोजन तथा फलफूल अर्पण गर्नुभएको हो। अभ्यास नगरपालिका 5 ढोडेनीमा व्यावसायिक रूपमा ड्रागन फ्रूट खेती गर्दै आउनुभएकी गौलीले आफ्नो कृषि उत्पादनबाट प्राप्त आमदानीको केही हिस्सा सामाजिक सेवामा खर्च गर्ने अभियान सञ्चालन गर्दै आएको बताउनु भएको छ। उहाँले प्रत्येक उत्पादनको अवसरमा शिक्षा, धर्म तथा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको बताउनु भएको हो। चियाबन्धान व्यवस्थापनले गौलीको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक कार्यले आश्रममा आश्रित ज्येष्ठ नागरिक तथा गुरूकुलका विद्यार्थीलाई ठूलो सहयोग पुगेको जनाएको छ। गैराती र आज बिहान देशभरका विभिन्न ठाउँमा पानी परेको छ। पछिल्लो 4 घण्टामा लम्जुङको बोरेटारमा सबैभन्दा बढ़ी 144 मिलिमिटर पानी परेको छ। त्यस्तै चितवन, दाङ, बाँके, बर्दिया लगायतका ठाउँमा पनि ठूलो पानी परेको छ। गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा, कोशी बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तथा कर्णाली र मध्य प्रदेशका केही ठाउँमा मैगर्जन र चट्याङ सहित वर्षा भइरहेको छ। आज दिउँसो र भरे बेलुका पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार भोलि र पर्सि अझै ठूलो मुसलधारे पानी पर्ने सम्भावना रहेको छ। युरोपका विभिन्न देशहरूमा अत्यधिक गर्मीका कारण एक हप्ताको अवधिमा 1300 भन्दा बढ़ीको ज्यान गएको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। युरोप भर तापक्रमले नयाँ नयाँ कृतिमान कायम गरिरहँदा स्वास्थ्य संकट समेत फैलिँदै गएको छ। डब्ल्यूएचओका महानिर्देशक ट्रेडोर्स अधानोम ग्रेभेसका अनुसार युरोप पृथ्वीको सबैभन्दा तीव्र गतिमा तातिरहेको महादेश हो, जहाँ तापक्रम विश्वको औसतभन्दा झण्डै दोब्बरका दरले बढ़िरहेको छ। बीबीसीका अनुसार हिजो मात्रै जर्मनीमा कोस्टेनमा 41.7 डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ, जुन त्यहाँको नयाँ कृतिमान हो। यसै गरी पोल्याण्डले पनि 40.5 डिग्री सेल्सियस अहिलेसम्म उच्च तापक्रम रेकर्ड गरेको छ भने चेक गणतन्त्रमा 41.1 डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ। फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गत बुधबार यता मात्रै झण्डै 1000 ज्यान गएको छ, तीमध्ये धेरै 65 वर्षभन्दा माथिका नागरिक रहेका छन्। फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजका अनुसार गर्मीबाट राहत खोज्ने क्रममा नदी ताल र पोखरी जस्ता असुरक्षित जलाशयमा पौडी खेल्ने क्रममा डुबेर कम्तीमा 74 जनाको ज्यान गएको छ। चरम गर्मीका कारण विभिन्न युरोपीय देशहरूले विशेष सावधानी अप्नाएका छन्। विशेषज्ञहरूका अनुसार यसपटकको गर्मीको कारण हिट डोम नामक मौसमी प्रणाली हो। यस प्रणालीमा माथिबाट तल झर्ने तातो हावाले जमिन नजिक थप ताप सिर्जना गर्छ, बादल बन्न दिँदैन र घामको ताप अझ तीव्र बनाउँछ। डब्ल्यूएचओले जलवायु परिवर्तनका कारण पहिलो एक पुस्तामा एकपटक देखिने यस्ता चरम गर्मीका घटना अहिले लगभग हरेक वर्ष दोहोरिन थालेको बताउनु भएको छ। सहायक क्यानाडा दक्षिण अफ्रिकालाई 1-0 गोलले पराजित गर्दै अहिले पहिलो पटक फिफा विश्वकप फुटबलको अन्तिम 16मा पुगेको छ। लस एन्जलसमा गइराती स्टेफेन एउस्ताकियोले पेनाल्टी क्षेत्रको बाहिरबाट गरेको गोलसँगै क्यानाडाले ऐतिहासिक जित हासिल पारेको हो। तेस्रो पटक विश्वकप खेलिरहेको क्यानाडा यसअघि दुई पटक समूह चरणबाट बाहिरिएको थियो। क्यानाडासँग पराजित भएसँगै दक्षिण अफ्रिकाले प्री क्वार्टर फाइनल पुग्ने अवसर गुमाएको छ। क्यानाडा समूह बीमा दोस्रो भएर नकआउट चरणमा पुग्दा दक्षिण अफ्रिका समूह एबाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको थियो। अब अन्तिम 16मा क्यानाडाले मोरक्को वा नेदरल्याण्ड मध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। दक्षिण अफ्रिकाले समूह एकको उपविजेताका रूपमा अन्तिम 16 पुगे पनि आजको खेलमा अपेक्षित प्रदर्शन गर्न सकेन। क्यानाडाले पहिलो खेलमा बोस्निया एण्ड हर्जगोभिनासँगै एक गोलको बराबरी खेलेको हो। दोस्रो खेलमा कतारलाई 6-0 गोलले पराजित गरेको क्यानाडा अन्तिम खेलमा स्कटल्याण्डसँग 2-1 गोलले पराजित भएर उपविजेता हुँदै नकआउट चरणमा पुगेको हो। विश्वकपमा आज नेपाली समय अनुसार राति 11:15 अमेरिकाको होस्टेन स्टेडियममा ब्राजिल र जापानले खेल्दैछन्। अवस्था यिनै खबरहरूसँगै बिहान 7 बजेको ढोरबारा हाइलाइट्स अहिलेको लागि सकिएको छ। राति अब 10 बजेको समाचारसँग हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि बिदा हुन्छु। नमस्कार।
16: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654-14-100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
14: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
19: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 धुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253-9122 98058-28008 र 98460-69246।
16: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
0: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र पर्टिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
16: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
20: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी दुई, काछे पानी, तनहुँ। प्रोप्राइटर रमेश भुजेल। फोन 9860-32475 र 9801-32475।
21: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
22: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
0: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816-34372।
23: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
24: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
23: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
24: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
23: खुजन, सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
24: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
23: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिज थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
24: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
23: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841-96769 र 9841-15644।
24: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
25: सुन, शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा, भित्री बजार।
16: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार। प्रोप्राइटर भुज बहादुर सुनार।
25: मोबाइल 9805535537।
26: मम्मी, भोक लाग्यो, खाजा खाऊ न।
1: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
26: हस् मम्मी।
9: मैले सुने छोरी, ल जाम हिँड।
1: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
23: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
0: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ, चिकन छोइला, पाङ्रा फ्राई, साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9808-28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
23: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
14: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: सधैं पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
1: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको सुनि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
0: ए हो र, ल त ल,
2: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0654142 र 98560-21692।
3: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा। फोन 0615-92-493-552-494-82-78।
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
1: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
7: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56999 छ।
8: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
9: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
8: होइन छोरी, यो शुद्धिकरण भनेको त के रहेछ?
9: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
11: आयुर्वेद औषधि,
12: आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
5: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
12: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
5: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
12: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
5: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
12: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
5: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
12: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
5: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा,
13: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
14: ओम भगवती मेटल एंड स्टील उद्योगलाई छिटो अनि गुणस्तर का सामान पाउनलाई गाछे पानीमा मेटल स्टील फन पर्कका सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
15: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
16: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
15: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी क्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
16: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9855601013, 9867294।
17: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
18: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
17: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
18: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
17: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
18: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843661209 र 9801411718। आजै सम्पर्क गर्नुहोस्।
19: हजुर, दान गरौ।
17: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
18: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
17: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आस्थान हो।
20: १०३ थोप्लो ८ अन्तर्मनको आवाज।

0: किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनु हुन्न त
1: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
0: बजारै भरि फ्रेस आउँछ जहाँबाट ल्याए पनि हुन्छ भो ठेको चिन्ता लिनु भएको छ यो दिदीले
2: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गेला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्ने पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
2: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
5: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
6: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
5: ओके ल डन
7: हजुर सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी चार दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
5: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोचर कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
7: प्रोप्राइटर गोविन्द सिग्देल फोन 9856028543 र 9847000787
8: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोनी लगाएर हो
9: साँच्ची कि मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
8: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
9: हुन्छ नि हुब ओवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भएर बनाएको पनि
8: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
10: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौडा पीपी चोकमा यही जेठ 20 गते शनिबार
11: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी
10: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने
11: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमली स्क्यान थाइराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल
10: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महर छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर देव महर्जन
11: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ
10: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल
11: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
12: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा
13: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
14: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल
10: बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य उपचार गराई स्वास्थ्य लाभ लिनुहोला
11: साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्श र फार्मेसी सेवा समेत उपलब्ध रहेको सहर्ष जानकारी गराइन्छ
10: तनहु सेवा हस्पिटल दुलेगौडा फोन नम्बर 0564143777 मोबाइल 9556443443
15: विद्यार्थी भाई बहिनीहरू आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
16: मैडम धूम्रपान भनेको के हो
15: ल सुन धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु ककड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
16: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम
15: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट थियो आन्द्रा मूत्रनली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ
16: अनि नि मैडम यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
15: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं आफू बचौं र अरूलाई पनि बचाऊ
17: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
18: भर्ना खुल्यो
17: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
18: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
17: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
18: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
17: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
18: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
17: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
18: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
17: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
18: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
17: विस्तृत जानकारीका लागि भानुभक्त
18: 100 माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
17: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक

0: सिप सिकौं भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौं।
1: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाई हाम्रो शहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
0: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
1: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
0: सम्पर्क दुलेगौडा NIC बैंक भएको भवन, फोन 98564433, 98041-43628 र 98562-64446।
2: कहाँ जाने?
3: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
2: मयाम चिसापानी, अनि बीचमा नझर्ने?
3: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्रे महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
2: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
0: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 98461-16878 र दुलेगौडा ढोलफिर्दी छापदीप देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 98235-52663। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
4: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
0: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
7: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
8: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
7: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
8: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
0: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, 9 ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
7: सेन्सीका पूजा सामग्री पसल,
1: प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
0: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 9841633101 र 9848683522
9: होइन है आरोशी आर्यलाई लिएर कता हिँड्यौ
10: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
11: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
9: ए त्यसो भए युअर सिङ्गापुर एजेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
10: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफुल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिख जापुसिख तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी फुर्पेटो सुर्खे डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
9: सम्पर्क युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैङ्कको एक घर माथि दुलेगौडा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9841484264 र 9811453305
12: 103.8 अन्तर्मनको आवाज
13: स्टुडियो साइन
14: अहिले बिहानको 8 बज्यो
15: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
16: कहिले धरियाको सुस्केर बन्छ कहिले गाइने दाईको मन दुख्ने कथा कहिले दुःखमा कहिले सुखमा तपाईँ हुँदै गाउँघर उकाली ओह्रालो भन्ज्याङ चौतारी हुँदै गुन्जिन्छ वन पाखा
17: कार्यक्रम लोक भाका
16: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा

नमस्ते नमस्कार अनि हार्दिक नानुलोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम गोकफाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमाझ म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुन्छ भने हाम्रो पात्रो एप मार्फत पनि हामीले केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी सोमबारको श्रृंखलामा रहेका छौ र आजको श्रृंखलामा रहेर चाहिँ हामीले हजुरहरूभित्र रहेको गायन प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिनेछौ आफूभित्र रहेको प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिन चाहनुहुन्छ भने 0964142000 बाटो भएर हामीमा दिन सक्नुहुनेछ ढिला नगरिकन फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने ढिला नगरिकन चाहिँ एउटा भाकालाई चाहिँ कार्यक्रममा स्थान दिँदैछु गीतको बोल रहेको छ बेले छ्याबामो जसमा आवाज रहेको छ रामजी खाड अनि कृष्ण गुरुङको अहिलेको लागि भने यो भाका राख्दैछु स्वीकार्नुहोला है त

0: हजुर, बेले स्याबा मोबाइलको भाका रहेको थियो, जसमा आवाज रहेको थियो रामजी खाँड अनि कृष्ण गुरुङको। अहिलेको लागि भने हामी माझ कोही साथी हुनुहुन्छ, हामी उहाँलाई कार्यक्रममा स्वागत गरिहालौं। हेलो दर्शन, नमस्कार। हजुर
1: हेलो, नमस्ते।
0: नमस्ते, कहाँदेखि उसको आवाज सुन्दैछु होला?
1: धानथोकदेखि सुशीला बोलेको।
0: धानथोकदेखि सुशीलाजी, सुशीलाजीलाई धेरै धेरै स्वागत छ है त हाम्रो कार्यक्रममा।
1: धन्यवाद।
0: अनि आज चाहिँ असार 15 रहेको छ, असार 15 अर्थात धान दिवसको पनि धेरै धेरै शुभकामना छ है त हाम्रो सुशीलाजीलाई। हजुर धन्यवाद। अनि आजको दिन चाहिँ कसरी मनाउने सोच्नु भएको छ? खेत रोप्ने के छ?
1: स्कुल जाने।
0: स्कुल जाने है? अनि दही चिउरा खानु भयो त?
1: नै खाएको छैन, एकछिनमा खाने।
0: एकछिनमा खाने अनि स्कुल जाने है?
1: हजुर।
0: अनि हाम्रो धानथोकतिर चाहिँ कतिको खेत रोपाई चलिरहेको छ आजकल असारमा? के भन्नुभयो?
1: यतातिर त रोप्दैन,
0: धान रोप्दैन त्यतातिर?
1: हजुर
0: हजुर हजुर। अनि पानी कतिको परिरहेको छ आज त्यतातिर?
1: अहिले चाहिँ पानी बिसिरहेको छ,
0: अहिले चाहिँ बसिरहेको छ है। हस् हुन्छ, र राम्रोसँग स्कुल जानु होला, धेरै पढ्नु होला। अनि आज चाहिँ कुन चाहिँ भाका गाउन चाहनुहुन्छ हाम्रो सुशीलाजीले?
1: म त पानी भाराको भन्ने।
0: हस् हुन्छ, अब सुरु गर्नु है त।

0: ಕು ನಾಲಂಕಣಕು ಧನ್ಯವಾದ.
1: हजुर, निकै नै मिठो भाका गाउनुभयो. धेरै धेरै धन्यवाद हाम्रो सुशीलाजीलाई. अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ?
0: सर्वप्रथम त हजुरलाई भन्न चाहन्छु.
1: हस्, धेरै धेरै धन्यवाद.
0: अनि मेरो घर परिवारको लागि, मभन्दा पछ्याउने साथीहरूको लागि, अनि अहिले तिन चार सुन्नुहुन्छ सम्पूर्ण साथीहरूको लागि भन्ने बिराउँछु. नमस्ते भाइ.
1: हस् हुन्छ, नमस्कार, बाई बाई, शुभ दिन. हजुर, उहाँ हुनुहुन्थ्यो सुशीलाजी. हामीलाई धानथोकदेखि फोन गर्नुभएको थियो. आफूभित्र रहेको प्रतिभा, गायन प्रतिभालाई चाहिँ हाम्रो यस कार्यक्रममा स्थान दिएर गइसक्नु भएको छ. धेरै धेरै धन्यवाद भन्न चाहन्छु. अरू साथीहरूले पनि फोन गर्न सक्नुहुनेछ. यसरी नै आफूभित्र रहेको प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिन चाहनुहुन्छ भने 0564142000 बाटो भएर हामीमा जोडिन सक्नुहुनेछ. ढिला नगरिकन फोन गर्दै गर्नुहोला. हामी चाहिँ हजुरकै प्रतीक्षामा रहिरहेका छौं भन्दै फेरि पनि ढिला नगरिकन चाहिँ अर्को भागकालाई कार्यक्रममा स्थान दिँदैछु. भाका सारेर बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ खेम सेन्चुरी अनि मीना लामाको. अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त.

0: हजुर भाका सारेर बोलको भाका रहेको थियो, त्यसमा आवाज रहेको थियो मिना लामा अनि सेन्चुरीको। त्यो भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु। फेरि पनि अहिलेको लागि भने हामी माझ साथी हुनुहुन्छ, हामी उहाँलाई कार्यक्रममा स्वागत गरिहालौँ। हेलो दर्शन, नमस्कार। हजुर
1: नमस्कार।
0: दर्शन नमस्कार, बुद्धि बहादुरजीलाई धेरै धेरै स्वागत छ है हाम्रो कार्यक्रममा।
1: धन्यवाद।
0: अनि आज असार 15 अनि धान दिवसको पनि धेरै धेरै शुभकामना है त। हुन्छ, धन्यवाद। अनि आज चाहिँ के छ, के गर्दै हुनुहुन्छ, खेत रोप्न जाने चाहिँ आज के छ?
1: खेत रोप्न जाँदैन, घरैमा हामीले खेत रोप्न छोडेको धेरै नै भइसक्यो। अब काम गाउँघरतिर भरभरि घाम लाग्यो भने यसो दाउराको जो गर्न पर्ने छ त्यही हो।
0: हजुर हजुर। ल, अनि दही चिउरा खानुभयो कि छैन?
1: हिजो झरेको थियो, ल्याउनै बिर्से थियो भने अलि दिन पछि झरेर खानुपर्छ नि, खर्काउनु पर्छ नि, बिर्सिएर भुल्छु भन्छ, त्यो पछि गर्दैन।
0: हुन्छ, असार भोलिमा दहीले खाए नि भयो है। हुन्छ। अनि पानी परेको छ कि छैन अहिले त्यतातिर?
1: अहिले त बसिरहेछ, रातभरि त परेको थियो,
0: रातभरि बिहानसम्म परिरहेको थियो है। ल हुन्छ, राम्रोसँग बस्नु होला। अनि हामीलाई सुन्दै हुनुहुन्छ कि छैन हजुरले अहिले? अनि हामीलाई सुन्दै हुनुहुन्छ? ल, अन्तिमसम्म सुनेर साथ दिनुहोला। अनि आज चाहिँ कुन चाहिँ भाका गाउँदै हुनुहुन्छ हाम्रो बुद्धि बहादुरजीले?
1: मैले भने असारे परेको असारे भएको नै छोटो भएर गाउनुपर्छ कि भनेको, म चिन्तै चिन्ताको उसमा भएको नि रहनु भयो भने म शोक चिन्तामा चाहिँ भर्खे बसेर हिँड्छु मात्रै घर आइपरेको छ म, त्यो भएर यो महिना भयो म गाउन सक्दिनँ कि भनेर त्यही पनि फेरि निस्किहाल्नुपर्छ, त्यो मन त हुनै पर्यो भनेर।
0: हुन्छ हुन्छ, जति सक्नुहुन्छ त्यति नै छोटो अनि मिठो गाइदिनु होला है त।
1: सुरु गरेर
0: हस्, हुन्छ सुरु गर्नु होला।
1: मेरो पाइ भोलि मेरो पाइ पर्सिनी जानु थाजु, मेरो पाइ भोलि मेरो पाइ पर्सिनी जानु थाजन्मे पछि मनै पर्सि किन लानु छ, जन्मे पछि मनु नै पर्छ किन लानु छ।

0: জন্মেছি মরণের পর কেন মরিল ছাউতি এদিনে।
1: हस् धेरै धेरै धन्यवाद निकै मिठुवाका गाउनुभयो असार पन्ध्रको लागि। अनि अन्तिममा चाहिँ कसलाई सम्झना चाहनुहुन्छ?
0: हस्
1: धेरै धेरै धन्यवाद।
0: म अघि आउने र जति मनपछि आउने रेडियो सुनेर बस्ने सम्पूर्ण लागि हुनेको धन्यवाद।
1: हस् हुन्छ, नमस्कार, बाई बाई, शुभ दिन। हजुरमा हुनुहुन्थ्यो बुद्धि बहादुरजी, हामीलाई फोन गर्नुभएको थियो म्याग्दीदेखि। निकै नै मिठो साढे पन्ध्रको भाका गाएर गइसक्नु भएको छ, धन्यवाद बुद्धि बहादुरजीलाई। अन्य साथीहरूले पनि फोन गर्न सक्नुहुनेछ। फोन गरेर यसरी नै आफूभित्र रहेको छोटो अनि मिठो प्रतिभालाई हाम्रो यस कार्यक्रमलाई स्थान दिन सक्नुहुनेछ। 0564142000 बाटो भएर जोडिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने एउटा साढे गीतलाई नै कार्यक्रम असारी भाकालाई नै कार्यक्रम स्थान दिँदैछु। रिमी र झिमी पानी है परियो बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ नवीन कुमार खड्का, हरिबहादुर खत्री, कमल बहादुर खत्री अनि पुस्तका खत्रीको। अहिलेको लागि भने यो भाका राख्दैछु र यो भाका सँगसँगै चाहिँ हामी छोटो व्यावसायिक विश्राममा जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै फेरि पनि पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर मनको आवाज सुन्दै गर्नुहोला है त।

लौ परमेश्वरी यो गैरी खेतका सिने भूमि नाग नगिनी देवी देवता सबैले काइला लागेको खेतको रक्षा गरिदेऊ। ठुलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा गराई परमेश्वरी।

0: XY3 थोपलो 8 अन्तर्मन को आवाज
1: रामुलाई किन स्कूल नपठाएको मैले दाई काममा अलि सघाउँछ कि भनेर नि
2: हैन दाई बालबालिकालाई पढाउनु उनीहरुको अधिकार हो बालश्रम त अपराध हो नि हाम्रो इच्छा सबै बालबालिकालाई गुणस्तरीय शिक्षा उमेर पुगेका सबै बालबालिकालाई विद्यालय भर्ना गरौं छोरा र छोरीलाई समान शिक्षाको अवसर दिऊ बालश्रमको अन्त्य गरौं
3: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
4: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
5: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
6: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरे तुल्य भए म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो
7: धुमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ नेपाल सरकार विज्ञापन बोर्ड
8: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
9: यस दुलेगौडा पोलिक्लिनिकमा यही असर 20 गते तेस्रो शनिबार
8: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित
9: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
10: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
9: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
8: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ
9: साथै यही 21 गते आइतबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा
10: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
8: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै आइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
10: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
11: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053
10: होइन के सुन्ने भनेको
8: थाहा छैन र हाम्रो बेलचौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि
10: हो र अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ
8: हो त शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ होइन कति हतार गरेको कुरा सुन्नु पर्दैन
10: थाहा छ के बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ होइन र
8: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड
12: एडमिशन ओपन
13: पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM एफिलिएटेड टू पोखरा यूनिवर्सिटी
12: 24th years of academic excellence in management
13: bachelor program
12: 4 years program of bachelor in business administration BBA
13: 4 years of IT program bachelor of computer system and information technology BCSIT
12: 4 years program of bachelor of business administration in finance BBA finance
13: Forms are available at college administration at 9 a.m. to 3 p.m.
12: Science and management, both states can apply.
13: Last date of form submission, 26th Asar 2083.
12: Entrance exam, 29th Asar 2083.
13: Inter to learn, go forth to serve.
12: Further details, Pokhara College of Management, PCM, Ganmargar, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np
14: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
15: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
14: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
15: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 98061115।
16: आहा, घर त साह्रै चित्त बुझ्नु भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त?
17: आऊ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो। हामी पनि त्यतै जाम।
15: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
14: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 065414234 र 98171556606।
18: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
19: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
18: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
19: घोडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
18: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
19: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
18: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
19: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
18: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461969769 र 98461564।
19: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
20: सधैँ झैं यही आउँदो असार 20 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिसाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक कालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
18: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
20: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
21: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 065414233
18: र 98678687।
22: हजुर, केही छिनको चरणमा विस्तार विषय लगत फेरि पनि पुनः उपस्थित भइसकेकी छु। म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ चाहिँ हामी रहेका छौं सोमबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीले हजुरहरूभित्र रहेको गायन प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिनको लागि हामी उपस्थित भइसकेका छौं र अझै पनि केही समय बाँकी रहेको छ. फोन गर्न सक्नुहुनेछ 065414200 फोन गर्न सक्नुहुनेछ र आफूभित्र रहेको प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिन सक्नुहुनेछ. फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने फेरि पनि अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु. शुभ साहित्य बोलको भाका रहेको छ जसमा आवाज रहेको छ प्रेम राजा महत अनि शिलालेको. अहिलेको लागि भने यो भाका राख्दैछु स्वीकार्नुहोला है त.

हजुर, शुभ साहित्यको भाका रहेको थियो र भाका सँगसँगै हामी चाहिँ कार्यक्रमको अन्तिममा आइसकेका छौं। छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृंखलामा हामीलाई तीनजेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्णलाई धेरैभन्दा धेरै धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। 16 गते साइली बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ रीता थापा मगर अनि कुमार पुनको। र यो भाका सँगसँगै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री विदा हुन्छु। तपाईहरू भने रेडियो ठोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: Connect your dream. Connect your future. Steel. Connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki Char Tulegora. What in Department Bowen Sunday? Mobile Antanabe Pansati, Bottis Charsi Tiranabe, Ro Antanabe Pansati, Ortis Shunet Tirata.
2: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ
3: अब चिन्ता नलिनुहोस् शरण एन्ड सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ
2: ब्यानर फ्लेक्स प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी शर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ
3: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाई सबैको
2: शरण एन्ड सिसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
3: प्रोपाइटर दुर्गामान श्रेष्ठ सम्पर्क 9843661209 र 9801421718 आजै सम्पर्क गर्नुहोस्
4: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
6: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658 590 065 मोबाइल 9816634372
7: दाई पहिला यो मोबाइल हेर्नुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
8: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
7: अनि बन्छ त दाई
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्बिसौनीको ठिक पारिपट्टि
10: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
11: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
10: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
12: 103.8 अन्तर्मनको आवाज
13: स्टेशन 1 स्टुडियो लाइट
14: अहिले बिहानको 9 बज्यो
15: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
16: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार
17: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ रोपाईका कार्यक्रम सहित आज राष्ट्रिय धान दिवस मनाइँदै मध्य असारसम्म देशभर 11% मात्र रोपाई सम्पन्न
16: मनसुनी वायु सक्रिय बन्दा देशका विभिन्न ठाउँमा वर्षा भोलि र पर्सि देशैभर ठूलो झरी पर्ने अनुमान
17: उदयपुरको चौदण्डी गढी सातमा हात्तीले 6 घर भत्कायो झापाको बाहुण्डागीमा हात्तीको बथान गाउँ पसेपछि स्थानीय त्रसित
16: अफगानिस्तानमा पाकिस्तानको आक्रमण 29 जनाको मृत्यु कायरतापूर्वक कार्य गरेको भन्दै अफगानिस्तानले गर्यो निन्दा
17: र दक्षिण अफ्रिकालाई पराजित गर्दै क्यानाडा विश्वकप फुटबलको अन्तिम 16 प्रवेश आज राति ब्राजिल र जापान तथा जर्मनी र पाराग्वे भिड्ने
18: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
16: समाचार अब विस्तारमा। आज राष्ट्रिय धान दिवस उत्सवका रूपमा मनाइँदैछ। यस वर्ष जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ तेइसौं राष्ट्रिय धान दिवस तथा रूपाई महोत्सव 2083 मनाइँदैछ। नेपाल कृषि अनुसन्धान परिषद नार्कको खुमलटार स्थित राष्ट्रिय बाल विज्ञान अनुसन्धान केन्द्रमा विशेष समारोहका बीच रूपाई गरेर महोत्सव मनाउन लागि हो। आज धान दिवस मनाइरहँदा किसानहरू मलको अभाव झेलिरहेका छन् भने समयमा पानी नपर्दा खडेरीको मार खेप्न बाध्य छन्। पानी नपर्दा मध्य असारमा यो वर्ष धान रोपाई न्यून भएको छ। अन्नको भण्डार प्रदेशमा सबैभन्दा कम 5% मात्रै रोपाई भएको छ। कृषि विभागका अनुसार हालसम्म असारसम्म मुलुकभर 11.33% मात्रै रोपाई भएको छ। गत वर्ष यो अवधिमा 15.6% धान रोपाई भएको थियो। मुलुकभर धान रोपाई हुने 13,91,488 हेक्टर क्षेत्रफल रहेकोमा यो वर्ष 156,583 हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ। 12 असारसम्म सबैभन्दा धेरै कर्णाली प्रदेशमा 22.8%, लुम्बिनी प्रदेशमा 20.9 र गण्डकी प्रदेशमा 12.7% धान रोपाई भएको छ। यस्तै बागमती प्रदेशमा 12.6% अर्थात 14,420 हेक्टर क्षेत्रफलमा रोपाई भएको छ। सुदूरपश्चिममा 9.3%, कोशी प्रदेशमा 8.3% मात्रै रोपाई सम्पन्न भएको छ।
17: आज असार 15 दही चिउरा खाएर मनाइँदैछ। असार 15 नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा लिइन्छ। कामको चटारोले थकित भएका किसानले शक्ति प्राप्तिका लागि दही चिउरा खाने प्रचलन बसेको बताइन्छ। यसबेला दही चिउरा खाँदा शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास छ। खेतीपाती बाहेक अन्य पेसार व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार 15 मनाउँछन्। नेपाली संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ। शुभ कार्यका लागि घर बाहिर निस्किने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नु अघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ। यस्ता शुभ काममा निस्कनु अघि सगुनका रूपमा दही खुवाएर विदाई गरिन्छ। दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्धक मानिन्छ।
16: मनसुनी वायु सक्रिय हुन थालेसँगै अहिले काठमाडौँ उपत्यकासहित बागमती प्रदेश र अरू प्रदेशका केही स्थानमा पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा, कोशी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तथा कर्णाली र मध्य प्रदेशका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित वर्षा भइरहेको छ। पछिल्लो 3 घण्टामा केही स्थानमा भारी वर्षा पनि मापन भएको छ। लमजुङको भोरलेटारमा सबैभन्दा बढ़ी 114 मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै चितवन, दाङ, बाँकी, बर्दिया लगायतका जिल्लामा पनि ठूलो पानी परेको छ। महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भूभागका थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा मनसुन विस्तार हुने क्रम चलिरहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी र हिमाली भूभागका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा हुनेछ। कोशी प्रदेशका पहाड़ी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशका तराई र मध्य प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ। आज राति कोशी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। मध्य बागमती, गण्डकी प्रदेशका 1-2 स्थानमा पनि भारी वर्षाको सम्भावना छ। कोशी प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा मध्य प्रदेशका केही स्थानमा राति पनि हावाहुरीको सम्भावना छ। भोलि र पर्सी देशैभर एकैसाथ पानी पर्ने भएकाले बाढ़ी पहिरो जाने विपदबाट जोगिन महाशाखाले अनुरोध गरेको छ।
17: उदयपुरको चौदण्डीगढ़ी नगरपालिका साथ कुमाङ लामाचौर क्षेत्रमा जंगली हात्ती प्रवेश गरी उपद्रो गरेको छ। कुमाङमा गैराती जंगली हात्ती प्रवेश गरेर 6 घर भत्काएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश बमले बताउनुभयो। प्रहरीका अनुसार हात्तीले स्थानीय बुद्धिमान राई, राधा विक, रोशन विक, बमबहादुर विक, वीरबहादुर मगर, दिलबहादुर मगर लगायतको कर्कट पाताको छानो भएको काठको घर भत्काएको, यस्तै हात्तीले स्थानीय को घरको अन्नपात पनि खाएको छ। राति हात्ती गाउँ प्रवेश गरेपछि स्थानीयले भागेर ज्यान जोगाएको स्थानीय पुष्प राईले बताउनुभयो। हात्तीले घर भत्काएका स्थानीयलाई चौधण्डीगढ़ी नगरपालिकाले सुरक्षित स्थानको व्यवस्था गरेको छ। कोशी टप्पू क्षेत्रबाट प्रवेश गरेको हात्तीको समूह लामा चौरी र 45 चोक आसपासको क्षेत्रमा जंगलमा रहेको बताइएको छ। अहिले गाउँलेको सुरक्षाका लागि प्रहरी टोली परिचालन गरिएको सूचना अधिकारी बमले बताउनुभयो। यसैबीच झापाको बाहुन डाँगीमा हात्तीको बथान गाउँ पसेपछि स्थानीय त्रसित बनेका छन्। झापाको मेची नगर चार बाहुन डाँगीका बासिन्दालाई मध्य असारमा खेतीपातीमा व्यस्त हुनुपर्ने बेला ज्यान र धन जोगाउने चिन्ताले सताएको छ। भारत तर्फबाट छावा सहित आएका जंगली हात्तीहरू दिनभर अखडा जमाएर बस्न थालेपछि त्यहाँका बासिन्दा त्रासमा बाँच्न विवश छन्। दैनिक 40-देखि 50 वटाको संख्यामा आउने हात्तीका बथान कहिले भारततर्फ फर्कने त कहिले दिनभर बाहुन डाँगीकै चियाबारी र झाड़ीहरूमा बस्ने गरेका छन्। हात्ती आतंकले अभिभावकहरूले आफ्ना बालबालिकालाई विद्यालय पठाउन समेत नसकेको गुनासो गरेका छन्। स्थानीय युवा गाउँले र प्रहरी प्रशासनको टोलीले साइरन बजाएर तथा विभिन्न उपाय अपनाएर चियाबारीभित्र लुकेर बसेका हात्तीलाई मानव बस्तीभन्दा टाढा सुरक्षित स्थानतर्फ धपाउने प्रयास गरिरहेको मेचीनगर चारका अध्यक्ष अर्जुन कार्कीले बताउनुभयो। यो समस्या स्थानीय तहले एकल प्रयासले मात्र नहुने भन्दै उहाँले संघीय सरकारको ठोस कदमको आवश्यकता रहेको बताउनु भएको छ।
19: संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो सभा 12 बजी बस्ने संसद सचिवालयले जनाएको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले विनियोजन विधेयक सभा समक्ष प्रस्तुत गर्ने एकमात्रै कार्यसूची राखिएको छ। प्रतिनिधि सभाबाट भने असार 4 गते नै यो विधेयक बहुमतले पारित भएको थियो।
17: कालीकोट जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका 9 वटा स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएपछि हिजो जिल्लालाई नै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको। जिल्लाभरका जन्मेदेखि 5 वर्ष मुनिका बालबालिकाले 9 वटा गर्भवतीका लागि 1 र किशोरीका लागि 1 गरी 11 वटा खोप पाएको सुनिश्चित भएपछि पूर्ण खोप जिल्ला घोषणा गरिएको खोप समन्वय समिति सदस्य सचिव तथा स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर रत्नवीर सुनारले बताउनुभयो।
19: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
20: गुणस्तरीय प्लम्बिङको पर्पज म्याम
21: मार्बल मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
22: सुरक्षा घरको
23: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
19: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र thahakhabar.com पनि सुन्न सकिन्छ।
17: अब बाँकी समाचार। धनकुटाको सागुरीगढ़ी गाउँपालिका 6 कुल बोटे स्थित कोशी लोकमार्गबाट 775 केजी गाँजासहित मिनी ट्रक चालक पक्राउ परेका छन्। धनकुटाबाट धरानतर्फ जाँदै गरेको को 46-35 नम्बरको मिनी ट्रकलाई इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले जाँच गर्ने क्रममा ट्रकको ढालाभित्र आलुको बोराले छोपेको कालो प्लास्टिकमा 775 किलो गाँजा बरामद गरिएको। ट्रक चालक धनकुटा पाखरीवास नगरपालिका 1 स्थायी घरबै सुनसरीको इटहरी उपमहानगरपालिका 1 आँपगाछी बस्ने 33 वर्षीय परीक्षण कुँवरलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
19: अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तान सरकारले अफगानिस्तानमा सैन्य अभियान चलाएको छ जसमा 29 जना आतंकवादी मारिएको दावी गरिएको छ। आफ्नो सेनाले गोप्य सूचनाका आधारमा मध्यराती सैन्य अभियान सञ्चालन गरेको पाकिस्तान सरकारले जनाएको छ। त्यहाँका सूचना तथा प्रसारण मन्त्री अताउल्ला तराड़ले यसबारे सामाजिक सञ्जाल मार्फत वक्तव्य जारी गर्नुभएको छ। उहाँले पाकिस्तानी सेनाले डुरान रेखा नजिक स्थलगत अभियान सञ्चालन गरेको र त्यसपछि रेखा नजिकका क्षेत्रमा जमात उल अहरार र पाकिस्तान तालिबान आन्दोलन टीटीपीका आतंकवादी अड्डा र शिविरहरूमाथि लक्षित हवाई आक्रमण गरिएको बताउनुभयो। तराड़का अनुसार खैबर पख्तुनख्वाको बाजौर क्षेत्रमा गरिएको स्थलगत अभियानमा आतंकवादी कमाण्डर खान फ्रोस जवाल तथा जमात उल अहरारका अन्य 3 जना आतंकवादी मारिएको बताइएको छ। बीबीसीका अनुसार अफगानिस्तानको तालिबान सरकारका प्रवक्ता जबीउल्ला मुजाहिदले यी आक्रमणमा सर्वसाधारणलाई निशाना बनाइएको तथा महिला र बालबालिका सहित दर्जनौं मानिस मारिएको र घाइते भएको बताएका छन्। उनले आक्रमणको निन्दा गर्दै यसलाई कायरतापूर्ण कार्यको संज्ञा दिएका छनृ।
17: अब खेल समाचार। दक्षिण अफ्रिकालाई पराजित गर्दै क्यानाडा फिफा विश्वकप फुटबलको अन्तिम सोह्रमा प्रवेश गरेको छ। गैराती लस एन्जलसमा भएको रोमाञ्चक खेलमा क्यानाडाले दक्षिण अफ्रिका विरूद्ध 1-0 गोलको जित हासिल गरे। उसका लागि मिडफिल्डर स्टेफन युस्ट्याकियोले खेलको अन्तिम समयमा गरेको गोल नै निर्णायक बन्यो। क्यानाडाले अब ह्युस्टन स्टेडियममा नेदरल्याण्ड्स र मोरक्को बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। खेलको पहिलो हाफमा दक्षिण अफ्रिकाले केही आकर्षक र आक्रामक मुभहरू बनाए पनि फाइनल पास र फिनिशिङमा चुकेको थियो। विश्वकप फुटबलमा आज राति पाउने 11 बजे ब्राजिल र जापान बीच प्रतिस्पर्धा हुँदैछ। 5 पटकको विश्व विजेता ब्राजिल समूह सीको विजेता बन्दै नकआउटमा प्रवेश गरेको हो भने एसियाली पावर हाउस जापान समूह एकको उपविजेताको रूपमा अन्तिम 32मा स्थान बनाउन सफल भयो। आज राति 2:15 बजे जर्मनी र पाराग्वे बीच प्रतिस्पर्धा हुनेछ।
19: बिहान 9 बजेको थाहा खबर सक्रिय लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
17: रोपाईका कार्यक्रम सहित आज राष्ट्रिय धान दिवस मनाइँदै मध्य असारसम्म देशभर 11% मात्र रोपाई सम्पन्न।
19: मनसुनी वायु सक्रिय भन्दा देशका विभिन्न ठाउँमा वर्षा, भोलि र पर्सि देशैभर ठूलो झरी पर्ने अनुमान।
17: उदयपुरको चौदण्डीगढ़ी 7 हात्तीले 6 घर भत्कायो। झापाको बाहुनडाँगीमा हात्तीको बथान गाउँ पसेपछि स्थानीय त्रसित।
19: अफगानिस्तानमा पाकिस्तानको आक्रमण, 29 जनाको मृत्यु, कायरतापूर्ण कार्य भन्दै अफगानिस्तानले गर्यो निन्दा।
17: र दक्षिण अफ्रिकालाई पराजित गर्दै क्यानाडा विश्वकप फुटबलको अन्तिम 16मा प्रवेश। आज राति ब्राजिल र जापान तथा जर्मनी र पाराग्वे भिड्ने।
19: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छ। नमस्कार।
23: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न
0: एभुडी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
1: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
0: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्पो सोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
1: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
22: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
2: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
22: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
22: छुटका दायराहरू:
2: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
22: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
2: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
22: थप जानकारीका लागि सम्पर्क 0635714479, मोबाइल 9560602065 र 9648064145।
24: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
25: हजुर, घर निर्माण
3: बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ।
24: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाथे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9855188461 र सिजन गुरुङ 9705440900।
4: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
24: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
5: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
24: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौड़ा प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805501422 दिपेश मल्ल ठकुरी 9805501420 दीप मल्ल ठकुरी 9460141530।
6: आज पनि भाटोड आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
7: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
6: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
7: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
3: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
24: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855383507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846618817।
25: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: छ्याजलो चुतेरी चियोतान थिब्रिमो रेडियोहरू राई कृप्रसो दशमलव प्रेमेगा हर्ष मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचान विवाह मूल नारा निपरे चितुरु आदिवासी संसारी हुइला मुङ तुरु ओलेमा प्रतिभा तमुस्यो शुक्ला गण्डकी नगरपालिका रूपी मुइलु निवे नेपाल आदिवासी जनजाति महासंघ शुक्ला गण्डकी नगर समन्वय परिषदला लुरी महासंघ सचिव बिर्सना श्रेष्ठला संयोग जगतोरी आदिवासी महिला क्यू पिता लुता निवे छ्याम हेल्बे बारेरी रुबी लागि बन्दीबा चुतुरु चोई हप्तालबे सद्दन सोमबार नागरबे कुङिसे च्यु बजेस्यारी च्युरानसम्म थेलखामा भिस्या पुनः प्रसारण पर्न मंगलबार यसरी गाङी से च्यु बजेस्यारी चुरानसम्म थेलखामु श्रोतामै क्रिस्मी कलेक्सन दुलीगौडाला मुख्य प्रयोजनालाई बन्दीबा चुतुरु आदिवासी संसार क्युले रेडियो ढोरबराइला वेबसाइट निबे बाडो न्योला पात्रो मोबाइल एप निपरे फेसबुक पेज स्यारी विश्व तिकुरे खेलखामु विशेष नै र तमु समुदायलाई वेशभूषा भाषा संस्कार पेता लुता निबे श्याम हेल्बे बारेरी जानकारी पिबा किमा प्रयासरी बन्दीबा चुतुरु आदिवासी संसारी त्यागै तमु समुदायलाई प्रचलित नाच घाटु नाचे बारेरी जानकारी किबे लागि प्रेक्री कि सिखैमु प्रेमु लाल ध्वज तमु समाज पोत्रे तनाउ आमा समूहला क्रब अध्यक्ष गुणश्री तमुस्यो त्रेलाई हुइलमु चुतुरु आदिवासी संसारी सबन मो
1: नमस्ते नानी सबै
0: तान भन्दा नसु क्योडा परिचय निबे पहिला पहिला क्योइ तमु समाज निबे तमु समुदाय बारेरी पिबा जिम्मेवारी बारेरी चिगुदे बिमिन्से दि श्रोता मेलाई
1: नमस्ते मै तमु समाज सही लाल ध्वज तम आमा समे आज चाहिँ शुक्लगण्डकी दुई कोत्रे नैनी अगुणश्री तमु टिम शुक्लगण्डकी दुई कोत्रे भित्री बजार जुवालो टलर म नानी अङ्गाई सो आमा समे आज चाहिँ नै रसी आरसी साढे पन्ध्र वर्ष मै चाहिँ भूमिका निभे छाङ्गा फेरि नैमा चाहिँ टिरा छ मै चो समेज होला लेख परे म चो समेज है छाउमा देखेर मै कमी कमजोरी तमन्दा मै आज छे मै ल्याएँ कमल कुमारी तम्सोलाई दिएँ कमल कुमारी तम्से आज अरू दिदी बहिनी बेलो सुमेती आएर परिरहमा त्यहाँ आता खन्टोटेन हिउँमा म बेलो आता गर्भाजे रहेर खाए थ्याम्रा विश्व भ्रमले तार्यो हो त्यहीँ बेनङ्गा बरु बिनेलाई परेला आएर लैन त्यहीँ चुके छले आएर दिदी न चु छला चु छला बिरङ्गै मै भूमिका चाहिँ कमल कुमारीलाई बुझेँ नानी साढे पन्ध्र वर्ष आज त्यति छालेर कमल कुमारीलाई बि कमल कुमारीलाई बिसरी कमल कुमारी चले तब फेरि माया तम्सोलाई बिन्छ फेरि वर्ष झल वर्ष झलमै विवाह वर्ष सुसनलो लसेदी म चौथ वर्ष चले क्या वर्ष सुसनल बिनका अब नियम कानुन र तिन वर्ष सुन टिङ म बिनका आई त्यहाँदेखि पालो खल पनि म दुई वर्ष बिच पहिलो मलाई पालो बिना पनि मलाई नै टिजी मलाई दिएन खालि क्या पालो पाइदिए बि
0: एकदमै छ्यालले चाहिँ पन्ध्र वर्षसम्म त्यो समाज आमा समूह तैर आमा समूह अध्यक्ष तैर के जिम्मेवारी जोको कुरा लान त्यही लागि क्योलाई लिने ज्ञास दिउँ अनि क्योला खाना जन्मिदिन क्यो जन्म नास क्यो माइत खाना दि अनि छाइटो त्यो बिहा फेरि खाना दिदी
1: मैले जन्म नास नानी शुक्लगण्डी एक पर्नु काप्रे जन्म काप्रे हो मै जन्मे थियो काप्रे छाइ फेरि नै बिहा तबा बिजोटा शुक्लगण्डकी दुई चाहिँ बिजोटा हेमा बिहा चाहिँ पच्चिस हो
0: पच्चिस
1: जन्मे हो काप्रे बिहेमा बिहा चाहिँ बिहा तर फेरि शुक्लगण्डकी दुई कतेर रेटिन्छ नानी चर्चारी बा जन्मे दिन मुखमै आमै थाहा छ काभ्रेर जन्ममा थियो नानी मै हुर्के भए नङ कोत्रेरै हुर्के नानी शुक्लगण्डकी दुई कोत्रेरै हुर्के फेरि बिहा चाहिँ बिहा तर बिचोटा टिलाप्रे नानी फेरि कोत्रेर के नानी म नासेर आथी थाहा सक्छ काभ्रेर जन्मतिरै त्यो थाहा छ मै बिहा लौ तिमी कर्मतिरै न रथले स्याल्यो विभिन्न पैसा जग माझे आमा विभिन्न जगाएर तम छ नानी फेरि त पैसा जग थाहा भएन पैसा स्यामेर आउँ तै चक्कर आखु पैसा जग मैले पनि म लमै चमेती आएको भोलि आएको भोलि चाहिँ म बेलाले स्यामेर छाउँ त म छैले चाहिँ स्कुल र जो जो त तालिम जग हमै चाहिँ स्कुल नै ना त्यो तालिम जग फेदले घाटल बे यो पुस्ता जग आमाले मेरा छोरी ना
0: हो अब के भ्यू अनुसार स्कुल झोकरै पनि घाटु नाच सम्बन्धी तालिम झोको लो मिल परि घाटु नाच सम्बन्धी पढे मिल परि से मिल परि अनि फेरि आता भिसी चुन्यो समाज झोकरै पनि घाटु सम्बन्धी कोही झोको घाटु सम्बन्धी नाच झोकल्बे प्रतियोगिता झोको तै भिस अझै पछि झोको मिहिनेत लगाएर अझै लोम कि जस्तो त्यो लाइन हाम हो
1: प्रतिनिधि योलम यो जातम न्याय तम औ त मैपुरमा नसाखम प्रतिदिन न यो जात त होइन इसले नसखाले आमाले यो त म्यामा होइन नसखाले बेरमा छु यो जात त होला है मतले जात त होला खाले ताखम ना
0: हजुर फेरि चो रिमी समयमै नानी मै छु घाटु नाच र कतिको म त म नानी चमे झोकै छु रिमै चमे झोकै कतिको योगदान लाउँछु घाटु नाच र
1: सो घाटो राम नानी मलम्बले योगदान म नानी तले बेना सो घाटो बिबडा ता अब स्याबले न कन्ने चले जै दि सो सले नानी मलाई न दुख त म अब पहिला गुरु गुरु आमालाई न गुरु आमा तैले चिन खासी तर कति जान गुरु आमा म जम्मै गुरु आमा मध्ये बिरा आ त गुरु आमा टिएर 8-9 जना 7 जना 5 जना सोरहाले गुरु आमा टिमिरा दुखम भले दुख म अब घाटो स्याउबि म घाटो स्याउजन थाले जान स्याले जानसम्म दुखेन नानी मैले भूमिका भने म
0: बिसरी चोर घाटो नाच से मैले अब गुरु आमा न नानी मिन त उतै गुरु आमालाई माधुरीलाई खास जो न्योइन तारे घाटो जोको सुरुलाई भिस्या पहिला चाहिँ गुरु आमालाई तोडल पर्यम तो भिल पर्यम तो उजु जोको समाखान जोको पुरेल पर्यम गुरु आमालाई
1: समाकरण पुरै नानी पहिला गुरु आमालाई यो घाटो स्या तालाई यो सल तसरी यो के सल तै भो आमा सल तै पर्ने जसलाई थिए आमा मे भो मलाई थिएर सल तसरी त बिसरी गुरु आमालाई यामा नानी पहिला यामा यो दसलाई के बताउने पाकिएर यहाँ पुरे म गुरु आमालाई यो पहिला दिन सालना त चालिस होइन दसरा के भयो त्यहाँ पचास सर के भयो त नानी पच्चिस सर के भयो त्यसो भयो म तिनीहरूका खास बिहान यो घाटो सेलेर सेली सेलेर यो भोज्छौँ नानी हुन्छ फेरि तको घाटो सेल्यो ताम त्यसलाई घाटो सेलेसी पहिला यहाँमै यो दिदी के पालेर यहाँ पनि
0: गुरुआमालाई
1: ताम्बल्ल पकाउँ नानी अन्त आयो त यो छोरी गुरुआमा आरिबेन बाहिरको गुरुआमा मात्रै यो छोरी मात्रै पहिला गुरुआमालाई चाहिँ माझेर पनि म नानी गुरुलाई
0: हजुर अनि गुरु आमालाई माधि सेरी अनि तोतो लल्परिन् घाटो सुरुलाई मैले सिरियल त भिमिसेरी पहिला घाटो आमालाई खलै सेरी छैन फेरि तोतो तोतो झोको तोतन किरी लल्परिन् समाचार छु
1: सुसमाचार फेरि घाटो आमा गुरु आमालाई बिल खाँसेरी गुरु आमा माझि फेरि घाटो सारी मैले पढी घाटो सारी मैमा के तिनजना कि पाँचजना कि सातजना न्यस्यम सातजना छ नानी अनि पाँचजना पाँचजना पुरेर खाने नि सौजना पुरेर स्याइ घाटो स्यासिरी यसलाई पहिला जनाएर गुरु आमा खाइ गुरु आमालाई कोही यही कोही पढि म कोही सिरी यही गुरु आमालाई कोही सिरी खाने गुरु आमालाई छापा दिनु पारौँ त नानी बुधबार सुरुबार अथवा पारेर थालिम घाटो सकभर बुधबार छापाले दिनु पारेर थालिम थालिमै खै गुरु आमा खाइ खाइ यसलाई थिल पनि हुन्थ्यो गुरा घाटो सारी उजलल पनि थिमै यसलाई पहिला सुनेर घाटो सारी नानीमै कति जानु म सौन जानु म कि पाँचजना म त नानीमै चाहिँ न्यायको ब्रह्मा हेर पाथी न्यायको ब्रह्मा हेर थलो स्याल पनि म नानीहरू सिक्छु भने थलो त थलो मुखिया आमा दिउँ म मुखिया आमै तिर्सियौँ त घाटो त युले चाहिँ स्यालेर बस्यो कतिजना म घाटो सारी चक्काइन थलो टिएर आफै थलो स्यालेर टिम नानी टिएर गुरु आमा खाल खासी टिएर चाहिँ यो घाटो थालिसरी गुरु आमालाई पहिला गुरुलाई मार्जेर पऱ्यो म
0: थाहा
1: अरू गुरु आमा कतिजना म त गुरु आमालाई छेउ म सुसारी दिदी बहिनी कति म त मलाई छेउ त घाटो
0: सुसारी छैन फेरि
1: छेउ म मार्जेर सुसारीलाई मार्जेर
0: छैटो जो चक्कै नआउ जो झगो लाल परिवार झगो छ
1: चक्कने छ है
0: हजुर
1: अच्छा मेरो लाल परिवार छ ख्याम यो पहिले जुन लाजी बजे हो
0: हजुर
1: फेर टिमले चाहे टिमु तिल खाँसी छ बुढो आमै चाहे केही संस्कार चाहिँ कि बुढी आवाज आइदिनु त्यसरी फेरि आएको बुढो आमा झयो उमिले
0: अब छ त बिसरी चु घाटो र नानी मिल मेलबे लिएन भूमिका मन दाइबे मेलबे कति दाइबे मेलबे कति भूमिका मोली छु र
1: सती घाटो र नानी दाइमे मल भूमिका म दाइमेल र मैमलाई दुःख म मैले मेन तैले पनि पना पुण्य मैले तिमी जस्तो झारपात छ पर्छ नानी
0: हजुर
1: अब मुरुलाई राजालाई रानीलाई अब चैती जति अब पर्खी आइदिन घरसम्म ख्या पुस्त चैदिन्छ यो सती घाटो बेनी अब जम्मा पुरै पुँ चैती फोपले चैती म आयो मरली जम्मै न छाँ कठडी दिउँ त थोबले ऊ थोबले हो त जम्मै चाहिँ छाँ घोलाई दिउँ छाँ घोला बनेमै न मुर्गे उड्के त नानी घर झो पुँ झो रानीले चाहिँ फेरि बिलपटाएन उड्केन त रानीले फेरि छुट्टै त नानी उल्टे भने त राजाले बिलपटा दोरी थोम रानीलाई यो कुरीमा त थोम नानी चाहिँ छ फरक त मैमालाई चाहिँ पना पुण्य तिन जस्तो दाल पत्ता थोसी सेले दिनसम्म मैले के त म
0: बेसरी नानीमै दाइमेनमै बराबरै के त म
1: हजुर
0: नानी सिपले घाँटो साह्रै झोकै करर खे भने सिधा तो बिन्ती
1: करार छ मेसिनबाट नि लावा बिमु
0: हजुर
1: यो पहिला पहिला त्यही भने मैले चोया त मलाई दिएँ नानी चोया मैले पढिन्थ चोया आएर पनि आएको सिङ्कर यो लावा छु लाहा चोया त्यहीले निमाएर चोया त्यहीले पढिमु पराउनु चोया म पनि छाँबले त म नयाँ चोया भए त्यो छोड उठु त म चोया भएर चोएर चाहिँ लावा सिउँ त लावा सिउँमै भैँसम फैटा दिउँ कि त भने यसलाई त्यहाँ आनाले दिउँ ल्याएको छ नानी निम्सा बेला धार्मी दिउँ लो धार्मी त अन्य
0: सबभन्दा छ्याउलाई घाँटो सेमाइले घाँटो साह्रै झोकै करर खेपले लावाङलाई छ्याउ छैटो फेरि तारे फेरि अर्को न्युले न्युलाई
1: घाटो झोक अब यो तनु रेना बिल पनि तनु रेनाको घाटो निलबे चाहिँ कतेर सोह्र घन्टा दुई कतेर सैलाल समाचार चाहिँ सती घाटो श्यामापछि घाटो बिमु नानी जम्मै दाजु आत्माले खेबे
0: घाटो कति प्रकार बिमु
1: अब घाटो बिमै कति घाटो बिमु अब बाह्र मासे घाटो दिउँ नानी हुन्छ मैले बाह्र मासे सती घाटो दिउँ बाह्र मासे घाटो नानी अन्त तिनीहरूको टिभीहरू मराउनु त नानी भने अनि साह्रै फेस फेसी समस्यामै दुखै मम्मी जस्तो खान्छ बाह्र मासे घाटो भोलि लड्केर मान्तर चुहिएर भोलि मार लड्केर स्याउ मराउनु यसलाई तिनीहरूको पनि हो सती घाटो अथवा चाहिँ भोलि लड्के लाएर त्यहीले आमाहरू बाह्र मासे घाटो नाङले मारेखेर
0: लती
1: घाटो बाह्र मासे घाटो त मिमे छैन
0: सतीमा हजुर तारे चु त्यहाँ बनाउँछु घाटो खोइ सभा त्यसरी बिमो चु घाटो खोइ बिमा त मुन
1: चु घाटो खोइ बिमा त पहिला पहिला नि घाटो श्यामैसम्म नि भन्दा नसो घाटो श्यामैमै खोइ सबैन उस्तो बेला र छाम्रो झोर्बे मिमा त्यो चमल्लो पहिला नि त्यो घाटो सेर नि त्यो भोले पछि बेसी कुहिमलो कुहिर छौँ साकर बाकर आराम गर्नु पहिला नागर नेसले समय आलकाले रामलोलाई नागर नदिन नाम परि रामलोलाई पर्के सरी नाङले त चलान मल त दाम त भले चलान मल
0: नै
1: पर्के सरी भइदिउँ मलाई कहीँ चलाएर कहीँ चाहिँ जान भ्याउनेलाई थाहा दिएँ मलाई थाहा पछाडि जान भ्याउने किनकम जमाना अनुसारै ना किनभने सर्वहारीले आहनानी जमाना अर्को चाहिँ पहिला बे भोसामै यो नारे पाजो हो कोही पा
0: हजुर चामल वा अनि त्यो घाटो खै विवाद तु खैले खैले मलाई सिजेको यो कि तोलम चुर घाटो खै छुट्टै तोइतामा
1: घाटो खै चाहिँ यो बुझेन त घाटो सेलो बेला सबैले कहीँ
0: त्यही धुरी अनुसार
1: धुवास्ता भए त्यहाँ गुरामो त भए बिरा गुरामै दिउँ म चाहिँ दिउँ म कमा चन्दी दौरीले चाहिँ त्यो धाचा धोएर धुवास्त भए म त्यो पनि पैसा रहेछ खाँदै गाछ छौँ त्यहाँको अब सही पचासम्म नर्मलै पचासम्म नर्मलै हो सबभन्दा कहिले जति थिएन बिहे म
0: कहाँ
1: कमा बाउमे आमामे त घाटा खेली खेली छ नानी बाउमे आमामे जम्मै नै चटिएर चम्तो
0: एकदम बलि छ्यामा ताजोको क्याङ लिएर थिएँ नि फेरि तरै अर्को क्यान ताँडले स्याउ स्याउ बे घाटो खै नि बे त्यहाँ पन्ध्र बे घाटो खै र तँ फरक मोदी चु घाटो खै चाबा चरा नै खालि यो तम मैलाई खैले खाले सन्देश चोको पिँदी म
1: खैले खाले सन्देश पहिला पहिला बेला त्यहाँ अब यहाँ फरक म नानी पहिला बे तमलो पहिला बे खै सामान जेन्दारमल मलो यो लोकल यो के
0: बिजिसी
1: पाइदिउँ नानी बोले बिहार नानी
0: पहिला पहिला के हो कोही पा छैन फेरि तिन पानी पाजुको तिनै नै बने त्यहाँ भनौ बियर रम हुस्की जोगो चौतरम खसी चु निट बेतिन पाने पाजोको चु कोही पाजोको एकदमै
1: जेठा मासर बचेर त म जेत आश्रसम्म बचेर चस्यौँ आज चस्यौँ नानी के हो बचेर है त्यहीँ त्यहाँ सब कोही पाऊँ जे दिए म नारे पाऊँ जे आयो नानी गर्मी त्यहाँ कोही कोही छौँ लोकल
0: पा
1: ल्याम विदेशी पाजो है चले म नानी
0: त्यो विदेशी चोको विदेशी पाजोको ठाउँ चल नै यो समाज दिए आछ्यामा सन्देश चोको त्यो जस्तो गलाइन घाइमै चोलाइन चाहिँ घाँ दिनु तारे यो त्यो रेडियो चुन्योल्बे तम संस्कार संस्कृति पाँचको लगा चु कार्यक्रम आदिवासी संसार ल्याइ नै खलखाइ मु चु रेडियो ढुराई कृपा सोसे सोमेगा हर्जरी चुतुरु आदिवासी संसार थिएर टिटी र तान स्वर तपाईँलाई ट्विटर फाइटर फ्री भिभी
1: दाजुभाइ दिदी बहिनीहरूलाई यो चाहिँ थिएर टिटी दाजुभाइ दिदी बहिनीलाई पुस्ता पुस्तासम्म आमाले यो तम्बु जातलबे यो तम्बु मगरमा लाउँछु अब तौलिम यो मतली जाँदैन कुमा मेसी हामीले घाँटो मिउँदी बेला चाहिँ कुन महिना चुनियो अरे टिमले खाने मै महिना त्यो घाँटो बिसले आमाले जुसु बाजेबे यो पुस्तासम्म आमाले बिम नानी
0: यसरी म लुदी हाजी चो तुरु लागि स्वदेश समय स्वास्थ्य साथ आपिन आपिन नै लबले आग्रहलाई स्वीकार लिएर चुर्खानी चाहिँ लागि त्यसलाई लिले ओ छे ग्यासेजी म
1: नानीलाई नलिले ग्यासी म तले बेला मलाई रहेर लिए कि आएर लिए कि नै छान लेबी कि आछ लेबी छेदियो दाजुभाइ दिदीबहिनी चुटोरबाट यो भाइले छेदियो दिदीबहिनी दाजुभाइ जम मलाई न मलाई न
0: एकदम आभारी म चोइलागी लुदी आगुमै त्यहाँ बेतुरु आदिवासी संसारी पहिला बे पूर्व आमा समल अध्यक्ष गुणश्री तमेश्वनी घाँटी बारे लिने जानकारी किन्यो अहिले त्यो कार्यक्रम आदिवासी संसार फेसिङ योलाई प्रतिक्रिया झोको पिर योलाई साथ दिँदै लागि आमले दु बिन्दै त्यहाँ बे लागि भिसा नै युवती खालमै खब हप्ता फेरि न नयाँ जानकारीमै किसी खबर बाचा लम्दै कार्यक्रम ओलेबा प्रतिभा तमुसु फ्रेमु रेडियो ध्रुवराई कृप्रस दशमलव प्रेमेगा थेम्बे लमिदु ग्यासीजी शिवफुलमा
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
3: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किन मोहनी लगाएर हो?
4: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
3: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
4: हुन्छ नि खुब। पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
5: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनी स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068।
6: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
7: शैलेशको बुवा, यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
8: हतारको काम लतार भन्छ।
6: कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको

0: खोजौला नि
1: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
2: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
3: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
2: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087172।
4: सिप सिकौ भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौ।
5: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो शहर दुलेगौडामा सुरु हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
4: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
5: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका, 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
4: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन, फोन 9856443043, 9801443628 र 9562640446।
6: सुन न श्रेया, यो चाया पोतो डन्डिफोर एलर्जीले मेरो अनुहार नै।
7: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
6: कहाँ?
7: गण्डकी मेडिकल हल।
4: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
7: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
4: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
6: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0965903069, मोबाइल 9840826।
8: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
9: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
8: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
9: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
8: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारि रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौली खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856423420, 9801454674 र 9864023420।
10: के हो
11: हेर त, रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
10: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
11: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
10: तिमीको जेब्रा क्रसिङ

0: एउटा बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि, हेर त अब।
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किन मोहनी लगाएर हो?
6: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोभे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
5: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
6: अँ हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भएर बनाएको पनि।
7: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
8: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्झी।
9: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
10: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816।
5: ए सबिना, यस्तो हतारमा कता हो?
6: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
5: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त, यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाउ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र, मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
11: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा, बनकेवा चोक, तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9840878528 र 9008816142।
12: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
13: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
12: घातक रोग जस्तै मुटु रोग, मुटुक को शल्यक्रिया, कैंसर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
13: सेवा लिने क्रम मा चाहिने जानकारी
12: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर,
13: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
12: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
13: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा, फोन 0615524395524495। 178।
6: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
14: ओके यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
6: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
14: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
15: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
16: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
17: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
15: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
17: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841612020।
18: बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
19: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
6: धोरबाराही हाइलाइट्सको साथमा
17: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
6: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841649304।
20: नमस्कार, रेडियो ढोरबाराही 103.5 मेगाहर्जको बिहान 10 बजेको ढोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। दिउँसो बैठक सभा 12 बजे सिंहदरबारमा बस्नेछ। बैठकमा अर्थमन्त्री डाक्टर सोनी बाग्लेले राष्ट्रिय सभा नियमावली 2075 नियम 133 कको उपनियम 2 बमोजिम विनियोजन विधेयक 2083 सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले जमीन बाँझो राख्ने प्रविधिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक भएको बताउनु भएको छ। धान रोप्ने पनि मानो रोपेर मोरी फलाउने यस महिना कृषि कार्यका लागि विशिष्ट भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपाली परिवेशको जीवनशैली प्रकृति र माटोसँग अत्यन्त निकट रहेको बताउनु भएको हो। हिलोसँग खेल्दै खेतभित्र छुपु छुपु धान रोप्ने र दही चिउरा अचार लगायतका परिकारहरूले यस दिनलाई अझ विशेष बनाउने वहाँको भनाइरहेको छ। कृषिमा परनिर्भरता बढ़दै गएका कारण आफ्नै देशमा धानको उत्पादन वृद्धि आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले विक्रम सम्म 2061 प्रत्येक वर्ष असार 15 राष्ट्रिय धान दिवसका रूपमा मनाउन शुरू गरिएको हो। नेपालको संविधानले प्रत्येक नागरिकको खाद्य सम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै खाद्य वस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक पनि सुनिश्चित गरेको छ। साथै कृषकका लागि कृषि सामग्री, कृषि उपजको उचित मूल्य र बजारमा पहुँचको व्यवस्था गर्ने सम्बन्धी नीति पनि संविधानमा व्यवस्था रहेको छ। धान हाम्रो प्रमुख खाद्यान्न बाली भएकाले यसको हाम्रो जीवनमा आर्थिक, सामाजिक, सांस्कृतिक एवं धार्मिक महत्व पनि रहेको राष्ट्रपतिको भनाइ रहेको छ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेतृत्वले पहिला पार्टी फुटाएर गरेको गल्ती प्रति आत्मलोचना नगरी फेरि वामपन्थी एकताको चर्चा शुरू गरिएको भन्दै असन्तुष्टि जनाउनु भएको छ। सोमबार बिहान सामाजिक सञ्जालमा वहाँले पार्टी एकताको चर्चा गर्नु अघि पहिलाको गल्ती प्रति आत्मलोचना गर्न र नेतृत्व छाड्न पनि नेताहरूलाई सुझाव दिनुभएको छ। आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताले एउटै मंचबाट फेरि पनि वामपन्थी शक्तिहरू मिल्नुपर्ने धारणा सार्वजनिक गरेको सन्दर्भमा बास्कोटाको यस्तो भनाई आएको हो। जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ आज 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव विभिन्न कार्यक्रम गरी मनाइँदैछ। कृषि विभागका महानिर्देशक तथा 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मूल समारोह समितिका अध्यक्ष समेत रहेका प्रकाश कुमार सञ्जेलका अनुसार दिवसले खाद्य तथा पोषण सुरक्षामा धानको महत्व तथा धान प्रबन्धनमा सरकारका प्रयासलाई आम नागरिकसम्म पुर्याउन सहयोग पुग्नेछ। विभागका अनुसार नेपालमा 41,31,000 किसान घरधुरी मध्ये 27,65,000 घरधुरी धान खेतीमा संलग्न छन् भने कुल खेती योग्य जमीनको 54% क्षेत्रमा धान खेती हुने गरेको छ। कृषि क्षेत्रको कुल गृहस्थ उत्पादनमा धानको झण्डै 13% तथा कुल खाद्यान्न उत्पादनमा 50% योगदान रहेको उल्लेख गरिएको छ। पछिल्ला 5 वर्षमा धानको उत्पादकत्व प्रति हेक्टर 3.80 मेट्रिक टनबाट बढ़ेर 4.19 मेट्रिक टन पुगेको छ। आर्थिक वर्ष 2081-82 14,20,636 हेक्टर क्षेत्रफलमा खेती गरी 59,55,476 मेट्रिक टन धान उत्पादन भएको विभागले जनाएको छ। यद्यपि वार्षिक झण्डै 70,00,000 मेट्रिक टन धान आवश्यक पर्ने भएकाले हाल झण्डै 10,00,000 मेट्रिक टन धान अपुग रहेको छ। जलवायु परिवर्तनका कारण हुने सुक्खा बाढ़ी तथा डुबान जस्ता प्राकृतिक विपदले धान उत्पादनमा चुनौती थपिरहेको भन्दै सरकारले जलवायु अनुकूल कृषि प्रविधिको अनुसन्धान विकास र विस्तारलाई प्राथमिकतामा दिएको जनाएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतामा अघि बढ़नुपर्ने बताउनु भएको छ। मुख्यमन्त्री कार्कीले धान दिवस तथा असार 15 शुभकामना दिँदै पछिल्लो समयमा खेतीयोग्य जमीन बाँझो हुनाले कृषि क्षेत्रमा गम्भीर असर परेको उल्लेख गर्नुभएको छ। नेपालीको मौलिक पर्वका रूपमा स्थापित भएको उल्लेख गर्दै धान रोपाई असारे भाका दही चिउरा खाने परम्पराले नेपाली संस्कृति र पहिचानलाई समृद्ध बनाएको बताउनु भएको छ। उहाँले पछिल्लो समय युवाको वैदेशिक पलायन र बसाई सराईले खेतीयोग्य जमीन बाँझो हुन थालेकोमा चिन्ता व्यक्त गर्दै कृषि उत्पादनमा चुनौती थपिएको उल्लेख गर्नुभएको हो। उहाँले आधुनिक प्रविधि यान्त्रिकीकरण र वैज्ञानिक खेती मार्फत उत्पादन वृद्धि गर्नुपर्नेमा जोड़ दिनुभएको छ। कोशी प्रदेश सरकारले कृषि उत्पादन बजारीकरण कृषिमा नवप्रवर्तन व्यावसायिक खेती उत्पादनमुखी योजना प्राविधिक सहयोग तथा कृषक मैत्री कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उहाँले उल्लेख गर्नुभएको छ। सरकारले घोषणा गरेको सगरमाथा वृक्षारोपण महाअभियान तथा राष्ट्रिय वृक्षारोपण दिवस तनहुँको सुक्खा गण्डकीमा शुरू गरिएको छ। आइतबार बिहान सुक्खा गण्डकी 10 मालागिरी स्थित मालागिरी सामुदायिक वनमा 1,700 रूद्राक्ष बिरूवा सार्ने अभियान शुरू गरिएको हो। नगर प्रमुख कृष्णराज पण्डित र उपप्रमुख घुम बहादुर विकले रूद्राक्षको बिरूवा रोपेर सो अभियानको शुभारम्भ गर्नुभएको हो। 2 हेक्टर क्षेत्रफलमा गण्डकीमै पहिलो पटक रूद्राक्ष रोपण शुरू भएको बताउँदै यस क्षेत्रलाई रूद्राक्षको पकेट क्षेत्रको रूपमा विकास गरिने डिभिजन वन कार्यालयका प्रमुख मनोज राणा भाटले जानकारी दिनुभएको हो। भाग अनुसार सोही वडाको खोरादीमा समेत करिब 600 रूद्राक्ष लगाइँदैछ। सो अवसरमा सुक्खा गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले वन संरक्षणसँगै समृद्धिसँग जोड्न यस्ता अभियानले सहयोग पुग्ने बताउँदै स्थानीय सरकारको पूर्ण साथ र सहयोग रहने बताउनु भएको हो। उहाँले सारिएका बिरूवा संरक्षणमा ध्यान दिन सामुदायिक वन र स्थानीयलाई आग्रह गर्नुभएको हो। नगर उपप्रमुख खुमबहादुर विक राजुले प्राकृतिक स्रोतको दिगो उपयोग तथा जलवायु परिवर्तनका चुनौती सामना गर्न वृक्षारोपण प्रभावकारी माध्यम हुने विश्वास व्यक्त गर्नुभएको हो। वडा नम्बर 10 अध्यक्ष रामचन्द्र भट्टराई छेत्री मालागिरी सामुदायिक वृक्षारोपण सामुदायिक वन उपभोक्ता समितिका सचिव सिद्धि बहादुर खाड वन अधिकृत नर बहादुर छेत्री लगायतले नागरिकलाई वृक्षारोपणमा मात्र सीमित नरही रोपिएका बिरूवाको संरक्षण र सम्वर्धनमा समेत लाग्नुपर्नेमा जोड़ दिनुभएको थियो। डिभिजन वन कार्यालयका प्रमुख राणा भाटले धार्मिक दृष्टिले महत्वपूर्ण मानिएको रुद्राक्ष चार वर्षपछि फल्ने र आमदानीको राम्रो स्रोत बन्ने जानकारी दिनुभएको हो। सगरमाथाको नामसँग जोड़िएको यो महाअभियानले वातावरण संरक्षणप्रति नागरिकको सहभागिता अभिवृद्धि गर्नुका साथै हरियाली नेपाल निर्माणको राष्ट्रिय अभियानलाई थप बल पुग्ने अपेक्षा गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालो सिसा प्रयोग गरेर सञ्चालन गरिएका 57 गाड़ीलाई कार्यवाही सहित जरिवाना गरेको छ। हिजो उपत्यका विभिन्न ठाउँमा सञ्चालन गरिएको विशेष ट्राफिक जाँचका क्रममा कालो सिसा प्रयोग गरेका गाड़ी चालकलाई जरिवाना सहित कार्यवाही गरिएको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ परीक्षक सुरेश प्रसाद काफ्लेले गाड़ीमा कालो सिसा प्रयोग गर्न नपाइने कानूनी व्यवस्था रहेकाले नियम उल्लंघन गर्ने गाड़ीको निगरानी बढ़ाएको हो। पछिल्लो समय निजी तथा सार्वजनिक गाड़ी विशेष गरी माइक्रोबस र ट्याक्सीमा कालो सिसाको प्रयोग बढ़दै गएपछि ट्राफिक प्रहरीले त्यस विरूद्ध विशेष अभियान सञ्चालन गरेको जनाएको छ। प्रहरीका अनुसार कालो सिसाको प्रयोगले गाड़ीभित्र हुने गतिविधि बाहिरबाट देख्न कठिन हुने भएकाले साना हतियार लागू औषध ओसार पसार फरार अपराधी तथा विभिन्न अपराधी गतिविधि लुकाउन सहज हुने गरेको पाइएको छ। मनसून सक्रिय हुन थालेसँगै देशका धेरै ठाउँमा पानी परेको छ। गैराती र आज बिहान सबै प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यका सहितका धेरै ठाउँमा अहिले पानी परिरहेको छ। पानी परेपछि गर्मीबाट राहत मिलेको छ। अबका केही दिन पानी धेरै पर्ने र गर्मी कम हुने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसोदेखि पर्सिसम्म केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको छ। आज दिउँसो कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र हिमाली भेगका धेरै ठाउँमा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र हिमाली भेगका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्म पानी पर्ने सम्भावना रहेको छ। यस्तै तराई भेगका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका पहाड़ी र तराई भेगका केही ठाउँमा ठूलो वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि कोशी गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा ठूलो वर्षा तथा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा मध्य प्रदेशको थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको छ। भोलि र पर्सी पनि केही ठाउँमा मुसलधारे वर्षासँगै हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सी देशका विभिन्न ठाउँमा ठूलो वर्षा तथा एक दुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन सबैसँग आग्रह गरेको छ। केही दिन यता एकअर्कामाथि सैन्य आक्रमण गरिरहेका अमेरिका र इरानले तत्कालका लागि सबै सैन्य गतिविधि रोक्ने सहमति गरेका छन्। रोइटर्सका अनुसार दुवै देशले हर्मुज विवाद समाधान गर्न भोलि मंगलबार कतारको दुहामा प्राविधिक वार्ता गर्ने तयारी गरेका खबरमा उल्लेख गरिएको छ। वार्ताको अवधिभर दुवै पक्षले सैन्य कार्यवाही स्थगित गर्ने र व्यापारिक जहाजहरूलाई हर्मुज जलमार्गबाट निवाद आवत जावत गर्न दिने समझदारी बनेको छ। यद्यपि वाशिङटन र तेहरानले यसबारे औपचारिक प्रतिक्रिया दिएका छैनन्। यसैबीच इरानका विदेश मन्त्री अब्बास अराघचीले हर्मुज जलमार्गको व्यवस्थापन र सुरक्षापूर्ण रूपमा इरानको जिम्मेवारी भएको बताउनु भएको छ। पछिल्ला केही दिन यता हर्मुज जलमार्ग जहाज सञ्चालनको विषयलाई लिएर अमेरिका र इरानबीच तनाव बढ़ेको थियो। अब अन्त्यमा खेल समाचार। नेपाली मौलिक तथा परम्परागत खेलको संरक्षण प्रवर्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यका साथ आयोजित प्रथम मौलिक तथा परम्परागत खेलकुद प्रतियोगिता 2083 सम्पन्न भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको आर्थिक सहयोग तथा नेपाल अल स्पोर्ट्स हबको आयोजनामा उक्त महोत्सव सम्पन्न भएको हो। महोत्सव अन्तर्गत संचालित विभिन्न 6 मौलिक खेलहरूमध्ये अत्याधिक चासोका साथ हेरिएको डन्टीपियो विधामा टीम अछामले पहिलो स्थान हासिल गरेको छ। कुल 16 टोलीको सहभागिता रहेको उक्त स्पर्धामा टीम दोलखा दोस्रो तथा थापाथली एकेडेमी तेस्रो भएका छन्। विजय छामको टोलीमा नरेश बोहरा, खेम कठायत र कृष्ण बोहरा सामेल रहेका थिए। त्यस्तै नेपाली समाजमा शताब्दीयौंदेखि मठ मन्दिर, चौतरा र ग्रामीण बस्तीहरूमा खेलिँदै आएको तर पछिल्लो समय ओझेलमा पर्दै गएको रणनीतिक खेल बाघशालमा कृष्ण प्रसाद सिद्धेले उपाधि जितेका छन्। 26 खेलाड़ी सहभागी उक्त स्पर्धामा विपिन अमात्य दोस्रो र इन्द्र बस्नेत तेस्रो भएका छन्। मौलिक खेलको ऐतिहासिक महत्वलाई पुनर्जीवित गर्ने उद्देश्यले पहिलो पटक राष्ट्रिय स्तरमा बाघजाललाई समावेश गरिएको आयोजकले जनाएको छ। नेपाल अल स्पोर्ट्स हबका अध्यक्ष दिपेन राईको सभापतित्वमा भएको उक्त समापन कार्यक्रममा विजय टोली तथा खेलाड़ीलाई नेपाल उसु महासंघका महासचिव नवराज ढुंगनाले पुरस्कार वितरण गर्नुभएको थियो। यो प्रतियोगिताले नयाँ पुस्तालाई आफ्नै सांस्कृतिक सम्पदासँग जोड्नुको साथै रैथानिक खेलप्रति आकर्षक बढ़ाउने अपेक्षा गरिएको छ। हस्त बिहान 10 बजेको ढोरबर हाइलर साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरूङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
21: ल नहो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाईको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
22: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
23: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
22: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 मा निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
23: छुटका दायराहरू,
22: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
23: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
22: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
23: थप जानकारीका लागि सम्पर्क 0655714479, मोबाइल 9856062065 र 9848064145।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपद मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: इस दुलेगौडा पोलिक्लिनिकमा यही असर 20 गते तेस्रो शनिबार
2: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
5: हार्ट जोर्नी नसा तथा बात रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
4: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
4: साथै यही 21 गते आइतबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा,
6: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
6: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
7: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 9560131053।
8: सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेरा, सुन
9: होइन के सुन्ने भनेको
2: थाहा छैन र? हाम्रो बेलचौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
9: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
2: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन कति हतार गरेको पुरा सुन्नु पर्दैन,
9: थाहा छ के? बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
2: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
10: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
11: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
10: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
11: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
10: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौली खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9560234020, 9901454674 र 9460234020।
12: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
12: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
2: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
12: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
2: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
12: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
11: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
12: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
11: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
12: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा,
13: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
14: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
15: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
14: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
15: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
4: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9468683522।
10: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
11: म्याडम, धुम्रपान भनेको के हो?
10: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउली, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
11: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
10: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
11: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
10: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
16: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यस्तो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला?
17: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौंडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौंडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
16: हजुर, दुलेगौंडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलट, आल्मुनियम, सिलोट, सरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौंडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया, फोन 0564141042, 98563231128, 98462014726।
17: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
18: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
10: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
19: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
18: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट,
20: सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
21: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
20: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9841484664 र 9811403005।
22: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
23: 103.8 मेगाहर्ज प्रेजेन्ट एभ्रीडे 10:30 AM टु 12 PM
24: इट्स टाइम फर कलिङ टाइम
23: ओन्ली अन रेडियो ढोरबाराही

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा, जसले यति बेला सुन्दै हुनुहुन्छ रेडियो ठोरबाराही 103.8 मेगाहर्ज सन्तर्मनका आवाज, साथै इन्टरनेट अनलाइन मार्फत पनि www.radiodhorbarahi.com.np लगइन गरेर विश्वभरिकै साथ हामीलाई सुनेर साथ दिन सक्नुहुन्छ भने प्रोग्राम कलिङ टाइम लिएर सदाजी आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुत अनु मल्ल रहन्छ अबको 12 बजेको समयसम्म, र हामी चाहिँ ठिकै छ समय फरक श्रृंखलाको साथमा हप्ताको सातै दिन आउने गर्दछौं भने आज चाहिँ सोमबारको एपिसोडमा छौं, जहाँ चाहिँ श्रोता साथीको रोजाइमा रहेको गीत संगीतलाई हामी कार्यक्रममा स्थान दिन्छौं। अनि प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमेमा आभूषण सुनसादी पसल दुलेगौडाले, प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार भने सेवाहरूको कुरा गर्नुपर्दा अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा साटफेट गर्नु परेमा अनि पुराना गरगनाहरू पनि साटफेट गरिनुको साथै मर्मत अनि खरिद बिक्री पनि गरिन्छ, गएर यहाँले सेवा सुविधा चाहिँ लिन सक्नुहुनेछ भन्दै अब आज असार 15 सँगसँगै अब दही चिउरा खाने दिन, राष्ट्रिय धान दिवसको चाहिँ यहाँहरू सम्पूर्णलाई धेरै धेरै शुभकामना सँगसँगै शुरूआतीमा भने एउटा मिठो अब मेरै रोजाइको गीतबाट चाहिँ शुरूआत गर्छौं, अनि त्यसपछि हामी साथीको रोजाइमा रहेको गीत संगीतलाई कार्यक्रममा स्थान दिन्छौं भने ज्यानको तिर्खा क्यार्नी हो असार 15 को भाष दिने एकदमै मिठो शब्द संगीत पनि उत्तिकै मिठो छ। रचना रिमाल सँगसँगै प्रशान्त शिवा केटीका आवाजमा सजिएको यो गीत कार्यक्रममा स्थान दिँदैछु, स्वीकार नहोला है त।

0: हजुर, यो सुमधुर गीत विमास कार्यक्रममा स्थान दिइसकेको छु। झ्यानको तीर्खाखे गर्ने हो अब असारको आली होइन, अनि दहीको ठेकीदेखि लिएर चाहिँ अब धेरै मिठा मिठा शब्दहरू पनि भरिएको थियो असारको भाइस दिने। यो सुमधुर गीतको अब म्युजिक भिडियो हेर्नुहुन्छ भने पनि उत्तिकै राम्रो चाहिँ छ। अब हामीले हेर्दा सुन्दा जस्तै आज गीत संगीत मात्र होइन कि धेरै साथीहरू असारको समयमा चाहिँ अब खेतबारीमा रोपाईतिर पनि व्यस्त हुनुहुन्छ होला। अब मानो खाएर मुरु उब्जाउने भनेर चाहिँ हामी असारको महिनालाई पनि चिनिन्छ भने एकदमै मेहनतीको समय पनि भनिन्छ यो समयमा चाहिँ अब साथीहरू पक्कै पनि आफ्नो काम कार्यमा नै, विशेष गरी आज चाहिँ अब खेतबारीमा नजाने साथीहरू पनि जानुहुन्छ होइन, हिलो खेल्नुहुन्छ अनि अब रमाउनुहुन्छ। आफूले नगर्ने कामलाई पनि यहाँले चाहिँ अब एउटा परम्पराको रूपमा चाहिँ अप्नाउँदै पनि आइएको छ अनि धेरै साथीहरू आजको दिनलाई चाहिँ अब विशेष रूपमा पनि मनाउँदै हुनुहुन्छ होला। अब के कसरी मनाउँदै हुनुहुन्छ हामीसँग सेयर पनि गर्न सक्नुहुन्छ। र साथी हुनुहुन्छ लाइनमा अहिले भने, हेलो नमस्ते हजुर।
1: नमस्ते
0: हजुरले, नमस्ते
1: दर्शन, धन दिवसको शुभकामना होइन।
0: हजुर, हाम्रो
1: मानव मुनि होइन, अहिले समयमा एकदम धेरै जाँच गरेको अवस्था छ होइन।
0: हजुर हजुर,
1: मैले मिडिया प्रेमी भन्नु सक्छु, मैले जति नेपालहरू अथवा सुन्छु पूर्व राम मेची रामेछाप यताउता जताजता पनि पानी नभएर यस्तो भाजु फाटी थियो भने सुरुको अवस्था छ होइन। अब आज सोमबार भोलि पर्सिबाट पानी पर्छ भने त फेरि बेलुकी पानी पऱ्यो नि काम भएन कि, अस्तिको एक दिन परेको हो। अहिले तपाईँको आज पन्ध्रमा हिलो थियो नि होइन, हिलो छेपछेप गएर दहीतिर खाएर कति रमाइलो हुन्थ्यो होइन। अहिले मौसमले एकदम धेरै गडबड बनाएको छ होइन, हरियो डाँडा गीत सुन्नु
0: कुन चाहिँ गीत भन्नुभयो अरे,
1: हरियो डाँडा माथि,
0: हरियो डाँडा माथि हेलो जोत्ने साथी, यो मिठो गीत सुन्छ। हाम्रो तर्फबाट पनि यहाँलाई धेरै धेरै शुभकामना छ भन्दै ओके छुट्टिन्छ सुभाष, थ्याङ्क यू सो मच।
1: अनि पछि आउने
0: साथीहरू सबैलाई नमस्ते भाइ भाइ अमृतला सञ्जीव हुनुहुन्थ्यो पोखरा कास्की लोम्लेकादेखि भने कस्तो मिठो गीत रोजामा पार्नु भएको छ। अहिलेको लागि भने हामी ढिला नगरी धर्मराज थापाको आवाजमा सजिएको यो सुमधुर गीत सुनिहाल्छौ अनि गीत सँगसँगै यसरी नै आफूलाई मन परेको गीत संगीत रोजामा पार्न चाहनुहुन्छ अनि साथमा हाम्रो अमृतजीले चाहिँ अलिकति सतर्क पनि रहनु होला होइन, अब मौसमले अलिक साथ दिएको छैन पनि भन्दै हुनुहुन्थ्यो, विशेष आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नु होला भन्दै यो गीत स्वीकार्नु होला।

0: हजुर धर्मराज थापाको आवाज अनि लिरिक्स म्युजिकमा सजिएको यो सुमधुर गीत अभिमास कार्यक्रममा स्थान दिइसकेको छु र यो सुमधुर गीत हृदयमा पार्नु भएको थियो. अघि हामीलाई सम्झाउनु भएको थियो लुम्लेकादेखि हुनुहुन्थ्यो अमृतुलाचनजी र उहाँले जस्तै नै आफूलाई मन परेको गीत संगीत हृदयमा पार्न चाहनुहुन्छ भने आउन सक्नुहुन्छ. अनि विशेष त अब असार पन्ध्रको चाहिँ अब माहौल पनि छ, अब त्यही अनुसारको गीतहरू साथीहरूले पनि हृदयमा पार्नु भएको छ भने सँगसँगै यहाँले चाहिँ अब राष्ट्रिय धान दिवस सँगसँगै आज असार पन्ध्रको चाहिँ शुभकामना साथीहरूमा चाहिँ आदान प्रदान गर्न चाहनुहुन्छ, साथीभाइलाई सम्झन चाहनुहुन्छ भने पनि मजाले खुलेर साथीहरूलाई पनि सम्झना सन्देश चाहिँ राख्न सक्नुहुन्छ. यसरी नै अबको 12 बजेको समयसम्म हामी तपाईँको साथमा रहन्छौ भने टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ. हामीसँग जोडिनको लागि 0564 14 200 को बाटो भएर टेलिफोन लाइन मार्फत मिठा मिठा कुराकानीको साथमा जोडिन सक्नुहुन्छ. 0564 14 200 को बाटो भएर चाहिँ आउन सक्नुहुन्छ. अनि प्रोग्राम सुन्दै हुनुहुन्छ भने के कस्तो लागिरहेको छ त्यस्तै सलाह पनि प्रतिक्रिया चाहिँ दिन पक्कै पनि नभुल्नु होला भन्दै फेरि पनि कोही साथी हुनुहुन्छ है हामीसँग लाइनमा. हेलो नमस्ते हजुर. हेलो नमस्ते हजुर. हेलो कहाँदेखि कसको आवाज सुन्दैछु होला? हेलो दर्शन नमस्ते नमस्कार. हामी एकदमै ल त्योभन्दा अगाडि चाहिँ हाम्रो रोशिकाजीलाई रेडियो प्रोग्राममा धेरै धेरै स्वागत छ है.
1: हजुरलाई पनि एकदम धेरै धेरै धन्यवाद छ मेरो तर्फबाट.
0: अनि हाम्रो रोशिकाजी चाहिँ उतातिर कुराकानी गर्दै हुनुहुन्छ जस्तो पनि लाग्यो, अनि साथीहरू चाहिँ अब हामीसँग जोडिनु भएको हो होइन, अनि म कन्फ्युजमा भए नि त.
1: ए हिजो इलेक्सनमा गएको अनि त्यतिकै बाटोमा त्यतिकै अनि आज के गर्नु भनेर त्यही कुरा भएको
0: होइन, कुराकानी चाहिँ हुँदैछ है. ल अब हिजो चाहिँ जस्तो भए पनि अब आज असार पन्ध्र पनि हो, यहाँलाई चाहिँ धेरै धेरै शुभकामना सँगसँगै
1: असार पन्ध्रको हजुरलाई पनि धेरै धेरै शुभकामना अनि रेडियो धरबरै अलिउनेलाई पनि एकदम धेरै शुभकामना अनि लगायत साथीहरूलाई पनि आज असार पन्ध्र धान दिवसको धेरै धेरै शुभकामना भन्न चाहन्छु है त.
0: अनि तपाईँको भिमातिर चाहिँ अब रोपाई गर्ने असार पन्ध्रको माहौल छ कि छैन त?
1: भन्नै पर्दैन
0: भन्नै पर्दैन है. अनि तपाईँ चाहिँ अब मेला
1: जानुपर्ने
0: ल धेरै धेरै धन्यवाद. अनि हाम्रो रोशिकाजी चाहिँ अब रोपाईमा जानुपर्ने मेलापा जानुपर्ने छ कि छैन? किन होला नजाने?
1: म त मेलामा नजाने
0: ए ल ठिकै छ, मेलामा नजान पनि पाइयो है. अनि आज धेरै साथीहरू अब काम कार्यमा व्यस्त हुनुहुन्छ होला, अनि अब यसरी नै सुनेर साथ दिनु चाहिँ भएको छ होला. अनि यो समयमा हाम्रो रोशिकाजीलाई चाहिँ अब
1: साथीहरूले त रेडियोमा आएर हेरेर सुन्नु भएको मैले धेरै
0: देखेको छु होइन. हजुर हजुर हजुर.
1: साथीहरू अब म यतातिर यस्तो भिन्नतिर भनौँ न कतै जाँदाखेरि पनि साथीहरूले रेडियो लानुहुन्छ अनि मैले अनि त्यहाँबाट अनि कत्रो है कत्रो रेडियोमा नि अब हजुर त अब चाहिँ बुझिहाल्छ कि मैले के सोच्छु भने सबैजनाले अब फोन नगरे पनि होइन सबैले नजनाए पनि साथीहरूले धेरै नै सुन्नुहुँदो रहेछ नि त. जहाँ पनि मैले हजुरको परिवर्तनको कार्यक्रममा चाहिँ सुनेको हुन्छु कि जहाँ पनि मैले
0: धेरै धेरै धन्यवाद. कस्तो खुसीको कुरा सुनाइदिनु भयो. अनि अब
1: सुन्नुहुन्छ क्या मैले होइन
0: हजुर
1: अस्ति नै मैले त कुछ आउँछु मैले चाहिँ अब यसरी अब सुनेको त कहिले फोन लाग्छ कहिले फोन होइन
0: अनि
1: फोन नै फोन छैन अब टेनमा मिल्दैन होला कि फोन बजेको भएर पनि होला गीत राखेको भएर पनि होला अनि ठ्याक्क म त्यहाँ जाँदाखेरि त हजुर त अब मैले सुनिरहन्छु अनि त्यसो सुनेर सुन्छु ए यो के अरे विज्ञापन बजेको भएर पनि रहेछ भन्ने धेरै सुनेको हुन्छु.
0: एकदमै धेरै धेरै धन्यवाद हाम्रो रोशिकाजीलाई. अनि अब साथीहरूले यसरी सुनिराख्नु भएको छ भने आज कुन चाहिँ गीत रोज्न चाहनुहुन्छ साथीहरूलाई?
1: मलाई त खासी
0: ल असार पन्ध्रको चाहिँ एउटा असारको पन्ध्र दही चिउरा खाने साउने पन्ध्र खिर भन्ने गीत छ कि, यो गीत हामी सुन्छौ. कसलाई सुनाउन चाहनुहुन्छ?
1: हुन्छ अब यति राम्रो कार्यक्रम चलाउनुहुन्छ यति सुन्दै धनी हुनुहुन्छ हजुरलाई नै भन्न चाहन्छु.
0: थ्याङ्क यू सो मच. फेरि पनि
1: त्यसपछि अनि अनि झोरबाटै हो मिसको नाइटगिरी अनि गम्फालीको नाइटगिरी खै गम्फाली दाज भन्ने कार्यक्रममा आउनु पनि छोड्नु भयो किन हो र यस्तो कार्यक्रमतिर त यसो आदत सुन्नु पऱ्यो कि कार्यक्रमतिर आउनु होला पनि भन्न चाहन्छु अनि गीता बहिनीको लागि सुरेश दाईको लागि मुना दाजुको लागि नरेन्द्रमल दाईको लागि उम्रे दाईको लागि अनि चन्द्र बाईको लागि अनि ऋषिराम शाह दाईको लागि तारबहादुर दाईको लागि सजिमा दिदीको लागि दलमा दिदीको लागि लक्ष्मी लम्सालको लागि सायराको लागि मोहम्मद दाईको लागि लेखराजको लागि जति पनि मलाई रुचि कहाँ भनेर नचिन्
0: ओके बाई बाई रोसिका लम्सालजी हुनुहुन्थ्यो अहिलेको लागि भनेको नै पनि राम्रो असारको गीत अब असारको शब्द सङ्गीत आफैमा पनि मिठो हुन्छ होइन सो अहिलेको लागि चाहिँ घिन घिन मादल अञ्चु पन्त अनि डेभिड शङ्करको आवाजमा सोधेको यस्तो मधुर गीत हामी सुन्दैछौ गीत सँगसँगै जान्छौँ छोटो व्यावसायिक विश्राममा विश्राम पश्चात 11 बजेको टाइम सेट लगत्तै हामी पुनः उपस्थित हुन्छौँ नै हामी सँगै रहनुहोला है त

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460970246।
2: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिबी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार दुलेगौडा बिपी चोक।
5: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560338 प्रशान्त नेउपाने 98460269025।
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुङमाया पुन,
7: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
7: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठन,
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
7: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
7: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
7: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
6: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा

0: गरिएको जानकारी गराउँदछौ।
1: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460-78528 र 98028-16142।
5: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
6: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
7: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
8: सधैँ झै यही आउँदो असार 20 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
9: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
10: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
11: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनएमओली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
12: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा। सम्पर्क 065-414-233
10: र 98-678-867।
13: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
14: डर लाग्नु, निद्रा नलाग्नु,
13: अनौठा विचार आउनु,
14: निराशा बढ्नु, खुसी नहुनु,
13: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
14: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
13: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
14: छटपटी हुनु, चिटचिट पसिना आउनु,
13: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
14: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
13: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
14: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
15: दिस इज रेडियो ढोरबाराही 103.8 MHz। स्टुडियो
16: तल्चेर, अहिले बिहानको 11 बज्यो। टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301
17: हजुर कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम सेट लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ चायम जहाँ चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे मावचन संसार दिवस दुलेगौडाले प्रोपाइटर हुनुहुन्छ। मेन बहादुर सुनार सेवाहरूको कुरा गर्नुपर्दा चाहिँ अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा साटफेट गर्नु परेमा अनि पुराना गरगनाहरू पनि साटफेट गरिनुका साथै मरमत खरिद बिक्री पनि गरिन्छ। गएर यहाँले सेवा सुविधा लिन सक्नुहुन्छ। अनि आज सोमबारको एपिसोडमा रहेर चाहिँ साथीहरूको रोजाइको गीत संगीतलाई हामी कार्यक्रम स्थान दिइरहेका छौं। अहिले भने कोही साथी हुनुहुन्छ लाइनमा। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर।
18: नमस्ते बहिनी। नमस्ते।
17: कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो लजरसीलाई।
18: धन्यवाद।
17: अनि के छ भीमातिरको नयाँ नौला हालखबर आजको सुनाइदिनुहोस् न त। सिमसिम पानी परिरहेको छ है नि त। अनि हाम्रो लजरसीलाई चाहिँ आज असार 15 धेरै धेरै शुभकामना छ है हाम्रो तर्फबाट। थ्याङ्क यू सो मच। अनि के छ त तपाईँतिरको अब असार 15 अब अलिकति छुट्टै माहौल छ कि छैन अथवा के छ आजको दिन विशेष?
18: अब किसानी दाजुभाइहरू अब लगिरहनु भएको छ खलातिर खेततिर अनि कोही मानव दबाउनु जानुभएको छ।
17: त्यही त अब छुट्टै असारको 15 चाहिँ कामको भ्याइ नभ्याइमा चाहिँ अर्को चटारो पनि थपिँदो रहेछ कि अहिलेको पछिल्लो समय होइन अब बाजार कुर्न जानु पर्यो छुट्टै अर्को काम के घरको काम धन्दा छँदैछ। अनि अब के छ अब नयाँ नौलो कुरा सुनाउनु पर्ने केही छ कि छैन?
18: छैन है त्यही हो बाँदरलाई व्यवस्थापन अब गर्नुभन्दा पनि अब ड्याङ्का ड्याङ मार्नु पर्ने हो सरकारले
17: भनेपछि साह्रै नै दुःख दिएको छ है।
18: त्यही
17: त अब धेरै ठाउँमा अब कुरा उठे सँगसँगै अब यसको चाहिँ अब यही गर्नुपर्छ भन्ने अहिलेसम्म चाहिँ अब के भन्छ नियन्त्रणको कुराहरूको विषय चाहिँ उठेको छैन होइन। अब यो गर्न सकिन्छ भन्ने उपलब्धिको कुराहरू मात्रै निस्केको छ होइन। अब यही गर्न सकिन्छ भन्ने चाहिँ अझै तथ्य चाहिँ भएको छैन। अब हेरौँ अब होला यसको पनि केही निकासन होइन। अब हामी चाहिँ अब सकेसम्म गर्दै जाने होइन। अब जे सकिन्छ त्यही गर्ने बस्ने त होला। अब
18: अरू उपाय केही छैन बाँदरको लागि कुनै आवश्यकता पनि छैन खासमा बाँदरको महत्व भन्ने कुरो केही पनि छैन कि बाँदरलाई यो नचाहिने बाँदर यो बेफाइदाको बाँदर हो कि बाँदर राम्रो कहिले खुवाई पनि बस्नु चाहे सहरमा हो चाहे गाउँमा हो त्यसले फाइदा गर्ने भनेको केही छैन कि
17: ल ठिकै छ। यो कुराहरू धेरै साथीहरूले पनि उठान गरिराख्नुहुन्छ होइन। अनि अस्ति नै हामीले एक दिन ठ्याक्कै मङ्गलबारको दिनमा टपिक राख्दा चाहिँ हाम्रो त्यही त अब त्यो दिनमा चाहिँ राख्न पाउनु भएन जस्तो लाग्यो। अब तपाईँको विचार चाहिँ सुनेको थिएन जस्तो लाग्यो होइन। आज राखिदिनु भयो त्यही त आज राख्न पाउँदा चाहिँ अब अझै कुरै केही छ अब साथीहरूलाई सल्लाह सुझाव दिनुपर्ने
18: छ। अब त्यही हो पानी एकदम खोलातिर नजानु होला खोला बढी भएको छ
17: त्यहाँतिर
18: जानु भएन माछा मार्नको लागि होइन अन्त खोला तर्दाखेरि पनि एकदम होसियार गर्नु पर्यो। अब आज भोलि पछि झन् ठुलो पानी आउने भनेर चाहिँ सुरक्षित भएर गर्नु होला।
17: हजुर सर यो कुराकानी सँगसँगै अनि आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन?
18: सुन्दैछु आज सोमबार गीत चुज गरिदिनु होइन
17: हजुर। आज कुन चाहिँ गीत राखिदिने होला हाम्रो लजरसीको लागि?
18: हरियो डाँडामाथि हलो जोत्ने साथी उसले गिराएको के रामचन्द्र काफाले गीत सुन्नु मन लाग्छ।
17: अघि भर्खर पनि हामीले हरियो डाँडा भनेर चाहिँ अब अर्को आवाजमा राखिसक्यौँ होइन। यो गीत चाहिँ आज सुनिसक्यौँ। भोलि चाहिँ हामी पके पनि पछि समय चाहिँ मैले ट्याक्क त्यो गीत पनि राख्ने प्रयास चाहिँ गर्दै थिएँ होइन। आज चाहिँ हामीले यो गीत बजाइसक्यौँ त्यही भएर भोलिको दिनमा चाहिँ हामी रामचन्द्र काफलेको आवाजमा पनि राख्छौँ। आज भने अर्कै गीत रोजिदिनु पर्यो है। ल यो गीत चाहिँ राख्न सकिन्न।
18: असारे महिनामा पानी पर्यो रुझाउने भन्ने
17: प्रशान्त तामाङको आवाजमा सजिएको असारे महिनामा भन्ने गीत हो। ल यो गीत चाहिँ हामी मजाले सुन्छौ, कसलाई सुनाउन चाहनुहुन्छ?
18: अब असार स्पेसली भगवान अब यही गीत चुकुचुक गरे हो सुन्ने श्रोताहरू अङ्कल गर्ने
17: नमस्कार सुटिन्छौ। अनि कुराकानी सँगसँगै अब बाँदर नियन्त्रणको कुराहरू पनि उहाँले चाहिँ जोड्नु भएको थियो, जहाँसम्म अब खराब बाँदरहरू मात्र छ भन्नुभएको थियो। अब वातावरणको लागि होइन इकोलोजी चाहिँ भनेर हामीले पढ्थ्यौँ इङ्ग्लिसमा चाहिँ होइन, अब यो ब्रह्माण्डको लागि त अब सबै कुरा आफ्नो ठाउँमा त आवश्यक छ, तर अहिले चाहिँ अलिकति धेरै भएको कारणले गर्दा चाहिँ अलिकति व्यतिथि पनि भएको छ। त्यही भएर यसको नियन्त्रणको कुराहरूमा चाहिँ अब साथीहरूले बारम्बार कुराहरू पनि उठान गरिराख्नुहुन्छ, अनि साथीहरूले आफ्नो आवाजहरू राख्नुहुन्छ, आफूले जानेको कुराहरू पनि सेयर गर्नुहुन्छ है। यसरी नै अब कुनै सम्झना सन्देशको साथमा पनि जोडिन चाहनुहुन्छ भने मजाले आउन सक्नुहुन्छ। अहिलेको लागि भने भर्खरै उहाँको रोजाइमा रहेको लजरसीको रोजाइमा रहेको असारे महिनामा पानी परे रुझाउने पानीले अब गीतले भने जस्तै नै बिहानदेखिसम्म पानी आए, सँगसँगै अब साथीहरूले पनि यहाँलाई बारम्बार जानकारी दिइराख्नु भएको छ होइन, भोलि र पर्सि चाहिँ अब पानी पर्ने सम्भावना छ भनिएको छ, त्यही भएर अलिकति सतर्क रहनुहोला पनि भन्दै हुनुहुन्छ है। प्रशान्त तामाङको आवाजमा सोधिएको यो सुमधुर गीत अहिले भने हामी कार्यक्रममा स्थान दिइहाल्छौँ, गीत सँगसँगै हामी पुनः उपस्थित हुन्छौँ, हामी सँगै रहनुहोला है त।

0: हजुर खै बाबा भनेर मार्मिक सँगसँगै सदाबहार गीत असारको महिना भन्ने बित्तिकै धेरै साथीहरूको रचाइमा पर्ने यो सुमधुर गीत हाम्रो लजरसीको रचाइमा रहेको यो गीतलाई तपाईँ मार्च कार्यक्रममा स्थान दिइसकेको छु भने फेरि पनि कोही साथी हुनुहुन्छ लाइनमा। हेलो नमस्ते हजुर। नमस्ते, कहाँदेखि कसको आवाज सुन्दैछु होला? काठमाडौँदेखि अर्जुनजीलाई कार्यक्रममा धेरै धेरै स्वागत छ है।
1: हजुर धन्यवाद।
0: अनि के छ काठमाडौँतिरको पछिल्लो समयको माहौल, पछिल्लो समयको नयाँ नौलो हालखबर के छ अर्जुनजी?
1: जो साझा सर 15 जनाएर बिहानैबाट जनाएर जस पानी परेको थियो, अहिले जे पानीहरू परेको छैन, अहिले अलि खुल्ला भइरहेको छ मौसम।
0: हजुर
1: जो समाचार 15 छ, धान दिवसको शुभकामनाहरू हजुरलाई, सम्पूर्ण रेडियो बाराई परिवार सम्पूर्णलाई।
0: हजुर हाम्रो तर्फबाट पनि हाम्रो अर्जुनजीलाई चाहिँ अब धान दिवस असार 15 दही चिउरा खाने दिनको धेरै धेरै शुभकामना भनिराख्दा चाहिँ, अनि दही चिउरा खानु भयो त?
1: हजुर दही चिउरा खाइसके भने पनि भयो है, दही चिउरा खाइसके मैले
0: किन
1: खाइसके।
0: हजुर हामीले चाहिँ अब खाइसक्यो भनेर चाहिँ खाइसकेका चाहिँ छैनौ होइन, अब के हुन्छ कसो हुन्छ खाने सुरुमा चाहिँ छौँ क्या र, अब असार 15 हो होइन, अब असार 15 चाहिँ अलिकति विशेषको रूपमा पनि मनाऊ भन्नेमा चाहिँ छौँ, तपाईँले भने जस्तै खाइसकेका चाहिँ छैन है। अनि के छ अब? हजुर हजुर पनि अनि असारको माहौलमा असार 15 भन्ने बित्तिकै हाम्रो अर्जुनजीसँग कुनै यस्तो कुराहरू छ अब यसो सेयर गर्नुपर्ने, यो दिनमा असार 15 समय यस्तो गरेथ्यौँ उस्तो गरेथ्यौँ भन्ने केही छ कि छैन?
1: पहिला घरतिर हुँदाखेरि त किन नहुनु, अब खेतबारीमा हुनुहुन्थ्यो, प्रायः खेतबारीमा भइन्थ्यो, अब जोत्नु पर्ने कि अब आली लगाउनु पर्ने कि
0: बाउसले बस्ने भन्छ नि, यताउता मिलाउने अथवा के गर्ने भनेर भन्छ नि,
1: बाउसी गर्नु, अब बिउ काट्ने है, बिउ खाने भन्छ, काट्ने बिउ खाने होइन, अनि जो अब मजाले खेती गरिन्थ्यो, अब अवस्था अनुसारले हेरेर अब मकै भन्नु पर्ने हो कि।
0: हजुर त्यही त, यतातिर मकै पाक्ने सिजन हुन्थ्यो, अब घरभरि चाहिँ बिस्कुन सुकाएर आएको छ, मकै सुकाएर आएको छ, अनि यता धान रोप्न आयो, अनि पानी पर्यो, अनि हतार हतार गएर उठाएको अनुभव चाहिँ छ कि छैन हाम्रो अर्जुनजीसँग?
1: छ नि, बिस्कुनहरू सुकाएको अवस्थामा पानी परेर
0: कपडाहरू
1: भिजाउने हुन्थ्यो नि, अनि त हुन्थ्यो नि, अब बर्खाको समयमा कुन बेला पानी पर्छ भने थाहा हुँदैन,
0: अहिले जस्तो अब मौसम सम्बन्धी जानकारीहरू पनि हुन्थेन होइन, उही रेडियोको भरमा चाहिँ कति समाचार सुन्यो छुट्यो छुट्यो, अनि अब त्यो खालको कुराहरू पनि हुन्थ्यो कि हाम्रो अर्जुनजीलाई चाहिँ, त्यही भएर सोध्नु मन लाग्यो। अनि आज रेडियो प्रोग्राम चाहिँ सुन्न पाउनु भएको छ कि छैन?
1: हजुर मैले आज अलिकति पहुँच पुगेको छैन है, यहाँ बत्ती नभएर।
0: ए ल, आज चाहिँ हामी साथीहरूको रोजाइको गीत संगीतलाई कार्यक्रम स्थान दिइरहेका छौँ, अनि हाम्रो अर्जुनजीलाई चाहिँ अब कुन चाहिँ गीत राखिदिने होला?
1: हजुर अब लोकगीत होइन र हो नि है,
0: लोकगीत त पाइएन नि, अलि आधुनिक गीत संगीत रोज्नु पर्यो
1: भनेपछि मैले यो साह्रै महिनामा यो प्रसन्न तामाङको गीत रोज्नु मिल्छ?
0: रोज्नु चाहिँ पाइन्थ्यो होइन, भर्खरै हाम्रो लजरसजीले रोजाइमा पालिसक्नु भयो, यो गीत चाहिँ बजिसक्यो है, आज अब असार 15 भनेर धेरै साथीहरूले चाहिँ असार 15 स्पेसल गीतहरू नै रोज्नु भएको छ, यो गीत चाहिँ गइसक्यो है अर्जुनजी।
1: भनेपछि मैले यो असारै महिना सिमसिमे पानी, असारै महिना सिमसिमे पानी परिरहेको छ, नि छाता ओडेर आएको पानी भन्ने छ,
0: हजुर हावा चल्यो सिरिरी भन्ने गीत हो।
1: हजुर
0: यो मिठो गीत हामी कार्यक्रम स्थान दिइहाल्छौँ, को कसलाई सुनाउन चाहनुहुन्छ?
1: सर्वप्रथम हजुरलाई सुनाउन चाहिँ सबैलाई कामना छ, उन्नति प्रगति कामना छ, टेन्सन मित्रको लागि बाराई परिवार, ढोर बाराई परिवार सम्पूर्णको लागि सुन्न चाहन्छु, कार्य सबैलाई कामना गर्न चाहन्छु। हाम्रो प्रेम दाई हुनुहुन्छ, अनि अर्को के दाई हुनुहुन्छ भन्दाखेरि विष्णु दाई हो कि, अनि विष्णुलाई भनौँ, उपासना भनौँ, अनि हाम्रो धर्मेन्द्र भाइको लागि, अनि सबिन तामाङ भाइको लागि, त्यसरी श्रीराम दाल दाईको लागि, कृष्ण बलन दाईको लागि, अनि धेरै हुनुहुन्छ साथीहरू, सम्पूर्ण जति पनि आउनुहुन्छ, सुनेर साथ दिनुहुन्छ, ढोरबुढालाई माया गर्ने मनहरू सम्पूर्णमा बस समर्पण गर्दै हजुरलाई भेट्ने पाँचको साथ छुटिन्छु है।
0: सर छुटिन्छौ, नमस्कार, शुभ दिन। उहाँ हुनुहुन्थ्यो अर्जुन थापाजी, हामीलाई काठमाडौँदेखि सम्झनु भएको थियो। आज धेरै अब असारको गीतहरू साथीले हृदयमा पार्नु भइरहेको छ, अनि सुन्न पनि आज प्रोग्राम चाहिँ एकदमै गजबको साथीहरूलाई अनुभवहरू पनि सुनाइराख्नु भएको छ। अहिले भने कोही साथी हुनुहुन्छ लाइनमा फेरि पनि। हेलो, नमस्ते हजुर।
1: नमस्ते
0: नमस्ते, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो बलरामजीलाई।
2: धन्यवाद अनु, धन्यवाद।
0: अनि के छ तपाईँकोतिरको कास्कीकोटतिरको नयाँ नौला हालखबर?
2: कास्कीतिर चाहिँ आज पानी पर्ला जस्तो छ, ड्याम्रो बादल लागेको छ।
0: भनेपछि परिसकेको चाहिँ छ कि छैन बिहानको समयमा?
2: अहिले पानी परेको छैन, पर्ला पर्ला जस्तो छ अनु।
0: पर्ला पर्ला जस्तो मात्र छ है। अनि हाम्रो बलरामजीलाई चाहिँ आज असार पन्ध्रको धेरै धेरै शुभकामना छ है।
2: मेरो पनि अनुलाई
0: थ्याङ्क यू सो मच।
2: त्यति मात्र होइन अनु, आज असारे पन्ध्र दही चिउरा खाने।
0: हजुर हजुर,
2: आज गौडी बुढिया खिर पनि खाइयो अनु, खिर खाइयो, खिर खान आऊ न हाम्रो घर।
0: ए ल ठिकै छ, अब धेरैसम्म अहिलेसम्म कुराकानी चाहिँ अब दही चिउरा भएको थियो, आज खिर खाने दिन भनेपछि अब हामी प्रोग्राम सकेर चाहिँ आज कास्कीकोटतिर चाहिँ खिर खान आउने है त। समयलाई मिलेसम्म भ्याएसम्म यसरी साथीहरूले सम्झिराख्दा झट्टै जान पाएको भए चाहिँ कति रमाइलो हुन्थ्यो होला कि। त्यही त खै त भने जस्तो अब काम कार्य त्यस्तै त्यस्तै पर्छ है। अनि अब असार पन्ध्र भए सँगसँगै कास्कीकोटतिर चाहिँ अब धान रोपाईको काम कार्य कति सकियो, के हुँदैछ, सुरु भयो भएन, के छ सुनाइदिनुहोस् न त।
2: यो पानी आएन, त्यसो भएको हुनाले खेत रोप्ने काम अलिक ढिला सुस्ती भइराखेको छ, पानी आएको छैन, खेत रोप्न पाइएको छैन।
0: हाम्रोतिर चाहिँ अब पानी दिनानुदिन जस्तो अब बेलुकीको समयमा चाहिँ परिरहेको छ भनेपछि कास्कीकोटतिर चाहिँ कति दिन जस्तो भयो अथवा पानी परेकै छैन वा के छ?
2: अब सानो सानो पानी थियो, मूल फुट्टे पानी, अब ठुलो पानी आएको छैन।
0: ठुलो ठुलो ठुलो झरी नै पर्ने गरेर ठुलो पानी चाहिँ आएको छैन है?
2: आएको छैन, मूल फुट्ने पनि भएको छैन।
0: ल ठिकै छ, अब समय मिलेसम्म अब काम कार्य चाहिँ अब नहतारिएर होइन, अब जे हुन्छ राम्रैकै लागि हुन्छ भन्छ नि है। अब कास्कीकोटतिर पनि पानी पर्ला, धान रोप्नु होला, अनि काम कार्य सक्नु होला, साथमा हामीलाई सुनेर साथ दिनु होला भन्दै आज कुन चाहिँ गीत राखिदिने होला त नि?
2: यो गैरी खेतको तिरै हाने हो।
0: ओहो, कस्तो मिठो गीत ल, यो गीत कसलाई सुनाउन चाहनुहुन्छ?
2: मैले त सर्वप्रथम तिमीलाई
0: थ्याङ्क यू सो मच,
2: तिम्रो ड्याड मम
0: थ्याङ्क यू सो मच, फेरि पनि
2: हाम्रो अघि पछि आउने सम्पूर्ण साथीहरूलाई भन्दै दिँदा हुन्छु।
0: नमस्कार, उहाँ हुनुहुन्थ्यो बलराम तिमिल सुनाजी, हामीलाई कास्कीकोटदेखि सम्झनु भएको थियो। असारको माहौल सँगसँगै मिठो कुराकानीको साथमा छुटिसक्नु भएको छ भने भर्खरै अर्जुनजीले पनि अब असारे महिना सिमसिमे पानी परिरहेकै छन्, यो मिठो गीत रोचाइमा पार्नु भएको छ महेश काफले अनि मेलिना राईको आवाजमा सोझिएको यो गीत सँगसँगै हामी जान्छौँ कार्यक्रमको पहिलो व्यावसायिक विश्राममा। विश्राम साथ पुनः भेट हुन्छ नि, हामी सँगै रहनुहोला, पण्डाल गर्दै गर्नुहोला 0625414200 को बाटो भएर, अनि सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम है त।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: कहाँ जाने?
2: सिधै मयम चिसापानी बाट काठमाडौँ, काठमाडौँ बाट
1: मयम चिसापानी, अनि बीचमा नझर्ने?
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महन्त 98461168 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235526363।
4: शैलेशको बुवा, यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
5: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
4: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
6: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087172।
8: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
9: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
8: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
9: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेरी, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
10: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560333998 र 98465010950।
11: मम्मी, भोक लाग्यो, खाजा खाम न?
12: नानु, बाबालाई भन न, आज बाहिरको खाजा खाम भनेर।
11: हस् मम्मी।
13: मैले सुने छोरी, ल जाम हिँड।
12: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है, त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
3: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
12: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028821144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
3: बीजी मोमो हाउस, दुलेगौडा, हेल्पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
10: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित 7 दिन बिक्री वितरण हुने, अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउं।
3: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
10: नोट: प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
3: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
14: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
12: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट: यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
15: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
12: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805001422। दिपेश मल्ल ठकुरी 9805001420।
15: दीप मल्ल ठकुरी 9864041530।
16: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
17: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
15: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौड़ा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065। मोबाइल 9816634372।
18: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
3: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
18: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
18: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
3: शुक्ला गण्डकी भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
18: कक्षा 12 3.6 वा 100+ माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
3: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
18: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
3: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
18: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
3: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0665712440।
0: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
19: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र सहभागित जनाउनको लागि 0564142000 टेलिफोन लाइन खुल्ला रहेको छ। आज सोमबारको एपिसोडमा रहेर चाहिँ साथीहरूको रोजाइको मिठा मिठा गीत संगीतलाई कार्यक्रममा स्थान दिइरहेको छु। अनि साथमा साथीभाइलाई सम्झना सन्देश पनि राख्न सक्नुहुन्छ भने सहभागी साथी हुनुहुन्छ है लाइनमा अहिले भने। हेलो, नमस्ते हजुर। धन्यवाद ले भन्छ नि है। अनि कार्यक्रममा धेरै धेरै स्वागत छ हाम्रो यहाँलाई पनि। आज असार पन्ध्रको धेरै धेरै शुभकामना छ। अनि के छ त आज असार पन्ध्रको नयाँ नौला खबर? नयाँ भनेपछि अब खेती गर्नको लागि रोपाई गर्नको लागि चाहिँ अब पानी कुर्नु पर्छ है। ल ठिकै छ। अनि के छ, अरू केही छ साथीहरूलाई सुनाउनु पर्ने नयाँ नौलो सम्झना सन्देश दिनु पर्ने?
20: हजुर, साथीहरू सुनाउनु पर्नेमा केही पनि छैन। सबैलाई अब असार पन्ध्रको शुभकामना त्यही हो।
19: त्यही हो है। ल हाम्रो तर्फबाट पनि हाम्रो खगीमायाजीलाई चाहिँ असार पन्ध्रको धेरै धेरै शुभकामना। अनि अब तपाईँको ठाउँतिर आज रोपाई गर्नु नभए तापनि अब जहिले रोपाई हुन्छ होइन एकदमै मजाले रोपाई गर्नु होला होइन, ट्याक्कै समयमै सकाउनु होला भन्ने कुरो अब कहिले काहीँ अब परिस्थितिले हुन्छ, नहतारिकन काम कार्य चाहिँ सक्नु होला है। अनि आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन त?
20: सुन्दैछु।
19: सुन्दै हुनुहुन्छ साथीहरूले अब सारै गीतहरू पनि रोज्दै हुनुहुन्छ। अनि कोही साथीहरूलाई चाहिँ अब कस्तो गीत मनपर्छ होइन, अनि हाम्रो खगीमाजीलाई चाहिँ आज कस्तो गीत सुन्नु मन लागेको?
20: अब गोठालो
19: जाँदा लागेको माया, खेतालो जाँदा लागेको माया पनि भन्छ नि होइन बिजु। त्यही त, अब त्यस्तो चाहिँ हुन्छ कि हुन्न होला, झट्ट अर्को बिर्सिने कि है। ल किन होला यो गीत सुन्नु मन लागेको? गोठालो जाने मारा पालो परेछ र पढ्थ्यो है। अनि गोठालो झट्ट भन्ने बित्तिकै कुनै छ साथीहरूलाई सुनाउनु पर्ने कुराहरू, गोठालो जाँदा यस्तो यस्तो थियो भन्ने खालको? छैन है, नभएर नभन्नु भएको कि कस्तो होला? छैन भन्नु भएन दोहोरो कुरा। हजुर, ए ल अफलाइनमा चाहिँ सुनाउनु पर्ने भनेपछि पक्का केही न केही चाहिँ रहेछ है। ल अब यो मिठो गीत हामी केही छिन स्थान दिन्छौ अहिलेको लागि भने साथीभाइलाई सम्झना सन्देश राखिदिनुहोस् अनि हामी छुटिनु पर्छ।
20: अब यति स्वर, यति मिठो स्वरको दही, स्वरको खाने, अब यति मिठो, यति राम्रो, यति क्युट मान्छे सर्वप्रथमहरूको लागि भन्न चाहन्छु
19: धेरै धेरै धन्यवाद।
20: म भने अघि पछि साथीहरूको लागि, अनि के भन्छ अरे हाम्रो नरेन्द्र रिमललाई, हुम शर्मालाई दाई, अनि अमृत रतन दाई, राजा राई, गीता राई, अघि भर्खर आउनु बलराम दाई, अनि लक्ष्मी बागमरा हुनुहुन्छ, अनि के भन्छ अरे यता तेजु छेत्री दाई, अनि यता चन्द्रजुन भाइ, अनि यता हुनुहुन्छ हाम्रो प्रेम भाइ, अनि यता हुनुहुन्छ हाम्रो ऋषिराम दाई, प्रविशी दाई, तारा दाई, यता हुनुहुन्छ रोसिका लम्साल, अनि दलमान थापा, मिनकुमार भाइ, अनि हाम्रो यता हुनुहुन्छ के भन्छ अरे चन्द्र भाइ, चेतनारायण दिदी, शान्ति सायरा मोहम्मद लगायत छन्
19: नमस्ते। बाई बाई, शुभ दिन। उहाँ हुनुहुन्थ्यो खगीमाया थापाजी, हाम्रो नियमित श्रोता साथी पनि हुनुहुन्छ। अनि आज साथीहरूले अब साढे पन्ध्र सँगसँगै अब असारको गीतहरू रोजाइमा पार्नु भएको छ भने, अनि अघि भने हामीलाई सम्झनु भएको थियो कास्कीकोटदेखि हुनुहुन्थ्यो बलरामजी, र उहाँले चाहिँ गैरी खेतको सिरै हान्यौ भनेर मिठो अर्को गीत रोजाइमा पार्नु भएको थियो। अहिलेको लागि आशा भुसेलको आवाजमा सजिएको यो गीत सुन्छौ, अनि त्यसपछि हामी साथीलाई मिले सहभागी गराउँदै गर्छौ। अनि अरू साथीहरूको रोजाइको गीत संगीतलाई पनि कार्यक्रममा स्थान दिन बाँकी नै छ। सुन्दै गर्नुहोला, हामी सँगै रहनुहोला है त।

हजुर गैरी खेतको सिरे हाल्यो यो सुमधुर गीत तपाईँमा आज कार्यक्रममा स्थान दिए सँगसँगै अहिलेको लागि भने ढिला नगरी अर्को मिठो गीतलाई कार्यक्रममा स्थान दिइहाल्छु। अब साथीहरूले अब असार पन्ध्र भन्नुभएको छ, अब गोठालो जाँदा पनि सम्झौ न त भन्ने कार्यक्रममा सहभागिता जनाउनु भएको थियो। खगी माइजीको रचयमा रहेको यो सुमधुर सदाबहार गीत नै रहेको छ। धेरै साथीको रचयमा पर्ने गीतमा चाहिँ अब यो गीत पनि पर्छ। कुन्ती मुक्तानको आवाजमा सजिएको गोठालो जाँदा लागेको माया खेतालो जाँदा भुलेछ यो सुमधुर गीत सँगसँगै हामी जानुपर्ने बेला भएको छ। विश्राममा विश्राम पश्चात पुनः उपस्थित हुन्छौँ नै हामी सँगै रहनुहोला है त।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: BBS मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
2: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
2: छुटका दायराहरू:
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क 0655741479, मोबाइल 9856062265 र 9848064145।
1: सिप सिकौं, भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौं।
2: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो सहर दुलेगौडामा सुरु हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
1: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
2: नोट: न्यूनतम कक्षा 8 उत्तीर्ण भएका, 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
1: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन, फोन 9856443340, 9801443628 र 9856064446।
3: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
4: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
3: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्जकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801032475।
6: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, शरण सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
6: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
6: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्लागण्डकी नगरपालिकाको गेट सँगै,
1: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
7: ल, किन हो आन्टी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
8: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
7: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
7: त्यसो भए विवेक ढुङ्गानाको शुक्लागण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्लागण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनी स्कूलको अगाडि, सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
0: This is Radio Dhorbarahi 103.8 MHz.
9: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम सुन्दै हुनुहुन्छ भने सहभागिता जनाउनको लागि 0625414200 को टेलिफोन लाइन खुल्ला गर्यो। सँगसँगै आज हामी सोमबारको एपिसोडमा रहेर चाहिँ साथीहरूको रोजाइको गीत संगीतलाई नै कार्यक्रम स्थान दिइरहेको छु भने अब भने समयको चाहिँ लगभग अन्ततर्फ पनि छौ। कोही साथीहरू आइहाल्नु भयो भने चाहिँ हामी सहभागी गराउँछौ, नभए चाहिँ आजलाई यति नै चाहिँ भन्नुपर्छ जस्तो लागिरहेको छ। अनि आज विशेष अब असार 15 भनिरहँदा चाहिँ अब साथीहरूले अब दही चिउराको कुराकानी पनि गर्नुभयो होइन, अनि साथमा चाहिँ अब आजको माहौल सँगसँगै अब खेतबारी कामकाजतिर होइन अब रोपाई गर्नेदेखि लिएर चाहिँ अब धेरै साथीहरू असारको चटारोमा चाहिँ आफ्नो कामकाजमा व्यस्त हुनुहुन्छ होला। कतिपय साथीले चाहिँ अब पानी ठाउँमा चाहिँ अब समय सँगसँगै परेको छैन, त्यही भएर चाहिँ अब रोपाई गर्न पाएको छैन पनि भन्दै हुनुहुन्थ्यो। कतिपय साथीकोतिर त अब सुरु भइसक्यो होला, कतिपय साथीले सकि पनि सक्नुभयो होला। अब के छ अब यहाँको ठाउँ गाउँठाउँतिर चाहिँ होइन, जे होस् यहाँको दिनचार्य चाहिँ एकदमै राम्रोसँग बिताउनु होला भन्दै अब चाहिँ हामी अन्ततर्फ आइसक्यौं। अनि आज कार्यक्रममा सहभागिता जनाउनु भएको थियो अमृतुला सञ्जय हुनुहुन्थ्यो पोखरा कास्की लुम्लेकादेखि, त्यस्तै भीमादेखि हामीलाई सम्झाउनु भएको थियो ऋषिका लम्सालजीले, अनि भीमादेखि नै हुनुहुन्थ्यो लजरस थापाजी, त्यस्तै काठमाडौँदेखि हुनुहुन्थ्यो अर्जुन थापाजी, काठमाडौँदेखि सँगसँगै हामीलाई चाहिँ कास्कीकोटदेखि सम्झाउनु भएको थियो बलरामजीले, अनि पिरुङदेखि हुनुहुन्थ्यो खगीमा थापाजी भने सहभागी सम्पूर्ण श्रोता साथीलाई धेरै धेरै धन्यवाद, विशेष धन्यवाद यतिसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता साथीलाई भने अब पानी परेको थियो भनेर धेरै साथीहरूले सुनाउनु भएको थियो, त्यसो जाँदा जाँदै भने सिम सिम पानी परेको साँच्चै माया गरेको सम्झना आयो नि, यो सुमधुर गीत रहेको छ। तपाईँमा जाँदा जाँदै प्रशान्त पौडेलको आवाजमा सजिएको यो सुमधुर गीत सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत अनुमलाई पनि बिदा हुन्छु। र जाँदा जाँदै फेरि पनि आज अब राष्ट्रिय धान दिवस सँगसँगै असार 15 को धेरै धेरै शुभकामना भन्दै छुटिन्छु। नमस्कार, शुभ दिन, बाई बाई।

0: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
1: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
2: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
0: ए त्यसो भए योर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
1: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क योर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811403505।
3: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
4: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
3: अनि बन्छ त दाई?
4: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
5: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा, बस्ती सौनीको ठीक पारिपट्टि, सबै ब्रान्डका

0: मोबाइल बिक्री साठ फेर र एसोसरी सामानहरू उपलब्ध छन्।
1: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560 62029।
2: सूचना एस्तनहु सेवा हस्पिटल दुलेगौड़ा पीपी चोकमा यही जेठ 20 गते शनिवार
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
2: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमली स्क्यान थाइराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
2: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन,
3: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
2: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
1: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजे देखि 4 बजे डाक्टर अमन कुमार झा,
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
1: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल,
2: बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य उपचार गराई स्वास्थ्य लाभ लिनुहोला,
3: साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्श र फार्मेसी सेवा समेत उपलब्ध रहेको सहर्ष जानकारी गराइन्छ।
2: तनहु सेवा हस्पिटल दुलेगौड़ा, फोन नम्बर 0564143777, मोबाइल 98560443443।
4: आज पनि भात डढायो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
5: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के, खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
4: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
5: तिमीलाई पड्किने बाइकहरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो?
6: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
7: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 98466188817।
8: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
5: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
8: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
5: अँ हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
6: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98141035622।
9: This is Radio Dhor Barahi, 103.8 MHz.
10: Station 1, Studio Talchit.
11: Aile, Madhyana ko 12 bajyo.
6: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।
12: थाहा संचार नेटवर्कले काठमाण्डमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चुप लोनसँगै धर्मराज भट्टको नमस्कार।
13: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
12: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
13: होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई सरकारले आजदेखि राहत वितरण गर्दै 25,000 रूपियाँ बुझेर 19 गते भित्र सेल्टर छोड्नु पर्ने।
12: रोपाई कार्यक्रम सहित आज राष्ट्रिय धान दिवस मनाइँदै मध्य असारसम्म देशभर 11% मात्र रोपाई सम्पन्न।
13: उदयपुरको चौदण्डी गढी 7 हात्तीले 6 घर भत्कायो। झापाको बाहुन डाँगीमा हात्तीको बथान गाउँ पसेपछि स्थानीय त्रसित।
12: अफगानिस्तानमा पाकिस्तानको हवाई तथा स्थलगत आक्रमण 29 जनाको मृत्यु सर्वसाधारण मारिएको तालिबान सरकारको आरोप।
13: र दक्षिण अफ्रिकालाई पराजित गर्दै क्यानाडा विश्वकप फुटबलको अन्तिम सुरमा प्रवेश। आज राति ब्राजिल र जापान तथा जर्मनी र पाराग्वे भिड्ने।
14: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
15: अनि
14: घर सर बेच्नु छोडेर यतातिर कता नि?
15: यो त साइड जब दाई, यो चाहिँ मेन।
14: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
15: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
14: थाहा छ, त्यसैले त यही लिन आएको।
16: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ।
14: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
16: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
14: सुरक्षा घरको
15: साथ जीवन घरको।
17: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
12: समाचार अब विस्तारमा। सरकारले होल्डिङ सेन्टरबाट हटाउन लागि सुकुम्बासीहरूलाई आजदेखि राहत रकम वितरण गर्दैछ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले राहत रकम वितरण थाल्ने जनाएको हो। समितिका अध्यक्ष मचाकाजी महर्जनले आवश्यक तयारी भइरहेको र आजैबाट रकम पठाउन शुरू गरिने बताउनुभयो। उहाँका अनुसार राहत रकम वितरण गर्न अर्थ मन्त्रालयले शुक्रबार नै समितिको खातामा 18 करोड़ रूपियाँ पठाइसकेको छ। सुकुम्बासीले समितिको कार्यालय वा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सम्पर्क गरेर ब्यांक विवरण टिपाएपछि राहत रकम पठाउने व्यवस्था गरिएको छ। उपत्यका विभिन्न नदी किनारबाट हटाइएका सुकुम्बासीहरूलाई विभिन्न 4 स्थानका होल्डिङ सेन्टरमा राखिएको छ। सरकारले सेन्टर छोड्न सुकुम्बासीहरूलाई दिएको अल्टिमेटमको समय यही असार 19 गते सकिँदैछ। होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूलाई सरकारले एकमुष्ट 25,000 र मासिक 15,000 रूपियाँ दिने भनेको छ। किर्तिपुरको राधास्वामी आश्रम र ईचंगु नारायण भक्तपुरको खरीपाटी तथा काभ्रेको धुलीखेल गरी 4 ठाउँमा 388 सुकुम्बासी परिवार झण्डै 2 महिनादेखि बसिरहेका छन्। उनीहरूले विकल्प नदी खोला किनारबाट विस्थापन गरेर होल्डिङ सेन्टरमा राखिएको सरकारले फेरि खेद्न खोजेको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरू सड़कमा उत्रिएर पनि विरोध गरिरहेका छन्। सरकारले दिने राहत रकमले केही गर्न नसकिने भन्दै उनीहरूले स्थायी व्यवस्थापन नगरी होल्डिङ सेन्टरबाट नहटाउन माग गरेका छन्।
13: आज राष्ट्रिय धान दिवस उत्सवका रूपमा मनाउने क्रम चलिरहेको छ। यस वर्ष जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने नाराका साथ 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव 2083 मनाइँदैछ। नेपाल कृषि अनुसन्धान परिषद नार्कको खुमलटार स्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रमा रोपाई महोत्सव विशेष समारोह आयोजना गरिएको छ। आज धान दिवस मनाइरहँदा किसानहरू भने मलको अभाव झेलिरहेका छन्। समयमा पानी नपर्दा खडेरीको मारमा पनि पर्न बाध्य छन्। पानी नपर्दा मध्य असारमा यो वर्ष धान रोपाई न्यून भएको छ। अन्नको भण्डार मध्य प्रदेशमा सबैभन्दा कम 5% मात्र रोपाई भएको छ। कृषि विभागका अनुसार हालसम्म मुलुकको भर 11.33% रोपाई भएको छ। गत वर्ष सो अवधिमा 15.6% धान रोपाई भएको थियो। मुलुकभर धान रोपाई हुने 13,91,488 हेक्टर क्षेत्रफल रहेकोमा यो वर्ष 1,56,553 हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ। धान दिवसको शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले जमीन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक रहेको बताउनु भएको छ। उहाँले कृषिमा आधुनिकीकरण गर्दै विदेश पलायन हुन बाध्य जनशक्तिलाई स्वदेशमै रोकी कृषिलाई आकर्षक पेशाका रूपमा विकास गर्न सके धान एवं चामल आयात न्यूनीकरण गर्न सकिने उल्लेख गर्नुभएको छ। यस्तै आजै दही चिउरा खाएर असार पन्ध्र मनाइँदैछ। असार पन्ध्रलाई नेपाली समाजमा दही चिउरा खाने पर्वको रूपमा लिइन्छ। कामको चटारोले थकित भएका किसानले शक्ति प्राप्तिको लागि दही चिउरा खाने प्रचलन बसेको बताइन्छ। यस बेला दही चिउरा खाँदा शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास छ।
12: उदयपुरको चौदन्दीगढ़ी नगरपालिका साथ कुमाङ लामाचौर क्षेत्रमा जंगली हात्ती प्रवेश गरेर उपद्रव मच्चाएको छ। कुमाङमा गैराती जंगली हात्ती प्रवेश गरेर छवटा घर भत्काएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश बमले बताउनुभयो। प्रहरीका अनुसार हात्तीले स्थानीय बुद्धिमान राई, राधा बिक, रोशन बिक, बमबहादुर बिक, वीरबहादुर मगर, दिलबहादुर मगर लगायतको कर्कट पाताको छानो भएको काठको घर भत्काएको छ। यस्तै हात्तीले स्थानीयको घरको अन्नपात समेत खाएको छ। राति हात्ती गाउँ प्रवेश गरेपछि स्थानीयले भागेर ज्यान जोगाएको स्थानीय पुष्प राईले बताउनुभयो। हात्तीले घर भत्काएका स्थानीयलाई चौदन्दीगढ़ी नगरपालिकाले सुरक्षित बस्ने स्थानको व्यवस्था गरेको छ। कोशी टप्पू क्षेत्रबाट प्रवेश गरेको हात्तीको समूह लामाचौरी र 45 चोक आसपास क्षेत्रको जंगलमा रहेको बताइएको छ। अहिले गाउँलेको सुरक्षाका लागि प्रहरी टोली परिचालन गरिएको छ। यसैबीच झापाको बाहुन डाँगीमा हात्तीको बथान गाउँ पसेपछि स्थानीय त्रसित बनेका छन्। झापाको मेचीनगर चार बाहुन डाँगीका बासिन्दालाई मध्य असारमा खेतीपातीमा व्यस्त हुनुपर्ने बेला ज्यान र धन जोगाउने चिन्ताले सताएको छ। भारततर्फबाट छावासहित आएका जंगली हात्तीहरू गाउँमै दिनभर अखडा जमाएर बस्न थालेपछि त्यहाँका बासिन्दा यति बेला त्रासमा बाँच्न विवश छन्। दैनिक 40-50 वटाको संख्यामा आउने हात्तीका बथान अहिले भारततर्फ फर्कने, कहिले दिनभर बाहुन डाँगीकै चियाबारी र झाड़ीहरूमा बस्ने गरेका छन्। हात्तीको आतंकले अभिभावकहरूले आफ्ना बालबालिकालाई विद्यालय पठाउन समेत नसकेको बताएका छन्। स्थानीय युवाहरू, गाउँले र प्रहरी प्रशासनको टोलीले साइरन बजाएर तथा विभिन्न उपाय अप्नाएर चियाबारीभित्र लुकेर बसेका हात्तीलाई मानव बस्तीभन्दा टाढा सुरक्षित स्थानतर्फ धगाउने प्रयास गरिरहेको मेचीनगर चारका अध्यक्ष अर्जुन कार्कीले बताउनुभयो। यो समस्या स्थानीय तहको एकल प्रयासले मात्र नहुने भन्दै वहाँले संघीय सरकारसँग पनि सहयोग माग्नु भएको छ।
13: नेपाल तितोपत्र बोर्ड सेबोनका नवनियुक्त अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टले पद तथा गोपनीयताको शपथ दिनुभएको छ। अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले उहाँलाई शपथ गराउनु भएको हो। यही असार 5 गतेको मन्त्री परिषद बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। शपथपछि अर्थमन्त्री वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन पनि दिनुभएको छ। लगानीकर्ताको लगानीको सुरक्षा र बजारमा पूँजी परिचालन मार्फत आर्थिक वृद्धिको लय समाउन नवनियुक्त अध्यक्षले विशेष ध्यान दिनुपर्ने मन्त्री वाग्लेको भनाइ छ। अर्थमन्त्री वाग्लेले पूँजी बजार सुधारका कामहरू गर्न हरेक दिन, हप्ता, महिना, 6 महिना र 1 वर्षका योजना के हुन् त्यो पेश गर्न पनि नवनियुक्त अध्यक्ष भट्टलाई निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ।
12: संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। केही बेरपछि बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले विनियोजन विधेयक सभा समक्ष प्रस्तुत गर्ने एकमात्र कार्यसूची राखिएको छ। प्रतिनिधि सभाबाट भने असार 4 गते नै यो विधेयक बहुमतले पारित भएको थियो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
17: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
12: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
13: अब बाँकी समाचार। धनकुटाको साङ्गुरीगुडी गाउँपालिका 6 पुल बोटे स्थित कोशी लोक मार्गबाट 775 केजी गाँजा सहित मिनी ट्रक चालक पक्राउ परेका छन्। धनकोटाबाट धरानतर्फ जाँदै गरेको को एक ख 4635 नम्बरको मिनी ट्रकलाई इलाका प्रहरी कार्यालय भेनेटारबाट खटिएको टोलीले जाँच गर्ने क्रममा ट्रकको ढालाभित्र आलुको बोराले छोपेको प्लास्टिकमा 775 किलो गाँजा बरामद गरिएको हो। ट्रक चालक धनकोटा पाखरीवास नगरपालिका एक स्थायी घर भई हाल सुनसरीको इटहरी उपमहानगरपालिका एक आपगछी बस्ने 33 वर्षीय परीक्षण कुंवरलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकोटाले जनाएको छ।
12: अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानले अफगानिस्तानमा सैन्य अभियान चलाएको छ जसमा 29 जना आतंकवादी मारिएको दावी गरिएको छ। आफ्नो सेनाले गुप्य सूचनाका आधारमा मध्यराती सैन्य अभियान संचालन गरेको पाकिस्तान सरकारले बताएको छ। त्यहाँका सूचना तथा प्रसारण मन्त्री उत्ताउल्लाह तराडले पाकिस्तानी सेनाले डुराल्ड रेखा नजिक स्थलगत अभियान संचालन गरेको र त्यसपछि जमात उल अहरार र पाकिस्तान तालिबान आन्दोलन टीपीका आतंकवादी अड्डा र शिविरमाथि लक्षित हवाई आक्रमण गरिएको बताउनु भएको छ। तराटका अनुसार खैबर पख्तुनख्वाको बाजौर क्षेत्रमा गरिएको स्थलगत अभियानमा आतंकवादी कमाण्डर खान फ्रोस जवाल तथा जमात उल अहरारका अन्य 3 जना आतंकवादी मारिएको बताइएको छ। बीबीसीका अनुसार अफगानिस्तानको तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले यी आक्रमणमा सर्वसाधारणलाई पनि निशाना बनाइएको तथा महिला र बालबालिका सहित दर्जनौ मानिस मारिएको र घाइते भएको बताएका छन्। उनले आक्रमणको निन्दा गर्दै यसलाई कायरतापूर्वक कार्यको संज्ञा दिएका छन्।
13: र अब खेल समाचार। दक्षिण अफ्रिकालाई पराजित गर्दै क्यानाडा फिफा विश्वकप फुटबलको अन्तिम स्वरमा प्रवेश गरेको छ। गैराती लस एन्जलसमा भएको रोमाञ्चक खेलमा क्यानाडाले दक्षिण अफ्रिका विरूद्ध 1-0 गोलको जित हासिल गर्यो। उसका लागि मिडफिल्डर स्टेफन युस्टाकियोले खेलको अन्तिम समयमा गरेको गोल नै निर्णायक बन्यो। क्यानाडाले अब ह्युस्टन स्टेडियममा नेदरल्याण्डस र मोरक्को बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। खेलको पहिलो हाफमा दक्षिण अफ्रिकाले केही आकर्षक र आक्रमक मुभहरू बनाए पनि फाइनल फास र फिनिशिङमा चुकेको थियो। विश्वकप फुटबलमा आज राति पौने 11 बजे ब्राजिल र जापान बीच प्रतिस्पर्धा हुँदैछ। 5 पटकको विश्व विजेता ब्राजिल समूहसीको विजेता बन्दै नकआउटमा प्रवेश गरेको हो भने एसियाली पावर हाउस जापान समूह एकको उपविजेताको रूपमा अन्तिम 32मा स्थान बनाउन सफल भएको हो। आज राति 2:15 बजे जर्मनी र पाराग्वे बीच प्रतिस्पर्धा हुनेछ।
12: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
13: होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई सरकारले आजदेखि राहत वितरण गर्दै 25,000 रूपियाँ बुझेर 19 गते भित्र सेल्टर छोड्नुपर्ने।
12: रोपाई कार्यक्रम सहित आज राष्ट्रिय धान दिवस मनाइँदै मध्य असारसम्म देशभर 11% मात्र रोपाई सम्पन्न।
13: उदयपुरको चौडन्दीगढ़ी 7मा हात्तीले 6 घर भत्कायो। झापाको बाहुन डाँगीमा हात्तीको बथान गाउँ पसेपछि स्थानीय त्रसित।
12: अफगानिस्तानमा पाकिस्तानको हवाई तथा स्थलगत आक्रमण 29 जनाको मृत्यु सर्वसाधारण मारिएको तालिबान सरकारको आरोप।
13: र दक्षिण अफ्रिकालाई पराजित गर्दै क्यानाडा विश्वकप फुटबलको अन्तिम स्वरमा प्रवेश। आज राति ब्राजिल र जापान तथा जर्मनी र पाराग्वे भिड्ने।
12: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
18: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
19: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँच्छन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
20: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
19: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
0: यहाँ विभिन्न डिजाइन का गर गहना पाइनुका साथै खरीद बिक्री तथा साटफेर पनि गरिन्छ।
21: साथमा बिना रसायन का गर गहना तयार पारिने र यहाँबाट खरीद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
0: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौंडा दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौंडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9870769142।
22: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
23: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
24: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
23: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौंडा प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9808501422 दिपेश मल्ल ठकुरी 9808501420 दीप मल्ल ठकुरी 9460141530।
25: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
26: यस दुलेगौंडा पोलिक्लिनिकमा यही असर 20 गते तेस्रो शनिबार
25: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित
26: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
27: हार्ट जोर्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
26: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण
25: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
26: साथै यही 21 गते आइतबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा
27: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
25: यस दुलेगौंडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
27: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
28: थप जानकारीको लागि सम्पर्क दुलेगौंडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 9956031053।
27: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ।
25: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
27: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
25: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
29: Admission open.
30: Pokhara College of Management, PCM, affiliated to Pokhara University.
29: 24th years of academic excellence in management.
30: Bachelor program.
29: 4 years program of Bachelor in Business Administration, BBA.
30: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT.
29: 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance.
30: Forms are available at College Administration at 9 a.m. to 3 p.m.
29: Science and Management, both in stream can apply.
30: Last date of form submission, 26th Asar 2083.
29: Entrance exam, 29th Asar 2083.
30: Intro to learn, go for to start.
29: Further details, Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
1: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
2: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एण्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
2: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
2: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
1: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
2: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
2: बीपी फिजियोथेरापी एण्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
3: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ज अन्तर मनके आवाज।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल,
3: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
2: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
7: ओम प्रोषण आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित दिएको ओम प्रोषण आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुना।
10: मोबाइल 98058535337 र 98066159900।
11: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
4: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142 34 र 98 171 56 606।
12: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
13: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
12: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
14: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
15: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ।
0: थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 98560878302 र 98460878302।
16: फुक्कै खाए साह्रै मिठो, पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन पक्कै।
17: यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी 7 सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98560-2279।
1: ए सन्धि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सन्धि।
2: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खाडीमा जानु पर्यो सन्धि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
0: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 98028-28810, 98028-28811 र 98028-28816।
3: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 मेगाहर्ट्ज़ अंतर मन के आवाज़।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
2: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
1: कक्षा 12मा 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
2: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
1: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712 40
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
3: उपचार सेवाहरू
4: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
3: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
4: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
3: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
4: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
3: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
4: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
5: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् हो
6: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि
5: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
6: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
5: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
6: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 98-5-60-23-420 98-41-54-674 र 98-60-23-420
7: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन
8: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ त्यही जाने हो म त
9: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, जुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
10: हजुर, दान गरौं।
11: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
12: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
10: दान गरौं, सकेको गरौं, सबैले गरौं।
11: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आठतन हो।
12: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
11: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
12: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
11: छुटका दायराहरू:
12: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
11: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
12: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
11: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 9856062265 र 9648064145।
13: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।
12: जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
11: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
2: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
4: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
5: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162-590-163।
2: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रङ लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
2: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
4: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, तनहुँ। प्रोप्राइटर रमेश भुजेल, फोन 9856-32475 र 9801-32475।
7: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
8: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
7: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
8: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
7: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
9: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 9861633101 र 9868-83522।
10: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो
3: र विशेष हुनुपर्छ है।
10: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
3: ओके, ल डन।
10: हजुर, सिक्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
3: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855-28543 र 9847-00787।
11: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9906613195 र 9847-15368।
12: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
1: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
2: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
1: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
2: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
4: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्लगण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
5: ल न हो, छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
6: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र? यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
5: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
6: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
7: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414008।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki Char Tulegora, Wat in Department Bowen Sangai, Mobile, Antanabe Pansati, Botis Charsi, Tiranabe, Ro Antanabe Pansati, Otis Junior Tirata.
2: सुबर्ण अवसर
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुसी पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्मरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
4: ल ल ल यता नआऊ है बुहारी तलै बस छाछुत नगर आज कति दिन रे
5: तीन दिन भयो
4: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
5: केही हुन्न मुवा सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
4: जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
5: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
6: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक योजन हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
4: भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौ त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
7: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
8: नेपाल सरकार विज्ञापन बोर्ड

0: ನಿಮ್ಮ ಮೆಟಲಿ ಸ್ಟೀಲ್ ಫನ್ ಪಾರ್ಕ ಸಬೈ ಸಾಮಾನ ಸೈನಿ ಕತ್ತಿ ಮಜಾ ಏಕೈ ಠಾವ್ ಮತಾರ ಜಲಿನಿ ಪೈನಿ
1: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
2: हामी कहाँ सटर च्यानल गेट ट्रस्ट निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टीलका रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टीलका सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बालबालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
2: प्रोप्राइटर ओमकार नागिला सम्पर्क 9855601013 9807294
3: दिदी किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ कतै उजुरी दिने कि
4: हो हिंसा सहनुहुन्न हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ
5: हिंसा सहेर नबसौ विभेद मुक्त समाज निर्माणमा जुटौ
4: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ
5: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
6: This is Radio Dhorbarahi 103.8 MHz.

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सिधै मयम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट
2: मयम चिसा पानी, अनि बीचमा नझर्ने।
1: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
2: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235-52663। सिप सिकौ, भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौ।
4: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो सहर दुलेगौडामा सुरु हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
3: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
4: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
3: सम्पर्क दुलेगौंडा NIC बैंक भएको भवन, फोन 98560-44343, 98-41-43-628 र 98-560-62-446।
5: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
6: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
5: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
6: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
5: ए त्यसो भए त म गइहाले,
6: चिया त पिएर जाऊ,
5: अहिले हतार छ, पछि आउँदै गरौला है।
7: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता, दीर्घायु फर्निचर सोरुम, दुलेगौंडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 98460-61268 र 98560-62268।
9: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौंडामा।
10: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
9: दुलेगौंडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
11: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो।

0: किया ब्रांड को सब सेट अंत भा सस्तों में वारेटी ग्यारेटी को साथ पाइन
1: मोबाइल संग संबंधित चार्जर एयरफोन डाटा केबल साथ ही मल्टीप्लग लाइट का भेराइटी लाइट को चार्जर पानी नपस्ने बलियो इंडियन हाते घड़ी वारेटी का साथ पाइन का साथ ही चश्मा पाइन
0: एनसीएल को हराए बिग्रे सीम निकाल पोखरा जानू नपर्ने डाइरेक्ट हमी नई ओरिजिनल डकुमेंट भाई में निकाल सकता साथ ही 3G सीम लाई 4G बनाई एनटीसी को सीम पनि पाइन्छ। एनसीएल को नया सीम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटी राम्रो होला, एकचोटी सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैं राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङ को मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
2: फोन बजार सिद्धार्थ बैंक र फैमिली मेडिकल को बीच में दुलेगौड़ा।
3: प्रोपाइटर सुबील श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56999 छ।
4: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
5: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
6: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
7: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
4: ए हो र, हस् दाई म आजै जान्छु।
8: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपति। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 98562-68891।
4: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
9: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
4: अनि बन्छ त दाई?
9: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
10: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौड़ा बस्ती सौनीको ठीक पारिपट्टि।
11: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
12: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर राजन पौडेल। मोबाइल 98562-62029।
1: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
13: स्टुडियो साइन्चेक, अहिले दिउँसोको 2 बज्यो।
0: टाइम चेक को साथ में मनकेवा काली का सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर कर। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार। मोबाइल 98162-95301।
14: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
1: ढोरबाराही हाइलाइट्स को साथमा
8: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 98461-49304।
15: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नारा सहित आज 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। कृषि विभागका महानिर्देशक तथा 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मूल समारोह समितिका अध्यक्ष समेत रहनुभएका प्रकाश कुमार सञ्जेलका अनुसार दिवसले खाद्य तथा पोषण सुरक्षामा धानको महत्व तथा धान परिवर्तनमा सरकारको प्रयासलाई आम नागरिकसम्म पुर्याउन सहयोग पुग्ने भएको छ। विभागका अनुसार नेपालमा 41,31,000 किसान घरधुरी मध्ये 27,65,000 घरधुरी धान खेतीमा संलग्न रहेका छन् भने कुल खेतीयोग्य जमीन 54% क्षेत्रमा धान खेती हुने गरेको छ। कृषि क्षेत्रको कुल ग्रास्त उत्पादनमा धानको झण्डै 13% र कुल खाद्यान्न उत्पादनमा 50% योगदान रहेको उल्लेख गरिएको छ। पछिल्लो 5 वर्षमा धानको उत्पादकत्व प्रति हेक्टर 3.80 मेट्रिक टनबाट बढ़ेर 4.19 मेट्रिक टन पुगेको छ। आर्थिक वर्ष 2081-82 14,20,626 हेक्टर क्षेत्रफलमा धान खेती गरेर 59,55,476 मेट्रिक टन धान उत्पादन भएको विभागले जनाएको छ। यद्यपि वार्षिक झण्डै 70,00,000 मेट्रिक टन धान आवश्यक पर्ने भएकाले हाल झण्डै 10,00,000 मेट्रिक टन धान पुगिरहेको छ। जलवायु परिवर्तनका कारण हुने सुक्खा बाढ़ी र डुभान जस्ता प्राकृतिक विपदले धान उत्पादनमा चुनौती थपिरहेको भन्दै सरकारले जलवायु अनुकूल कृषि प्रविधिको अनुसन्धान विकास र विस्तारलाई प्राथमिकता दिएको जनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले जमीन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिमा आधुनिकीकरण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। 23 राष्ट्रिय धान दिवस 2083 अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले कृषिलाई आधुनिक व्यावसायिक र आकर्षक पेशाका रूपमा विकास गर्न सके विदेश पलायन हुन बाध्य जनशक्तिलाई स्वदेशमै रोक्न र धान तथा चामलको आयात न्यूनीकरण गर्न सकिने बताउनुभयो। राष्ट्रपति पौडेलले श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर बन्न सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने उल्लेख गर्दै कृषि केवल जीविकोपार्जनको माध्यम नभएर व्यावसायिक पेशाका रूपमा अघि बढ़न सबैलाई आह्वान गर्नुभएको छ। साथै त्यसका लागि सम्बन्धित निकायले आवश्यक नीति पूर्वाधार र सहयोगमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइरहेको छ। उहाँले जलवायु परिवर्तनका कारणले धान खेतीमा बढ़दो नकारात्मक प्रभाव परेको उल्लेख गर्दै उत्पादन र उत्पादकत्व बढ़ाउन सरकार कृषक र सरकारवाला पक्ष जलवायु मैत्री प्रविधिको प्रयोगमा सचेत हुनुपर्ने आवश्यकता औल्याउनु भएको छ। धान खेती वर्षामा निर्भर रहने भएकाले धान खेती योग्य जमीनमा पर्याप्त सिंचाई सुविधा विस्तार गर्न राज्यले प्राथमिकता दिनुपर्ने पनि उहाँले जोड़ दिनुभयो। राष्ट्रपति पौडेलले धान नेपालको प्रमुख खाद्यान्न बाली भएकाले यसको आर्थिक सामाजिक सांस्कृतिक र धार्मिक महत्व रहेको उल्लेख गर्दै संविधानले खाद्य सम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउनु भएको छ। यस वर्ष राष्ट्रिय धान दिवस जलवायु मैत्री प्रवृत्ति धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ देशैभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। सभामुख डोलप्रसाद अर्यालले सांसदका नाममा व्यवहार र शैलीको मतदाता र जनताले विभिन्न माध्यमबाट नियालिरहेको उल्लेख गर्दै सबै सांसद आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्ने बताउनु भएको छ। संघीय संसद सचिवालयले प्रतिनिधि सभाका सांसदहरूका लागि आज आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा उहाँले कानून निर्माणमा जनप्रतिनिधिले विगतको राम्रा अभ्यासबाट सिक्न र अध्ययनशील प्रविधि मैत्री हुनुपर्नेमा सुझाव दिनुभयो। अहिले प्रतिनिधि सभामा धेरै नयाँ अनुहार हुनुहुन्छ। संसदीय विधि र प्रक्रियालाई थप बुझाउन र संसदको काम अझै प्रभावकारी बनाउन यो कार्यक्रम आयोजना गरिएको हो। सभामुख अर्यालले भन्नुभयो, संसदीय प्रक्रिया र विधिमा अब्बल बन्नका लागि यो सिकाइ उपलब्धिमूलक हुने विश्वास लिएको छु। जनताबाट निर्वाचित भएपछि सांसदको जीवन निजीबाट सार्वजनिक जीवनमा प्रवेश गर्ने भएकाले सोही अनुसार जिम्मेवार बन्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। पूर्व मन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको छ। सोमबार पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको हो। पौडेल असारको 8 गते सुर्खेतबाट पक्राउ पर्नुभएको थियो। आफ्नो पदको दुरूपयोग गरेर व्यवसायी दीपक भट्टलाई शेयर खरिदमा सहजीकरण गरेको कसुरमा पौडेलमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। यस अगाडि पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले वामपन्थी शक्तिहरूले आफ्नो असफलता लुकाउन विदेशी चलखेलको आशंका गरेको टिप्पणी गर्नुभएको छ। आज राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा चार पूर्व प्रधानमन्त्रीहरूले विदेशी चलखेलबारे व्यक्त गरेको धारणाप्रति लक्षित गर्दै श्रेष्ठले यस्तो बताउनुभयो। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रवक्ता श्रेष्ठले स्थापित र परम्परागत शक्तिको रूपमा रहेको राजसंस्थालाई पाखा लगाउन हिजो विदेशी साथ र सहयोग लिनेहरूले नै आज विदेशी चल खेलको कुरा गर्नु निरर्थक रहेको उल्लेख गर्नुभएको छ। प्रवक्ता श्रेष्ठले नेपालको वामपन्थी र कांग्रेसले नेपालको आन्तरिक मामिलामा विदेशी चल खेललाई संस्थागत गर्ने अक्षम्य भूल गरिसकेको आरोप लगाउनु भएको छ। वामपन्थीहरूले शब्द जाल मार्फत नेपालको तीन दशक बर्बाद पारेको भन्दै श्रेष्ठले नेताहरूको सम्पत्तिमाथि प्रश्न उठाउनु भएको छ। सर्वहाराका नाममा पुँजीवादको अभ्यास गरेर वामपन्थी विकृत बनेको उहाँले जिकिर गर्नुभएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले धितोपत्र बोर्ड सेवनका नवनियुक्त अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ। आज मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा मन्त्री वाग्लेले उहाँलाई शपथ ग्रहण गराउनु भएको हो। यही असारको पाँच गते बसेको मन्त्री परिषदको बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। शपथ पछाडि अर्थमन्त्री वाग्लेले अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमान्दारितापूर्वक काम गर्न निर्देशन दिनुभएको छ। लगानीकर्ताको लगानीको सुरक्षा र बजारमा पुँजी चलायमान मार्फत आर्थिक वृद्धिको लय समाउन नवनियुक्त अध्यक्षले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ रहेको छ। अर्थमन्त्री वाग्लेले पुँजी बजार सुधारका कामहरू गर्न हरेक दिन हप्ता महिना छ महिना एक वर्षको योजना पेश गर्न पनि नवनियुक्त अध्यक्ष भट्टलाई निर्देशन दिनुभएको छ। भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्डमा उत्कृष्ट भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्यांकनमा भरतपुर अस्पताल देशकै संघीय अस्पताल मध्ये 89 अंकसहित उत्कृष्ट बनेको हो। अस्पतालले 89 अंक प्राप्त गर्दै उत्कृष्ट बन्न सफल भएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान 77 अंकसहित दोस्रो, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान 71 अंकसहित तेस्रो भएको छ भने पाटन अस्पतालको मापन भइरहेको जनाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाको तर्फबाट संयोजक डाक्टर श्रीराम तिवारीले भरतपुर अस्पताल देशभरिका 14 संघीय अस्पतालमा सेवा प्रवाहमा राम्रो भएको बताउनुभयो। मन्त्रालयले अस्पतालको सेवा गुणस्तर मापनका लागि 1497 विभिन्न सूचकहरू बनाएर परीक्षण गरिरहेको छ। गएको वर्ष अस्पतालले 88 अंकसहित उत्कृष्ट बनेको थियो। भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर विश्वबन्धु बगालीले अघिल्लो आर्थिक वर्षभन्दा चालू आर्थिक वर्षमा अस्पतालले अझै राम्रो गरेको बताउनु भएको छ। तमुपेल लुङसंग केन्द्रीय कार्य समितिले आगामी असोजको 17 र 18 गते पोखरामा आफ्नो सातौं महाधिवेशनको आयोजना गर्ने निर्णय गरेको छ। स्याङ्जाको बिरूवा गाउँपालिका 7 गहते स्थित मनकामना होमस्टेमा बसेको संघको 6 पूर्ण बैठकले यो महत्वपूर्ण निर्णय गरेको हो। आन्तरिक पर्यटन प्रवर्तन गर्ने मूल उद्देश्यका साथमा मिलेनियम ट्रेक व्यवस्थापन समितिको सहकार्यमा असारको 12 र 13 गते आयोजना गरिएको दुई दिने स्याङ्जा अवलोकन भ्रमणका क्रममा यो बैठक सञ्चालन गरिएको हो। बैठकमा संस्थाको वर्तमान गतिविधि, संगठन सुदृढीकरण र आगामी कार्ययोजनाबारे गहन छलफल भएको छ। बैठकले तमु समुदायको धर्म, भाषा, संस्कृति र मौलिक परम्पराको संरक्षण, सम्वर्धन एवं प्रवर्धनका विषयमा विभिन्न महत्वपूर्ण नियमहरू निर्णयहरू गरेको छ। नयाँ निर्णय अनुसार संघ अन्तर्गतको प्रदेश, जिल्ला र भातृ समितिहरूले आफ्नो अधिवेशन आगामी भदौ वा शान्तभित्र टुंग्याउनुपर्ने उल्लेख गरिएको छ। समितिहरूले सांगठनिक र आर्थिक प्रतिवेदन तयार गरेर केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने निर्णय गरिएको बैठकले जनाएको छ। संघले परम्परागतदेखि अवलम्बन गर्दै आएको मौलिक बोन धर्मलाई सूचीकृत गराउन सम्बन्धित सरकारी निकायमा निवेदन सहित डेलिगेशन जाने निर्णय समेत गरेको छ।

0: डिभिजन वन कार्यालय तनहुँले आर्थिक वर्ष 2082-83 उत्पादन गरिएको विभिन्न प्रजातिको बिरूवा निशुल्क वितरण गर्ने भएको छ। कार्यालयले मंगलबार भोलिदेखि कार्यालय परिसरमा रहेको नर्सरीबाट 28 प्रकारका बिरूवा वितरण गर्न लागेको हो। वन कार्यालयले वातावरण संरक्षण, हरियाली प्रवर्धन, जैविक विविधता संरक्षण र वृक्षारोपण अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले निशुल्क बिरूवा वितरण गर्न लागेको वन अधिकृत राजकुमार जानकारी दिनुभयो। बर्खायाममा वृक्षारोपणका लागि उपयुक्त समय भएकाले नागरिक, सामुदायिक र उपभोक्ता समूह, विद्यालय, संघ संस्था र स्थानीय तहलाई बिरूवा लगाउन प्रोत्साहन गर्ने कार्यक्रम संचालन गरिने उहाँले बताउनुभयो। उहाँका अनुसार निमारो, राइखन्यो, बडहर, कटहर, चिउरी, कोइरालो, तेजपात, अशोका, कल्की, निम, कपूर, शीतलचिनी, अस्पताल, बर्ता, अर्रो, बकाइनो, कुरिलो, धुपी, गुलमोहर, बिरिसफूल, पारिजात, चाँप, बयर, बेल, पिपल, वर, राजवृक्ष र नौरंगे लगायतका 28 प्रजातिका बिरूवाहरू वितरण गर्ने बताएको छ। सुन र चाँदीको भाउ आज घटेको छ। सुन आज तोलामा 1400 रूपियाँले घटेर 2,82,400 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाउ तोलामा 4,700 रूपियाँले बढ़ेको थियो। मंगलबारदेखि लगातार घटेको सुनको भाउ शुक्रबार र आइतबार बढ़ेको हो। त्यस्तै आज चाँदीको भाउ तोलामा 15 रूपियाँले घटेको छ। चाँदी आज तोलाको 4,310 रूपियाँ पुगेको महासंघले जनाएको छ। हिजो 4,325 रूपियाँमा चाँदीको कारोबार भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनाले यसै वर्ष स्वदेश फर्कने घोषणा गर्नुभएको छ। साथै उहाँले आफ्नो अनुपस्थितिमा नै सुनाइएको मृत्युदण्डको फैसला गैर कानूनी, असंवैधानिक र राजनैतिक प्रतिशोधबाट प्रेरित भएको बताउनु भएको छ। सन् 2024 अगस्तमा विद्यार्थी नेतृत्वको आन्दोलन पछाडि सत्ता गुमाएर भारत पुग्नुभएकी 78 वर्षकी हसिनाले भारतीय संचार माध्यम एनडीटीभीसँगको अन्तर्वार्तामा सबै बाधा र षड्यन्त्र पार गर्दै यसै वर्ष बंगलादेश फर्कने बताउनु भएको हो। मृत्युदण्डको जोखिमबारे सोधिएको प्रश्नमा उहाँले आफू मृत्युबाट नडराउने समेत बताउनुभयो। गएको नोभेम्बरमा ढाकाको एक अदालतले सन् 2024 आन्दोलनका क्रममा हत्या गराउन उक्साएको आदेश दिएको तथा हिंसा रोक्न असफल भएको आरोपमा हसिनालाई अनुपस्थितिमा नै दोषी ठहर गरेर मृत्युदण्डको सजाय सुनाइएको थियो। हसिनाकै फैसला अस्वीकार गर्दै न्यायपालिकालाई आफ्नो पार्टी अवामी लीगको नेतृत्व समाप्त पार्न प्रयोग गरिएको राजनीतिक औजारको संज्ञा दिनुभएको छ। उहाँले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाका लागि नभई राजनीतिक अधिकार, लोकतन्त्र, कानूनी शासन र सन् 1971 स्वतन्त्रता संग्रामको भावनालाई पुनर्स्थापित गर्ने उद्देश्यका लागि भएको दावी गर्नुभएको छ। केही दिन यता एक अर्कामाथि सैन्य आक्रमण गरिरहेको अमेरिका र इरानले तत्कालका लागि सबै सैन्य गतिविधि रोक्ने सहमति गरेका छन्। रोइटर्सका अनुसार दुईवटै देशले हर्मुज विवाद समाधान गर्न भोलि मंगलबार कतारको दोहामा प्राविधिक वार्ता गर्ने तयारी गरेको खबरमा उल्लेख गरिएको छ। वार्ताको अवधिभरि दुवै पक्षले सैन्य कार्यवाही स्थगित गर्ने र व्यापारिक जहाजलाई हर्मुज जलमार्गबाट निर्वाध आवत जावत गर्न दिने समझदारी बनेको छ। यद्यपि वाशिङटन र तेहरानले यस बारेमा औपचारिक प्रतिक्रिया दिएको छैन। यसैबीच इरानका विदेश मन्त्री अब्बास अराघचीले हर्मुज जलमार्गको व्यवस्थापन र सुरक्षा पूर्ण रूपमा इरानको महत्वपूर्ण जिम्मेवारी भएको बताउनु भएको छ। पछिल्ला केही दिन यता हर्मुज जलमार्ग जहाज सञ्चालनको विषयलाई लिएर अमेरिका र इरान बीचमा तनाव बढ़िरहेको छ। अब अन्तिममा खेल समाचार। सह आयोजक क्यानाडा दक्षिण अफ्रिकालाई 1-0 गोल अन्तरले पराजित गर्दै पहिलो पटक फिफा विश्वकप फुटबलको अन्तिम सोह्रमा पुगेको छ। लस एन्जलसमा गए राति स्टेफेन एउस्ताकियोले पेनाल्टी क्षेत्रको बाहिरबाट गरेको गोलसँगै क्यानाडाले ऐतिहासिक जीत हात पारेको हो। तेस्रो पटक विश्वकप खेलिरहेको क्यानाडा यसपटक दुईपटक समूह चरणबाट बाहिरिएको थियो। क्यानाडासँग पराजित भएको दक्षिण अफ्रिकाले प्री क्वार्टर फाइनलमा पुग्ने अवसर गुमाएको छ। क्यानाडा समूह बीमा दोस्रो भएर नकआउट चरणमा पुग्दा दक्षिण अफ्रिका समूह एबाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ। अब अन्तिम सोह्रमा क्यानाडाले मोरक्को तथा नेदरल्याण्डस मध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। दक्षिण अफ्रिकाले समूह एको उपविजेताका रूपमा अन्तिम स्वर पुगे पनि आजको खेलमा अपेक्षित प्रदर्शन गर्न सकेन। क्यानाडाले पहिलो खेलमा बोस्निया एण्ड हर्जगोभिनासँग 1-1 बराबरी खेलेको थियो। दोस्रो खेलमा कतारलाई 6-0 गोलअन्तरले पराजित गरेको क्यानाडा अन्तिम खेलमा स्विजरल्याण्डसँग 2-1 गोलले पराजित भएर उपविजेता हुँदै नकआउट चरणमा पुगेको हो। विश्वकपमा आज नेपाली समय अनुसार राति 11:15 अमेरिकाको ह्युस्टन स्टेडियममा ब्राजिल र जापान खेल्ने भएका छन्। हवस् त, विविध खबरहरू सँगसँगै दिउँसो 2 बजेको ध्रुवाराही हाइलाइट आजको लागि सकिएको छ। 5 बजे हामी थप विवरणसहितका समाचार लिएर फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ध्रुवाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0564141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
3: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
2: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
3: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
4: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
5: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
6: ग्राहकको चाहना नै हाम्रो संतुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
4: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
6: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461 61220।
7: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ। बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
8: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासु र सुनचादी पसल खोजौला नि।
7: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
9: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
10: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
9: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087172।
11: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
12: म्याडम, धुम्रपान भनेको के हो?
11: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
12: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
11: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
12: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
11: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
6: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
13: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
6: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
13: छुटका दायराहरू:
6: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
13: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
6: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
13: थप जानकारीका लागि सम्पर्क 0655174479, मोबाइल 9856062265 र 9648064145।
14: ए सबिना, यस्तो हतारमा कता हो?
15: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
14: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही धुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
16: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
17: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
18: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
17: ए हो र, ल त ल,
16: आफ्नै मिलबाट आफै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोप्राइटर अर्जुन लम्साल, फोन 0654142222 र 9856062692।
6: सिप सिकौ, भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौ।
13: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो शहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
6: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
13: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका, 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
6: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन, फोन 9856044343, 9801443628 र 9850602446।
19: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबारसम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू:
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो उपचारको लागि भने
3: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
2: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
3: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
3: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
3: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
3: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्त्र बैङ्कको ठिक पारिपट्टि, फोन 0625-93-369।
4: सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेरा, सुन
2: होइन के सुन्ने भनेको
3: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
2: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
3: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको पुरा सुन्नु पर्दैन।
2: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
3: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
0: एडमिशन ओपन:
1: पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM, एफिलेटेड टू पोखरा यूनिवर्सिटी,
0: 24th ईयर्स ऑफ एकेडमिक एक्सलेंस इन मैनेजमेंट,
1: बैचलर प्रोग्राम,
0: 4 ईयर्स प्रोग्राम ऑफ बैचलर इन बिजनेस एडमिनिस्ट्रेशन BBA,
1: 4 ईयर्स ऑफ IT प्रोग्राम, बैचलर ऑफ कंप्यूटर सिस्टम एंड इन्फॉर्मेशन टेक्नोलॉजी BCSIT,
0: 4 ईयर्स प्रोग्राम ऑफ बैचलर ऑफ बिजनेस एडमिनिस्ट्रेशन इन फाइनेंस BBA फाइनेंस।
1: Forms are available at college administration at 9 a.m. to 3 p.m.
0: Science and management, both in stream can apply.
1: Last date of form submission, 26th Asar 2083.
0: Entrance exam, 29th Asar 2083.
1: Enter to learn, go forth to serve.
0: Further details, Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761. 570124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
5: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
3: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
5: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
3: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
5: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै,
3: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843661209 र 9801417718। आजै सम्पर्क गर्नुहोस्।
6: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
7: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा बने भयो।
8: हाम्रो वन, हाम्रो धन, डडेलोबाट जोगाउन गरौ जतन। वनमा डडेलो लगाउनु कानूनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: बाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
0: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
0: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थी मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
0: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
0: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712440
2: मम्मी भोक लाग्यो खाजा खाऊ न
3: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर
2: हस मम्मी
4: मैले सुने छोरी ल जाम हिँड
3: सुन्नुहोस् न खाजा खान त बिजी मम हाउसमै जाऊ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
0: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकी उत्पादन हाम्रो परिकार
3: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मम पाइनुका साथै सुकुटी छोइला ड्राई स्टिक वा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9008828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
0: बीजी मम हाउस दुलेगौडा हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
5: यही आउँदो असार 20 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
6: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने दुख्ने कान कम सुन्ने सुद्धा रिङ्गट लाग्ने कान वरिपरि घाउ खटिरा नाकको एलर्जी नाक तालिने नाकभित्र मासु पलाएको नाकबाट रगत बग्ने पिनासको समस्या घाँटीको एलर्जी टन्सिलको संक्रमण मुख भित्रको घाउ खटिरा थाइरोइड ग्रन्थि सुनिने गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ
0: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
7: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
3: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 0654142333
0: र 9678168887
8: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ यसो टालटुल गर्न पाए नि हुन्थ्यो आज भोलि तामाको गाग्री त हराइसक्यो बनाउने ठाउँ त छन् कहाँ होला
9: ल हेर यी काइलीलाई त केही थाहा छैन हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मरमत सबै गरिन्छ नि
8: हजुर दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल लोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया फोन 0654141442 9560231128 9462614726
9: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तन
1: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा

0: भएको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825359122 9800228 र 9840609246।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
4: हजुर, दान गरौ।
5: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
6: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
4: त्यसैले दान गरौ, सकेको गरौ सबैले गरौ।
5: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी 8 तन हो।
6: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
7: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
6: ओके, ल जम।
7: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
6: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9855028543 र 9847000787।
8: आहा, घर त साह्रै चित्त बुझ्नु भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त।
9: आ बुढा, केलाई चिन्ता लिनु छ र, ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
10: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
9: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142634 र 9811756606।
11: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौड़ा पीपी चोकमा यही जेठ 20 गते शनिबार
12: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
11: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
12: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
11: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, छाला, यौन, कुष्ठ रोग, एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन,
12: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
11: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल,
12: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
11: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजेदेखि 4 बजे
13: डाक्टर अमन कुमार झा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर।
14: बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य उपचार गराई स्वास्थ्य लाभ लिनुहोला।
12: साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्श र फार्मेसी सेवा समेत उपलब्ध रहेको सहर्ष जानकारी गराइन्छ।
14: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन नम्बर 0965414377, मोबाइल 98560443340।
15: दिस इज रेडियो ढोर बाराही 103.8 MHz।
16: काठमाडौँ फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
17: यो हो संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
18: अब समाचार विस्तारमा। आज असार 15 अर्थात राष्ट्रिय धान दिवस खुमलटारमा ड्रोन मार्फत मल छरेर औपचारिक रूपमा मनाइएको छ। ललितपुरको खुमलटारमा ड्रोन मार्फत मल छरेर मेसिनमा
19: आलमा थप 2000 विद्यार्थीले पीसीएल नर्सिङ पढ्न पाउने बाटो खुलेको छ। हालै मात्र चिकित्सा शिक्षा आयोगको निर्णयका कारण रोकिएको पीसीएल नर्सिङ यसअघि उच्च अदालतले कानून अनुसार कार्यक्रम सञ्चालनमा रोक नगरेको फैसला गरिसकेको भए पनि कार्यान्वयन हुन सकेको थिएन। तर फैसला कार्यान्वयन निर्देशनालयले सरकारवाला निकायहरूलाई पत्र काटेरै फैसला कार्यान्वयन गराउन निर्देशन दिएपछि नेपालका चिकित्सा शिक्षा अध्ययन गराउने शिक्षालयहरूमा थप 2000 विद्यार्थीले पीसीएल नर्सिङ पढ्न पाउने बाटो खुलेको हो। निर्देशनालयले राष्ट्रिय चिकित्सा शिक्षा आयोग र शिक्षा तथा खेलकुद मन्त्रालय कानून तथा फैसला कार्यान्वयन शाखालाई हालै पत्र पठाउँदै उच्च अदालतको आदेश कार्यान्वयन गरी सोको जानकारी गराउन निर्देशानुसार अनुरोध गरेको हो।
18: राष्ट्रिय सभाको आजको दोस्रो बैठकमा विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावमाथि अहिले छलफल भइरहेको छ। सभाको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि सांसदहरूले सामान्य छलफलमा आफ्ना धारणा राख्न थालेका हुन्। यसअघि आज बसेको पहिलो बैठकमा अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक प्रस्तुत गर्नुभएको थियो। त्यसअघि बैठकको शून्य र विशेष समयमा सांसदहरूले होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीको सम्बोधन गर्न सदन मार्फत सरकारको ध्यान आकर्षण गराएका थिए। राष्ट्रिय धान दिवस मनाइरहँदा पानी मल बिउको अभाव हुन नदिनेतर्फ सचेत बन्नुपर्ने सुझाव पनि उनीहरूले दिएका छन्।
19: सभामुख डोल प्रसाद अर्यालले सांसदका काम व्यवहार र शैलीको मतदाता र जनताले विभिन्न माध्यमबाट नियालिरहेका उल्लेख गर्दै सबै सांसद आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्ने बताउनु भएको छ। संघीय संसद सचिवालयले प्रतिनिधि सभाका सांसदहरूका लागि आज काठमाडौँमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा उहाँले कानून निर्माणमा जनप्रतिनिधिले विगतका राम्रा अभ्यासबाट सिक्न र अध्ययनशील र प्रविधि मैत्री हुनुपर्ने सुझाव दिनुभयो। सभामुख अर्यालले जनताबाट निर्वाचित भएपछि सांसदको जीवन निजीबाट सार्वजनिक जीवनमा प्रवेश गर्ने भएकाले सोही अनुसार जिम्मेवार बन्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले स्वागत गर्दै सांसदहरूलाई संसदीय प्रक्रिया र विधिका बारेमा थप जानकारी दिने उद्देश्यले सचिवालयले संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको बताउनुभयो। सचिवालयले सांसदहरूलाई संसदीय प्रक्रिया र विधिका बारेमा जानकारी दिने उद्देश्यले सिंहदरबार स्थित संसद भवन परिसरमा आज र भोलि उक्त अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो।
18: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
20: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
21: मार्बलका सीबीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
20: सुरक्षा घरको साथ जीवन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम
1: देशो खुशीको कनेक्शन
2: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण सहित रौतहटको सुरक्षा व्यवस्था सुनिश्चित गर्न रौतहट प्रहरी थप सक्रिय भएको छ। गृहमन्त्रीले बारा पर्साको छड्की अनुगमन गरी तस्करी नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न कड़ा निर्देशन दिएपछि रौतहट प्रहरीले अझ सक्रिय जिम्मेवार र व्यावसायिक ढंगबाट कार्य सम्पादन गर्न मातहतका युनिटलाई निर्देशन दिएको हो। प्रहरी परीक्षक एवं रौतहट प्रहरी प्रमुख सीताराम रिजालले बदलिदो परिस्थितिलाई सूक्ष्म रूपमा विश्लेषण गरी जिल्ला स्थित अन्य सुरक्षा निकाय संघको समन्वयमा सुरक्षा व्यवस्था चुस्त दुरूस्त बनाउने उद्देश्यका साथ मातहतका प्रहरी युनिटलाई स्पष्ट निर्देशन दिएसँगै सकारात्मक परिणाम आउन थालेको बताउनु भएको छ।
3: अब अन्तर्राष्ट्रिय समाचार। युरोप इतिहासकै सबैभन्दा भीषण गर्मीको चपेटामा परेको छ। जून 21 शुरू भएको अत्याधिक गर्मीका कारण युरोपभर हालसम्म 1300 भन्दा बढ़ी मानिसहरूको मृत्यु भइसकेको बीबीसीले जनाएको छ। फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार फ्रान्समा मात्रै करिब 1000 बढ़ी मानिसको मृत्यु भएको छ। अधिकारीका अनुसार ज्यान गुमाउनेहरूमध्ये 85% भन्दा बढ़ी 65 वर्षमाथिका वृद्ध वृद्ध रहेका छन्। सबैभन्दा बढ़ी मृत्यु घरभित्रै भएको छ। फ्रान्सको पिसो शहरको तापक्रम 44.3 डिग्री सेल्सियस पुगेको छ। राष्ट्रिय स्तरमा औसत तापक्रम 30 डिग्री सेल्सियस पार गरेको छ, जुन फ्रान्सको इतिहासकै सबैभन्दा तातो दिन हो। गर्मीका कारण ट्रेनहरू रोकिएका छन् भने पावर ग्रिडमा समस्या आउँदा 50,000 भन्दा बढ़ी घरहरू अन्धकारमा परेका छन्। जर्मनीमा लगातार तेस्रो दिन इतिहासकै सबैभन्दा गर्मी रेकर्ड गरिएको छ। पोल्याण्डको सीमा नजिकै रहेको पूर्वी ब्रान्डेन वर्गको कोसेनमा तापक्रम 41.7 डिग्री सेल्सियस पुगेको हो। स्पेनको एन्डुआन शहरमा तापक्रम 45.1 डिग्री सेल्सियस पुगेको छ। खडेरी र गर्मीका कारण जंगलमा भीषण डढेलो सर्किएपछि धेरै शहरहरू खाली गराइएका छन्। अत्याधिक गर्मीका कारण अझै सयौं मानिसको मृत्यु हुन सक्ने विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले चेतावनी दिएको छ।
4: अब खेल समाचार। विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएसँगै दक्षिण कोरियाको राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक हङ म्युङ बोले राजीनामा दिएका छन्। कोरिया दक्षिण अफ्रिकासँग 1-0 पराजित हुँदै नकआउट चरणमा पुग्न असफल भएपछि उनले जिम्मेवारी त्याग्ने घोषणा गरेका हुन्। पहिलो चरणबाटै बाहिरिएपछि दक्षिण कोरियामा राष्ट्रिय टोलीको चर्को आलोचना भएको छ। राष्ट्रपति ली जे मिङले राष्ट्रिय टोलीको फितलो प्रदर्शनका कारण पत्ता लगाउन छानबिन गर्न निर्देशन दिएका छन्। राष्ट्रपति लीले राष्ट्रिय टोलीको अप्रत्याशित असफलताले आफूलाई स्तब्ध बनाएको बताएका छन्। उनले योग्यताको सट्टा पक्षपात र व्यक्तिगत निकटतालाई प्राथमिकता दिएर नेतृत्व चयन गरिदा यस्तो परिणाम आउनु स्वाभाविक भएको टिप्पणी गरेका छन्।
3: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: खुमलटारमा ड्रोन मार्फत मल छरेर धान दिवस मनाइयो। कृषि समितिका संयोजक चौधरीद्वारा धान महोत्सवको उद्घाटन।
3: अदालतको फैसला कार्यान्वयन गर्न निर्देशन। थप 2000 विद्यार्थी पीसीएल नर्सिङ पढ्न पाउने बाटो खुल्यो।
4: सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणका लागि रौतहट प्रहरी थप सक्रिय। सुरक्षा व्यवस्था सुनिश्चित गर्न मातहतका युनिटलाई निर्देशन।
3: युरोपमा अत्याधिक गर्मीले 8 दिनमा 1300 मृत्यु। स्पेनको तापक्रम 45 डिग्री नाग्यो।
4: र विश्वकपको समूह चरणबाटै बाहिरिएपछि दक्षिण कोरियाका प्रशिक्षकद्वारा राजीनामा।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। माधव र दिनेश बिदा हुन्छौ। नमस्कार।
5: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौड़ा पीपी चोकमा यही जेट 20 गते शनिवार
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी
5: हाट जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमली स्क्यान थाइराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल
5: वरिष्ठ मानसिक तथा नसा रोग रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
7: छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन,
8: फैमिली फिजिशियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
7: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल,
8: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
9: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 to 9:30 दिउँसो 3:00 to 4:00 डाक्टर अमन कुमार झा,
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
11: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल,
5: बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य उपचार गराई स्वास्थ्य लाभ लिनुहोला,
8: साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्श र फार्मेसी सेवा समेत उपलब्ध रहेको सहर्ष जानकारी गराइन्छ।
5: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन नम्बर 0564143777, मोबाइल 98564443।
12: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
13: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
14: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
13: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
14: ए ल ल,
15: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
13: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
16: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
14: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
16: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर। तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
14: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
16: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन 98560 32475 र 98011 32475।
17: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनु हुन्न त?
18: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
17: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
19: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
17: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
8: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560 66136 र 98151 66136।
20: आज पनि भात डढायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
21: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करारा मात्रै भयो
20: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
21: तिमीलाई पर्खिन बाहेक अरू केही आउँदैन क्या रे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने हो
22: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
23: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855683507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
24: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
25: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
24: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार
26: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर भोज बहादुर सुनार
27: मोबाइल 9800585537 र 9800615899
28: प्योइतोको थेदिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
29: तपाईको घर आँगनमा घन्किने मादलुका ताल सँगै वन पाखा मेलापात उकाली ओरालीमा सुसेलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसेली
30: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनचाँदी पसल दुलेगौडा 4 भित्री बजार मोबाइल 9800585537
28: आकर्षक सुनचाँदीको गहना नारीको चाहना

दर्शक नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रश्न आवसन लोकसुशीलको प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण साथीहरूमा म कार्यक्रम प्रस्तुता श्रेया गुरूङ कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो श्रृंखलाको साथमा भने तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ हाम्रो सम्पूर्ण श्रोता साथीहरूले हामीलाई सुन्न सक्नुहुनेछ भने श्रोता साथी यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रश्न आवसन सुन चाँदी पसलले र यो पसल दुलेगुडा को भिटी बजारमा रहेको छ। यदि सुनचाली सम्बन्धी थप सेवाहरू चाहिएमा कारोबारहरू पनि गर्नु परेमा त्यसपछिबाट पनि कारोबारहरू गर्न सक्नुहुनेछ भन्ने श्रोता साथी आजको श्रृंखलामा रहेर सोमबारको दिनमा रहेर हामीहरू नयाँ नयाँ लोक भाकालाई कार्यक्रम स्थान दिइनेछौ र त्यसै गरी आज एकदमै विशेष दिन पनि रहेको छ असारको 15। यहाँहरू सम्पूर्ण श्रोता साथीहरूलाई असार 15 धेरै धेरै शुभकामना व्यक्त गर्दछु भने कार्यक्रमको पहिलो सांगीतिक कोशेरी सरोमीहरूको लागि अझ निकै नै सुमधुर भाका राख्नतर्फतिर लागिरहेको छु। असारको महिना रहेको छ र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरू एकदम मजाले चाहिँ असार 15 मनाइरहनु भएको छ होला भन्दै कार्यक्रमको पहिलो सांगीतिक कोशेरी सरोमीहरूको लागि एउटा निकै नै मिठो भाका राख्नतर्फतिर लागिरहेको छु। मौलिक असार गीत रहेको छ भने स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी, निकै नै सुमधुरभाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। मौलिक सारे गीत रहेको थियो भने पके पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले स्वीकार्नु भयो होला। संगम थापा, विमला ठकुरी, प्रतिमा आर्यल, कोपिला तामाङ वैभवको आवाजमा रहेको थियो भने लैरो संगीत सजिएको थियो संगम थापाकोमा। यो निकै नै सुमधुरभाकालाई राख्दै अहिलेको लागि भने फेरि पनि कार्यक्रममा एउटा अर्को मिठो भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु। र श्रोता साथी, गीतको बोल रहेको छ जाम जाँडै काटेर, जसमा आवाज रहेको छ शक्ति चन्द्र शान्ति श्री परियारको, भने लय र संगीत सजिएको छ कृष्ण मल्ल ठकुरीकोमा, र त्यसै गरी संगीत रहेको छ शक्ति चन्दकोमा, भने स्वीकार्नु होला यो मिठो भाकालाई।

हजुर श्रोता साथीहरू, निकै नै सुमधुभाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। जामतारै काटेर गीतको बोल रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा यो मिठो भाकालाई स्वीकार्नु भयो होला भन्दै श्रोता साथी हामी आजको श्रृंखलामा रहेर सोमबारको दिनमा रहेर यसै गरी नै नयाँ नयाँ लोक भाकाहरू मिठो भाकाहरूलाई कार्यक्रम स्थान दिइरहेको छु भने अहिलेको लागि भने कार्यक्रममा नौतुना रेलैमा गीतको बोललाई राखिरहेको छु, जसमा आवाज रहेको छ रचना रिमाल र सरु गौतम र त्यसै गरी सहीमा श्रेष्ठको भने लैरहेको छ हर्क साउथको र संगीत सजिएको छ दीपक शर्माकोमा। स्वीकार्नु होला यो मिठो भाकालाई।

हजुर साथी नौ तुना रेलैमा यो निकै नै सुमधुरभाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा यो मिठो भाकालाई स्वीकार्नु भयो होला र श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा फेरि पनि यो चर्को मिठो भाकालाई नै राख्नतर्फ दिएर लागिरहेको छु भने गीतको बोल रहेको छ कालो चस्मा टल्केको जसमा आवाज रहेको छ खेम सेन्चुरी र खेम सेन्चुरीको भनी स्वीकार्नु होला है त

अदृश्यत साथ यो छोटो मिठो निकै नै सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु र अहिलेको लागि भने कार्यक्रममा सिउँदो गरिमा सुमधुर भाका रहेको छ। त्यसै गरी आवाज रहेको छ सुरेश रमन अधिकारी र शान्ति श्री परियारको भने लय र संगीत सजिएको छ सुरेश रमन अधिकारीकोमा। स्वीकार्नुहोला यो मिठो भाकालाई।

हजुर श्रोता साथी, सिउदोको गरिमा गीतको बोल रहेको थियो भने पके पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा यो निकै नै मिठो भाकालाई स्वीकार्नु भयो होला। सुरेश रमन अधिकारी र शान्ति श्री परियारको आवाजमा सजिएको यो मिठो भाका रहेको थियो भने त्यसै गरी श्रोता साथी, आजको श्रृंखलामा हामी सिकेर नै नयाँ नयाँ लोक भाकाहरूलाई नै कार्यक्रम स्थान दिइरहेको छु भने अहिलेको लागि भने श्रोता साथी, कार्यक्रम सम्बन्धी एउटा छोटो मिठो यहाँलाई जानकारी गराउनतर्फतिर लागिरहेको छु। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरकबार फरक श्रृंखलाको साथमा कार्यक्रममा यहाँहरूमा हरेक दिन उपस्थित हुने गर्दछौ भने श्रोता साथी, आजको श्रृंखलामा हामीहरू नयाँ लोक भाकालाई कार्यक्रम स्थान दिन्छौ भने आइतबारको श्रृंखलामा रहेर रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिन्छौ र सोमबार नयाँ लोक भाकालाई र त्यसै गरी मंगलबारको दिनमा रहेर गायन कलालाई कार्यक्रम स्थान दिनेछौ र बुधबारको श्रृंखलामा रहेर रोइला कौडा एकल भाका अनि सालै जो मौलिक भाकालाई भने बिहिबारको श्रृंखलामा रहेर अफलाइन मार्फत रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिन्छौ र शुक्रबारको दिनमा रहेर फेसबुक मेसेजलाई, जसमा आज हजुरहरूले सम्झना स्वरूपेदी कसैलाई केही मेसेज पठाउन छ भने, केही सूचना सन्देश दिन छ भने र साथसाथै कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रोजाईको लोक दोहोरी गीतहरू भाकाहरू सुन्न छ भने हाम्रो रेडियो ढोरबा राखी 103.8 मेगाहर्जको पेजमा गई त्यहाँ गएर चाहिँ यहाँले कमेन्ट गर्न सक्नुहुनेछ, मेसेज गर्न सक्नुहुनेछ र शुक्रबारको श्रृंखलामा यहाँहरू जोड़िन सक्नुहुनेछ भने अन्तिममा शनिबारको दिनमा रहेर पुरानो भाकालाई कार्यक्रम स्थान दिनेछौ र श्रोता साथी, हामी यसै गरी फरक बार फरक श्रृंखलाको साथमा यहाँहरूमा हरेक दिन मनोरञ्जन दिनको लागि उपस्थित हुने गर्दछौ र यस कार्यक्रमलाई प्रायोजक गरिएको छ प्रसन्ना भूषण सुनचाँदी पसलले र यो पसल दुलेगौड़ाको भित्री बजारमा रहेको छ। सुनचाँदी सम्बन्धी यहाँलाई केही थप सेवाहरू चाहिएमा, कारोबारहरू पनि गर्नु परेमा त्यस पसलबाट पनि यहाँले कारोबारहरू गर्न सक्नुहुनेछ, पसलबाट थप सेवाहरू यहाँ लिन सक्नुहुनेछ भने श्रोता साथी, तपाईँले हामीलाई रेडियो ठोरबाराही 103.8 मेगाहर्ज जनतमनको आवाज साथै www.radiothorbarahi.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ यहाँले हामीलाई सुन्न सक्नुहुनेछ भने अहिलेको लागि भने कार्यक्रममा फेरि पनि एउटा अर्को सुमधुर भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ असार साउन्ड, सुमधुर भाका रहेको छ स्वीकार्नुहोला।

हजुर श्रोता साथी, सुमधुर भाका रहेको छ असार साउन भने यो सोही भाकालाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता श्रिया गुरुङ्यारू माझबाट विदा हुने आज्ञा माग्दैछु भने विदा हुनु पूर्व फेरि पनि हाम्रो सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूलाई असार पन्ध्रको हार्दिक धेरै धेरै शुभकामना व्यक्त गर्दै कार्यक्रमबाट ओझो पर्दै विदा हुने आज्ञा माग्दैछु। सोही असार साउन गीतको बोललाई स्वीकार्नुहोला है त।

0: क्योइतोको थेदिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
2: यस दुलेगौडा पोलिक्लिनिकमा यही असर 20 गते तेस्रो शनिबार
1: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
3: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
2: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
1: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
2: साथै यही 21 गते आइतबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा
4: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
4: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
5: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053।
6: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
7: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
6: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ।
7: हो त है सामान लिन टाढा किन जानु पर्यो र
8: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
9: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
1: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
8: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै

0: होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ।
1: प्रोपाइटर निरंजन प्रसाद जयसवाल, फोन 9841616220।
2: कहाँ जाने?
3: सिधे मयम चिसापानी बाट काठमाडौँ बाट
2: मयम चिसापानी, अनि बीचमा नझर्ने?
3: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
2: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम।
1: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिस्ता पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 9825526063।
4: This is Radio Dhor Barahi, 103.8 MHz.
5: Station 1. Studio Tanchen.
6: Aile, Diuso ko Sar Bajyo.
7: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
8: जिंदगी का हर एक क्षण आफैमा विशेष हुन्छन् र ती क्षण अझ विशेष बनाउँछ संगीतले।
9: So let's make our every moment to the rock moment. Grab your radio set and set it into 103.8 MHz program Zindagi Rocks. Every Sunday to Friday only on Radio Dhor Barahi 103.8 MHz.
10: हेलो दर्शक, नमस्ते नमस्कार, स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबारा 103.8 मेगाहर्ज अन्तर्मनका आवाजमा प्रोग्राम रहेको छ जिन्दगी रक्स। र आज हामी भने तपाईँहरूको माझमा चाहिँ मन्डेको एपिसोडमा रहेर यिनै ब्यान्डको संलग्न लिएर उपस्थित भइसकेको छौ भने सबैभन्दा शुरूमा चाहिँ हाम्रो श्रोता साथीहरूलाई आज असारको 15 गतिको चाहिँ धेरै धेरै शुभकामना। असारी 15 दही चुरा खाने दिन पनि रहेको छ र कतिजनाले चाहिँ खाइ पनि सक्नु भएको छ भने कतिजनाले चाहिँ रमाइलो गरिराख्नु भएको छ भने आशा रह्यो। यसरी नै आज चाहिँ हामी तपाईँहरूको माझमा चाहिँ यिनै ब्यान्डको सङ्गला नै कार्यक्रमलाई लिएर उपस्थित भइसकेको छ भने तपाईँले हामीलाई ठिक 4 बजेदेखि 5 बजेको घण्टाको समावधिभरको लागि चाहिँ सुन्न सक्नुहुनेछ। अनि प्रोग्राम लिएर म सुलक्ष्मी सुन रहन्छु। अबकै घण्टाको समावधिभरको लागि हाम्रो श्रोता साथीले चाहिँ सुनेर भरपूर मनोरञ्जन लिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने चाहिँ कार्यक्रमको ओपनिङ स्वरूप चाहिँ सङ्गले स्थान दिने नै छौं, जसमा जुन चाहिँ रहेको छ हरियो डाँडामाथि बोलको गीतलाई चाहिँ कार्यक्रममा स्थान दिने नै छौं, जुन चाहिँ रामचन्द्र काफ्लेको रहेको छ भने अहिलेको लागि भने चाहिँ यो सङ्गलाई चाहिँ कार्यक्रम स्थान दिने नै छौ। स्वीकार रहेछ

हजुर, यो रमाइलो गीतले पनि कार्यक्रम सुनिदिइसकेको छु। पक्कै पनि हाम्रो श्रोता साथीहरूले सुनेर भरपूर मनोरञ्जन लिनुभयो होला भन्ने आशा रह्यो। र यसरी नै आज हामीले तपाईँहरूको माझमा चाहिँ गीतहरूलाई नै कार्यक्रम सुनिदिरहेको छौँ भने अहिलेको लागि भने चाहिँ फेरि पनि असारी पन्ध्रको लागि भने चाहिँ अर्को गीतलाई पनि कार्यक्रम सुनिदिने नै छ भने असारी महिनामा बोलको गीतलाई चाहिँ कार्यक्रम सुनिदिने नै छ, जसमा चाहिँ आवाज रहेको छ प्रशान्त तामाङको भने चाहिँ उहाँको सम्झना स्वरूप पनि यो गीत राख्दै सबैले सुनेर मनोरञ्जन लिँदै गर्नुहोला र यो गीतको पनि मनोरञ्जन लिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने चाहिँ गीत सार्दैछु, स्वीकार्नुहोस् है त।

हजुर, यो रमाइलो गीत लगाउने कार्यक्रम सुन्दैछौँ भगवान्. हाम्रो श्रोता साथीले सुनिराख्नु भएको छ र सुनेर भरपूर मनोरञ्जन पनि लिनुभएको छ भन्ने आशा. र यो रहेछ नारीको लागि भने छुट्टीला नगरिकन कार्यक्रममा चाहिँ फेरि पनि सङ्गलाई स्थान दिने नै छु. र अहिलेको लागि भने चाहिँ कार्यक्रममा चाहिँ तपाईँहरूको माझमा सङ्गलाई स्थान दिँदैछु रक हिट्सबाट रहेको यो मायाको आगो बोलको गीत चाहिँ कार्यक्रम स्थान दिँदै हामी छोटो विश्राममा जाने नै छौँ. त्यति बेलाको समय अवधिहरूको लागि हामीसँगै रहनुहोला है त.

0: युईतोको थेदीमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: कहाँ जाने?
2: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयम चिसापानी,
1: अनि बीचमा नझर्ने।
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235526363।
0: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058800008 र 98460269246।
3: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
4: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
7: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
8: दिदी पनि नमजाइल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
0: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्द, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 065509065, मोबाइल 98166343372।
1: भर्ना खुल्यो।
3: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
4: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
4: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
3: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
4: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
3: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
4: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
3: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
4: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
3: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0 65 5 71 240
0: दिस इज रेडियो ढोरबाराही 103.8 MHz
9: हजुर केही दिनको विश्राम लगतै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई तपाईँ त्यसलाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाट 103.8 MHz अन्तर्मनको आवाज हुने प्रोग्राम रहेको छ आज हामी तपाईँहरूको माझ चाहिँ मण्डेका एपिसोडमा रहेर नै बिहानको संलग्न कार्यक्रम स्थान दिनेछ हाम्रो श्रोता साथीहरूले चाहिँ सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ भन्ने आशा रह्यो र अहिलेको लागि भने चाहिँ नागरिकन कार्यक्रममा चाहिँ संघलाई स्थान दिने नै छ भने द इलिभेन्ट्सबाट रहेको ठूला ठूला सहरपुरको गीतलाई कार्यक्रम स्थान दिने नै छ र अहिलेको लागि भने यो गीतलाई कार्यक्रम स्थान दिँदैछु स्वीकार

हजुर, ठूला ठूला शहरवर्गी गीत तपाईँले कार्यक्रम सुनिदिइसकेका छौं भने अहिलेको लागि भने चाहिँ हाम्रो प्रोग्रामको छोटो विस्तृत जानकारी पनि तपाईँको माझमा राख्न चाहे हामी चाहिँ सन्डेको एपिसोडमा चाहिँ यिनै सदाबहारको गीतहरूलाई कार्यक्रम सुनिदिन्छ भने मन्डेको एपिसोडमा चाहिँ बिहानको सँगलाई कार्यक्रम सुनिदिने गर्दछौँ। त्यसै गरी ट्युस्डेको एपिसोडमा चाहिँ लेटेस्ट सँगलाई भने वेडनेस्डेको एपिसोडमा चाहिँ रक सँगलाई कार्यक्रम सुनिदिन्छौँ र थर्सडेको एपिसोडमा चाहिँ ऱ्याप एन्ड रिमिक्स सँगलाई भने फ्राइडेको एपिसोडमा चाहिँ नेपाल अकोस्टिक अनप्लग म्याचअप र कभर सँगलाई कार्यक्रम सुनिदिने गर्दछौँ। र पक्कै पनि हाम्रो श्रोता साथीहरूले चाहिँ सुनिराख्नु भएको छ भने तपाईँले हामीलाई हप्ताको छ दिन फरक श्रृंखलाको साथमा चाहिँ सुन्न सक्नुहुनेछ। हामी चाहिँ ठिक 4 बजेदेखि 5 बजेको 1 घण्टाको समयावधि फरको लागि चाहिँ उपस्थित हुने गर्दछौ। हामीलाई चाहिँ तपाईँहरूले सुन्न सक्नुहुनेछ रेडियो ढरबार 103.8 MHz अन्तर्मन कावजका साथै हाम्रो वेबसाइट www.radiodharbara.com.np हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भन्ने आशाका साथमा अहिलेको लागि भने चाहिँ फेरि पनि ढिला नगरिकन कार्यक्रममा चाहिँ सँगलाई स्थान दिने नै छौ। मुटु भरि भरि बोलको गीत कार्यक्रम स्थान दिने नै छौ। 1974 AD रहेको र अहिलेको लागि मान्छे गीत छाड्दैछु, स्वीकार्नुहोस् है त।

हजुर, मुटु भरि भरि बोलको योग्य तपाईँ कार्यक्रम सुनिदिइसकेको छ, जुन चाहिँ 1974 AD रहेको थियो भने हाम्रो श्रोता साथीले चाहिँ पक्कै पनि सुनिरहनु भएको छ। र यिनै बिहानको सङ्गलाई नै कार्यक्रम सन्देश अहिलेको लागि भने चाहिँ केयर सिंह लिम्बुको खेरै जाने माया बोलको योग्य कार्यक्रम सन्देश हामी छोटो विश्राममा जाने नै छौँ। त्यति बेलाको समय भरको लागि भने चाहिँ हामी सँगै रहनु होला है त।

0: प्योइतोको थेदिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज। आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
2: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
3: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
2: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
3: सेवा लिने क्रममा चाहिने जानकारी,
2: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
3: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
2: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
3: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7778।
4: सुवर्ण अवसर।
5: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
4: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
5: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
4: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
5: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
4: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
5: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
4: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाइ, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
5: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
4: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाग जस्ता दीर्घ रोगको सफल उपचार।
5: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
6: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
7: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
6: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
7: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
5: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
8: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
5: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560-33398 र 98465-10950। स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
8: यस दुलेगौडा पोलिक्लिनिकमा यही अवसर 20 गते तेस्रो शनिबार
5: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित
8: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
7: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
8: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
5: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ
8: साथै यही 21 गते आइतबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा
7: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
5: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
7: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
9: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053
10: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
11: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो
10: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
11: हो त है सामान लिन टाढा किन जानु पर्यो र
12: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
13: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
5: ग्राहकको चाहना नै हाम्रो तुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
12: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
5: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 98461620
0: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज

हजुर, केही दिनको विश्रामलाई कतै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबार 103.8 मेगाहर्ज अन्तर्मनको आवाज भन्ने प्रोग्राम रहेको छ जिन्दगी रक्स। र सन्ध्या अहिलेको लागि भने चाहिँ ढिला नगरिकन कार्यक्रममा चाहिँ सँगले स्थान दिने नै छौ भने अहिलेको लागि भने चाहिँ तपाईँहरूको माझमा छर्दैछु घर कहाँ परे बोलको गीत आज कार्यक्रम स्थान दिने नै छु, जुन चाहिँ स्वप्न सुभनको आवाजमा रहेको गीत छ। र अहिलेको लागि भने चाहिँ गीत छर्दैछु।

हजुरले संलग्न कार्यक्रम सुनिसकेको छौ भने आजको हाम्रो एपिसोडको टाइम पनि सकिसकेको छ र अब भने हामी छुट्टिनु पर्ने बेला पनि भइसकेको छ भन्दै जाँदा जाँदै चाहिँ तपाईँहरूको माझमा गुरसै फुल्यो भने म बोलको गीतलाई चाहिँ कार्यक्रम छौ 1974 AD रहेको र अहिलेको लागि मान्छे गीत छाड्दैमा कार्यक्रम प्रस्तुत लक्ष्मी सुनार पनि विदा हुन चाहन्छु। नमस्कार।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: BBS मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
2: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
2: छुटका दायराहरू:
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क 0655741479, मोबाइल 9850602265 र 9648064145।
3: सधैँझैं यही आउँदो असार 20 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
4: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँसीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
1: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाडजोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
5: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
6: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 0654142333
1: र 9860

0: 78168 87।
1: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्गानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
2: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नोट: प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
2: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
3: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165-95301।
4: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
5: धोरबाराही हाइलाइट्सको साथमा
2: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
5: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461-49304।
6: नमस्कार, रेडियो ठोरबाराही 103.8 मेगाहर्जको साझा 5 बजेको ठोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। अर्थमन्त्री डाक्टर सोनिम बाग्लीले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। बोर्डका नवनियुक्त अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टराईले सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा वहाँले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। असार 5 गते बसेको मन्त्री परिषद बैठकले भट्टराई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। शपथपछि अर्थमन्त्री डाक्टर बाग्लीले नवनियुक्त अध्यक्ष भट्टराई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देश पनि दिनु भएको हो। कुनै पनि प्रकारका लोभ र प्रलोभनबाट टाढा रहेर काम गर्न पनि उहाँले अध्यक्ष भट्टराईलाई निर्देशन दिनुभएको हो। लगानीकर्ताको लगानीको सुरक्षा र बजारमा पूँजी परिचालन मार्फत आर्थिक वृद्धिको लय समाउन नवनियुक्त अध्यक्षले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ रहेको छ। अर्थमन्त्री डाक्टर वाग्लेले पूँजी बजार सुधारका नाम कामहरू गर्न हरेक दिन, हप्ता, महिना, 6 महिना र 1 वर्षका योजना के हुन् त्यो पेश गर्न पनि नवनियुक्त अध्यक्ष भट्टराईलाई निर्देशन दिनुभएको हो। बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सिर्जना गरिएको भन्दै अर्थमन्त्री वाग्लेले त्यसलाई तिर्न पनि अध्यक्ष भट्टराईलाई निर्देशन दिनुभएको हो। वहाँले बोर्ड अध्यक्ष भट्टराईलाई धेरै बोलेर नभई कामले प्रमाणित गर्न पनि बताउनु भएको छ। कार्यक्रममा बोल्दै नवनियुक्त बोर्ड अध्यक्ष भट्टराईले सरकार र अर्थमन्त्रीज्यूको योजना अनुसार पूँजी बजारको विकासमा इमानदारीपूर्वक काम गर्ने बताउनु भएको छ। कार्यान्वयन गर्दै पूँजी बजार सुधारका लागि विभिन्न समयमा भएका अध्ययन र सिफारिशहरू कार्यान्वयन गर्दै बजारको विकासमा निरन्तर काम गर्ने उहाँको भनाइ रहेको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता छलनाथ खनालले पार्टी विभाजन गरेर नयाँ पार्टी खोल्न लागेको भन्दै आफू विरूद्ध कुप्रचार भएको बताउनु भएको छ। सोमबार काठमाडौँमा आफूले लेखेको वैज्ञानिक समाजवादकी बहुतर्य जनवाद पुस्तक विमोचन कार्यक्रममा खनालले नेकपा विभाजन गरेर नयाँ पार्टी खोल्ने प्रयत्न गरेको भन्दै केही मान्छेले आफू विरूद्ध कुप्रचार गरेको बताउनु भएको छ। उहाँले कुप्रचारको खेल कसैले पनि नखेल्न सुझाव दिनुभएको हो। आफू एउटा गुट पनि नबनाएको मान्छे भएको भन्दै खनालले वैज्ञानिक समाजवादको विचार समूह निर्माणलाई पार्टी विभाजनको रूपमा नबुझ्न आग्रह समेत गर्नुभएको छ। वैज्ञानिक समाजवादको विचार समूह निर्माण पार्टी विभाजनका लागि नभई नेपाली कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियान भएको उहाँको भनाइ रहेको छ। खनालले अहिले कम्युनिष्ट आन्दोलनमा खडेरी लागेकाले विचार नीति सिद्धान्तमा बहस गरेर पुनः बलियो आन्दोलनको रूपमा ल्याएरै छाड्ने उद्घोष गर्नुभएको छ। वहाँले दुई कार्यकाल उमेर हद बिना कुनै पनि कम्युनिष्ट पार्टी चल्नै नसक्ने तर्क गर्नुभएको हो। कम्युनिष्ट पार्टीलाई एकीकृत र विकसित नगरीकन समाजवादी क्रान्तिलाई पूरा गर्न कठिन रहेको वहाँले बताउनु भएको हो। गण्डकी प्रदेश सभामा यही असार एक गते प्रस्तुत आर्थिक वर्ष 2083-84 बजेट प्रदेश सभाबाट आइतबार पारित भएको छ। सरकारको अर्थ सम्बन्धी र प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक 2083 र गण्डकी प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक बहुमतबाट पारित भएका हुन्। त्यसअघि बजेटको मन्त्रालय छलफलमा मन्त्री र मुख्यमन्त्री सुजनराज पाण्डेले आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिनुभएको थियो। मुख्यमन्त्री पाण्डेले आगामी वर्षको बजेट वास्तविक धरातलमा आधारित भएर बजेट बनेको जनाउँदै त्यसले सकारात्मक परिणाम दिने उल्लेख गर्नुभएको छ। आगामी वर्षको बजेटले प्रदेशवासीका आकांक्षा पूरा गर्न सीमित स्रोतबाट अधिकतम प्रयत्न गरेको वहाँको भनाइरहेको छ। प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्द बहादुर नेपालीले मन्त्रालयका आयोजनामा आवश्यकताका आधारमा बजेट विनियोजन भएको तर्क गर्नुभएको छ। वहाँले रोड र समस्याग्रस्त आयोजनाबारे कदम चाल्न जरूरी भइसकेको औलाउनु भएको हो। आर्थिक मामिला मन्त्री जितबहादुर शेरचन्दले पुराना आयोजना सक्ने प्रविधिमा जोर दिने र चालू खर्च घटाउने दिशामा बजेटले काम गर्ने उल्लेख गर्नुभएको छ। गण्डकी प्रदेश सरकारले आगामी वर्षको लागि 32,99,00,000,000 बजेट ल्याएको छ। म्याग्दी नदीको बाढ़ी र कटानको जोखिममा रहेको बेनी नगरपालिका सात मंगला घाटमा बस्ती संरक्षण योजना कार्यान्वयनमा आएको छ। जलस्रोत तथा सिंचाई व्यवस्थापन आयोजना कास्कीले मंगला घाट स्थित म्याग्दी नदीको किनारमा कम्पोजिट प्रविधिको पर्खाल निर्माण गरेको हो। मंगला घाट स्थित म्याग्दी नदीको किनारमा 55 मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल निर्माण भएको आयोजनाका इन्जिनियर नरजंग गुरूङले बताउनु भएको छ। भागअनुसार नदी किनारको तल्लो भागमा 4 मिटर अग्लो आरसीसी र माथिल्लो भागमा 3 मिटर अग्लो ग्याभियन पर्खाल निर्माण भएको छ। योजना निर्माणका लागि निर्माण कम्पनीसँग 2082 फागुन 10 गते 19,295,000 ठेक्का सम्झौता भएको थियो। यही असार 19 गतेसम्म ठेक्का सम्झौताको म्याद रहेकोमा लक्ष्य अघि नै सम्पन्न भएको हो। इन्धन र निर्माण सामग्रीको मूल्य वृद्धिका बावजूद उपकरण र मजदूर परिचालन तथा निर्माण सामग्री व्यवस्थापन गरेर समयमै योजना निर्माण गरेको व्यवसायीले बताएका छन्। यसअघि गंगा घाटमा आयोजना मार्फत विभिन्न चरणमा 500 मिटर भन्दा बढ़ी लामो पर्खाल निर्माण भइसकेको छ। मिनी बजारको पश्चिमी भागमा रहेको मंगला घाटमा 200 भन्दा बढ़ी घर सरकारी कार्यालय र कर्मचारी आवास भवन रहेका छन्। आयोजनाले मिनी बजारमा कटान र बाढ़ी नियन्त्रण गर्न विगतदेखि नै आयोजना सञ्चालन भएको छ। मिनीलाई सरकारले नदी कटानको हिसाबले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको छ। कास्कीमा मादक पदार्थ सेवन मापसेसँगै लागू औषध सेवन गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्ने प्रविधि बढ़दै गएको छ। विदेशी नागरिक समेत लागू औषधको व्यापार र सेवनमा संलग्न हुने गरेको पाइएको प्रहरी अधिकारीको भनाई रहेको छ। प्रहरीका अनुसार पोखरामा लागू औषध दुर्वेश्रेणी बढ़ी हुनुको पहिलो कारण हिप्पीको प्रभाव हो। सन् 1960 दशकमा पोखरामा हिप्पीको आगमन भएपछि पोखरेलीले उनीहरू बाची लागू औषध सेवन गर्न सिकेको अध्ययनले देखाएको छ। समाजशास्त्री विश्व सिगदेलले धेरै पर्यटक आउने र वैदेशिक रोजगारीका लागि गएकाको बस्ती पोखरा भएकाले पनि लागू औषध प्रयोगकर्ता बढ़दो क्रममा रहेको छ। हिप्पीका कारण लागू औषधको सेवनमा लागेको लगभग तेस्रो पुस्ता भएको उहाँको भनाइ रहेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले कास्कीमा लागू औषधको अवस्था चुनौतीपूर्ण बन्दै गएको तथ्याङ्क प्रस्तुत गर्नुभएको हो। उहाँले पछिल्लो पाँच वर्षको तुलनामा यस वर्ष सबैभन्दा बढ़ी लागू औषध बराबर भएको जानकारी दिनुभएको हो। मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारको सड़कलाई कालो पत्र सहित स्तरोन्नति गर्न शुरू गरिएको छ। पश्चिम मेग्दीको मुख्य बजारका रूपमा रहेको मालिका गाउँपालिका छ दरबाङ बजारभित्रको सड़कलाई फराकिलो बनाएर कालो पत्र गर्न लागि हो। बजारभित्रको सड़क सारकुरो र कच्ची हुँदा हिलो धुलोको शास्ती र सवारी आवजावतमा समस्या भइरहेको समयमा कालो पत्र योजना सञ्चालन भएपछि स्थानीयवासी उत्साहित बनेका छन्। बजारभित्रको सड़क कालोपत्र हुने भएपछि स्थानीयवासी आफैले सड़कलाई फराकिलो बनाउन अग्रसर बनेका छन्। सड़कको मार्ग खुलेको करिब दुई दशकपछि बजारभित्रको सड़क कालोपत्र भएर रूप फेरिन लागेको उद्योग वाणिज्य संघ दरबाङ एकाईका उपाध्यक्ष अमृत सापकोटाले बताउनु भएको छ। विक्रमसम्म 2082 पुस 30 गते दरबाङको तल्लो बजार कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो। सापकोटा बिल्डर्सले रु 1,26,82,888 रकममा 1 किलोमिटर 400 मिटर सड़क कालोपत्र सहित उन्नति गर्न ठेक्का सम्झौता गरेको छ। सड़कलाई फराकिलो बनाएर नाली निर्माण भइरहेको छ। दरबाङको माथिल्लो बजार दुई वर्ष अघि नै कालोपत्र भइसकेको छ। उपल्लो दरबाङको जनप्रिय माविको भवनदेखि बेनी दरबाङ सड़कमा जोड़िने उपल्लो दरबाङ बजारको भित्री सड़क कालोपत्र गरिएको छ। मालिका गाउँपालिकाले पक्की नाली निर्माण गरी स्तरोन्नति गरेको यस सड़कलाई गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले आर्थिक वर्ष 2080/81 रू 65,00,000 बजेट विनियोजन गरेर कालोपत्र गरेको मालिका गाउँपालिकाका प्रवक्ता अनुप गौचनले जानकारी दिनुभएको हो। डिभिजन वन कार्यालय तनहुले आर्थिक वर्ष 2082/83 उत्पादन गरिएका विभिन्न प्रजातिका बिरूवा निशुल्क वितरण गर्ने भएको छ। कार्यालयले मंगलबारदेखि कार्यालय परिसरमा रहेको नर्सरीबाट 28 प्रकारका बिरूवा वितरण गर्न लागेको हो। वन कार्यालयले वातावरण संरक्षण, हरियाली प्रबन्धन, जैविक विविधता संरक्षण तथा वृक्षारोपण अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले निशुल्क बिरूवा वितरण गर्न लागेको वन अधिकृत राजकुमार श्रेष्ठले बताउनु भएको हो। वर्षायाम वृक्षारोपणका लागि उपयुक्त समय भएकाले नागरिक सामुदायिक वन उपभोक्ता समूह विद्यालय संघ संस्था तथा स्थानीय तहलाई बिरूवा लगाउन प्रोत्साहित गर्न कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनु भएको हो। उहाँका अनुसार निमारो, राइख्नु, बजहर, कटहर, जिउरी, कोइरालो, तेजपात, अशोका, कल्की, निम, कपुर, शीतलचिनी, अमला, वर्ता, हर्रो, बकाइनो, कुरिलो, धुपी, पारिजात, चाप, बोयर, बेल, पीपल, बर, राजवृक्ष र लगायत 28 प्रजातिका बिरूवा वितरण गरिनेछ। उहाँका अनुसार पछिल्ला वर्षहरूमा जलवायु परिवर्तन, वन विनाश, भूक्षय तथा वातावरणीय असन्तुलनका चुनौती बढ़दै गएका छन्। यस्ता समस्याको दीर्घकालीन समाधानका लागि वृक्षारोपण सबैभन्दा प्रभावकारी उपाय मध्ये एक हो। उहाँले वितरण गरिने बिरूवा मध्ये केही प्रजाति फलफूल, केही औषधि तथा केही छाया र वातावरणीय महत्वका रहेको जानकारी दिनुभएको हो। स्थानीय आवश्यकता र भौगोलिक अवस्था अनुसार बिरूवा छनौट गरेर रोप्न आग्रह गर्दै श्रेष्ठले बिरूवा रोपिसकेपछि देशको संरक्षणलाई विशेष ध्यान दिनुपर्ने बताउनु भएको हो। श्रेष्ठका अनुसार वर्षेनी हजारौं बिरूवा उत्पादन गरी वितरण गरिए पनि संरक्षण अभावमा धेरै बिरूवा नष्ट हुने समस्या रहेको छ। श्रेष्ठले जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि, अनियमित वर्षा, बाढ़ी पहिरो तथा खजेरीका समस्या बढ़दै गएको उल्लेख गर्दै वन तथा वृक्षारोपण कार्यक्रमले यस्ता प्रभाव न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ। शेयर बजार लगातार छैटौं कारोबार दिन घटेको छ। हप्ताको पहिलो कारोबार दिन शेयर बजार परिसूचक नेप्से आज 16.54 अंकले घटेर 2632.96 बिन्दुमा झरेको छ। नेप्से गएको हप्ताभरि नै घटेको हो। आज सबै समूहको सूचक घटेकोमा फाइनेन्स, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा समूहको सूचक 1% भन्दा धेरैले ओह्रालो लागेको छ। आज 240 कम्पनीको शेयर घटेकोमा 29 बढ़ेको छ। यस्तै 6 कम्पनीको शेयर खटबड भएको छैन। आज स्वाभिमान लघुवित्तको शेयर झण्डै 6% घटेको छ। सम्रकमा बजार घटेको दिन टक्सार, पिखुवा खोला हाइड्रो पावर, यामिलिङ हाइड्रो पावर, स्नो रिभर्स र धवलागिरी लघुवित्तको शेयर 15% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 3.94 अर्ब करोड़को कारोबार भएकोमा आज 351 कम्पनीका 76,79,000 गिट्टा शेयर 2.67 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ। हस्त साझा 5 बजेको ढोरबरा हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
3: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
0: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज।

0: पानी में मेटल स्टील फन पर का सब सामान चाहनी कच्ची मजा एक ठाव मतार जालिनी पानी
1: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
2: हामी कहाँ सटर च्यानल गेट ट्रस निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टील का रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ड्रिल स्टील का सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बालबालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
2: प्रोप्राइटर ओमकार नाटिला सम्पर्क 9856060113 9807294
3: ए सबिना यस्तो हतारमा कता हो
4: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
3: ल बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
5: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9846078528 र 9008816142
6: सुन्नु न श्रेया यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै
7: दिदी रिल्याक्स मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके
6: कहाँ
7: गण्डकी मेडिकल हल
8: हो गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन
7: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन अनुहारको डन्डीफोर कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
8: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ
6: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी सम्पर्क 0625903069 मोबाइल 9840826926
4: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
9: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
4: अनि बन्छ त दाई
9: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
10: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
11: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
10: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
11: प्रोप्राइटर राजन पौडेल मोबाइल 9856062029
12: नमस्ते अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ

0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा। हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
2: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
2: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
3: प्रोप्राइटर सुबिर श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56999 छ।
4: अफिसबाट अमित सरको फोन।
5: हस्नु पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
6: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
7: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
0: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी साथ सेरा। प्रोप्राइटर राजबहादुर थापा। मोबाइल 98560-20279।
8: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
9: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
8: कहाँ बनाए चन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
9: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि। प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 98141-35622।
1: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
10: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
10: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
10: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
1: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
10: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
10: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
11: विद्यार्थी भाई बहिनीहरू आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
12: मैडम धूम्रपान भनेको के हो
11: ल सुन धूम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
12: अनि धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम
11: धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदय घात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
12: अनि नि मैडम यो धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
11: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने धूमपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाउ
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश

0: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860-73-73-10 र 9821-53-507।
3: Admission open.
4: Pokhara College of Management, PCM, affiliated to Pokhara University.
3: 24th years of academic excellence in management.
4: Bachelor program.
3: 4 years program of Bachelor in Business Administration, BBA.
4: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT.
3: 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance.
4: Forms are available at College Administration at 9 a.m. to 3 p.m.
3: Science and Management, both streams can apply.
4: Last date of form submission, 26 ASR 2018.
3: Entrance exam 29th ASR 2083.
4: Enter to learn, go forth to serve.
3: Further details, Pokhara College of Management, PCM, Ganmarga Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 0615447615701240. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा

0: बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
1: घर बनाउन त सुरु गरियो,
2: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
3: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
2: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
3: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
0: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल, दुलेगौंडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
4: आंगिक क्याम्पसहरूबाट 60 दिनभित्र विद्यार्थी संगठनका संरचना हटाउन त्रिवीको निर्देशन, हटाइसकेको जानकारी पनि दिनुपर्ने।
5: विष्णु प्रसाद पौडेलले थप 3 दिन हिरासतमै बिताउनुपर्ने। पालिकाका तत्कालीन उपाध्यक्ष सहित 9 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर।
4: शेयर बजारमा परिसूचक नेप्से आज पनि घट्यो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय आजदेखि सवारी साधनको कालो सिसा हटाउने अभियानमा।
5: तनाव कम गर्न इरान र अमेरिका सहमत, हुर्मुज जलमार्ग विवाद अन्त्यका लागि भोलि दोहामा वार्ता हुने।
4: र विश्वकप फुटबलमा आज ब्राजिल र जापान भेट्दै।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: यूफो हा संचार नेटवर्क समयको आवाज समयको आवाज
3: समाचार अब विस्तारमा त्रिभुवन विश्वविद्यालयले आफ्ना आंगिक क्याम्पसहरूबाट 60 दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ त्रिभुवन शिक्षाध्यक्षको कार्यालय अन्तर्गत विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सम्पूर्ण विभागीय प्रमुखहरूलाई पत्र जारी गर्दै सरकारको निर्णय अनुसार विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको हो विश्वविद्यालय अनुदान आयोगको पत्र र शिक्षा तथा खेलकुद मन्त्रालयको पत्र अनुसार त्रिवेणीले सूचना जारी गरेको हो शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तरमा गिरावटको समस्या समाधान गर्न 60 दिनभित्र विद्यालय विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी संगठनका संरचना हटाई 90 दिन स्टुडेन्ट काउन्सिल वा भ्वाइस अफ स्टुडेन्ट संयन्त्रको विकास गर्ने भनेको थियो निर्देशनालयले यस कार्यलाई तोकिएको समयभित्रै सम्पन्न गरी सोको जानकारी यथाशीघ्र उपलब्ध गराउन समेत सबै विभागहरूलाई निर्देशनानुसार अनुरोध गरेको छ
4: सम्पत्ति शुद्धिकरण मुद्दामा पक्राउ परेका पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले थप 3 दिन हिरासतमै बिताउनु पर्ने भएको छ नेकपा एमालेका उपाध्यक्ष समेत रहेका उनलाई थप 3 दिन हिरासतमा राख्न आज विशेष अदालतले अनुमति दिएको हो न्यायाधीशहरू नारायण प्रसाद पौडेल हेमन्त रावल र उमेश कोइरालाको इजलासले उनलाई म्याद थप गरेको अदालतका प्रवक्ता कृष्ण शरण लामिछानेले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो पौडेल सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा असार 8 गते सुर्खेतबाट पक्राउ परेका थिए यसअघि उनलाई 7 दिन हिरासतमा राख्न अनुमति दिइएको थियो
3: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बझाङको 26 पाथीभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष र दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित 9 जना विरूद्ध भ्रष्टाचार मुद्दा तयार गरेको छ 26 पाथीभेराका तत्कालीन उपाध्यक्ष र राधिका कुमारी रताला र दुर्गाथलीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल सहित 9 जना विरूद्ध गैर कानूनी लाभ तथा हानि पुर्याई भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार बाँठपाली मन्दिर निर्माण योजनाका लागि निकासा भएको रकम हिनामिना भएको भन्दै आयोगमा उजुरी परेको थियो अनुसन्धानका क्रममा उनीहरूले आपसी मिलोमतोमा गैर कानूनी लाभ र नेपाल सरकार सार्वजनिक संस्थानलाई हानि पुर्याएको पाइएपछि मुद्दा दायर गरिएको उहाँले जानकारी दिनुभयो अख्तियारले मण्डेलका साथै दुर्गाथलीका लेखापाल प्रेम प्रसाद पौडेल 26 पाथीभेराका इन्जिनियर हेकमत रावल र सब इन्जिनियर बम बहादुर बोहरा श्री पाठपाली देवता मन्दिर निर्माण समितिका अध्यक्ष कृष्ण बहादुर बुढा सचिव जयबहादुर बुढा र कोषाध्यक्ष मधुली देवी बुढा विरूद्ध 22,01,665 रूपियाँको बिगो दावी गर्दै कैद र बिगो बमोजिमको जरिमानाको माग दावी गरेको छ यसैगरी 26 पाथीभेराका तत्कालीन उपाध्यक्ष रतला र ओडा नम्बर 6 अध्यक्ष मोहनलाल बेकलाई भने कैद र जरिमानाको माग दावी गरिएको अख्तियारले जनाएको छ
4: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि सवारी साधनको कालो सिसा हटाउने अभियान शुरू गरेको छ आज प्रहरीले गृहमन्त्री सुदन गुरूङ र गृह सचिव राजकुमार श्रेष्ठको सवारीको कालो सिसा हटाएर उक्त अभियान शुरू गरेको हो अवैध गतिविधि कम गर्न कालो सिसा हटाउन थालिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश राज सुविदीले जानकारी दिनुभयो पछिल्लो समय निजी तथा सार्वजनिक सवारीमा कालो सिसाको प्रयोग गरी ससाना हतियार र लागू औषधको सारप्रसार तथा सेवन हुने गरेको प्रहरीको भनाइ छ सवारी तथा यातायात ऐन 2049 दफा 39 अनुसार सवारी धनीले अधिकार प्राप्त अधिकारीको स्वीकृति नली रंग सीट संख्या स्वरूप इन्जिन वा चेसिस परिवर्तन गर्न नहुने उल्लेख गरेको छ
3: कोशी प्रदेश सरकारले प्रदेश संसदका स्वकीय सचिवको पारिश्रमिक नियमित दिने निर्णय गरेको छ प्रदेश सरकारले पारिश्रमिक तोक रोकिएको मितिदेखि नै लागू हुने गरी पारिश्रमिक दिने निर्णय गरेको मुख्यमन्त्री कार्यालयका सूचना अधिकारी राजेन्द्र पराजुलीले जानकारी दिनुभयो आज बसेको मन्त्री परिषदको बैठकले प्रदेश योजना आयोगको रिक्त सदस्य पदमा बराह क्षेत्र नगरपालिका 2 सुनसरीका अनिल थापालाई नियुक्त गर्ने प्रदेश लोक प्रदेश खेलकुद पहिलो संशोधन अध्यादेश 2083 प्रतिस्थापन गर्न बनेको विधेयकलाई प्रदेशसभामा पेश गर्न स्वीकृति दिने र प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व एन 2078 संशोधन गर्न बनेको विधेयकलाई पनि स्वीकृत गर्ने निर्णय गरेको सूचना अधिकारी पराजुलीले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो।
4: राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आजको बैठकमा राख्नुभएको उक्त प्रस्ताव बहुमतले स्वीकृत गरेको हो। सांसदहरूले राखेको प्रश्नको जवाब दिँदै वहाँले बजेटमा आम जनताको हितका लागि शिक्षा, स्वास्थ्य र विद्युतमा केही मात्रामा कर लगाइएको स्पष्ट पार्नुभयो। मुलुकका 3/4 विद्यार्थी सामुदायिक विद्यालयमा पढ्ने गरेको उल्लेख गर्दै मन्त्री डाक्टर वाग्लेले सक्नेले नसक्नेलाई दिने भन्ने उद्देश्यका साथ निजी विद्यालयमा प्रगतिशील कर लगाइएको स्पष्ट पार्नुभयो। त्यसअघि सांसदहरू पदमबहादुर परियार, मदन कुमारी शाह गरिमा, रोशनी मेचे, नारायण दत्त मिश्र, सोमनाथ पोर्तेल, विष्णु कुमारी सापकोटाले उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै आफ्ना धारणा राखेका थिए। राष्ट्रिय सभाको अर्को बैठक पर्सि बस्नेछ।
3: नेपाली कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय समितिको भर्चुअल बैठक जारी रहेको छ। दिउँसो 4:30 बजे शुरू भएको बैठक जारी रहेको नेता रमेश मल्लले जानकारी दिनुभयो। नेता मल्लका अनुसार आजको बैठकमा पार्टीको नियमावली तथा आचार संहिता, पार्टी सदस्यता नवीकरण तथा विस्तार लगायत समसामयिक राजनीतिक विषयमा समेत छलफल भइरहेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको पर्वको नाम
6: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन भरको।
8: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7180-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। आज पनि शेयर बजार परिसूचक नेप्से घटेको छ। साताको पहिलो कारोबार दिन आज नेप्से 16 अंकले घटेर 2632 बिन्दुमा झरेको छ। नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन गत शुक्रबार 3.94 अर्ब रूपियाँ बराबरको शेयर खरिद बिक्री भएको बजारमा आज 2.67 करोड़ 18,32,000 रूपियाँ बराबरको शेयर खरिद बिक्री भएको छ। कारोबार रकम शुक्रबारको तुलनामा 32% कमी हो। आज 29 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 240 कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। 6 कम्पनीको भने स्थिर रहेको छ।
3: बाढ़ी पहिरोका कारण संखुवा सभाको सिलिचोङ गाउँपालिका 1 सिसुवा खोलाका 6 घर परिवार विस्थापित भएका छन्। गाउँपालिकाका अध्यक्ष भोपाल राज मेवाहाङका अनुसार विस्थापितलाई अहिले सुरक्षित स्थानमा राखिएको छ। पहिरोका कारण सिलिचोङका तेन्छोङ, होयङला, चेपचेवा, नेवाटार, याङसिम र गोगानेका करिब 100 बढ़ी घर उच्च जोखिममा परेको अध्यक्ष मेवाहाङले जानकारी दिनुभयो। उहाँका अनुसार पहिरोको जोखिम बढ़ेपछि यी क्षेत्रका स्थानीयवासी घर छोडेर सुरक्षित स्थानमा सामूहिक रूपमा आश्रय लिएर बसिरहेका छन्। अविरल वर्षाका कारण आएको बाढ़ी पहिरोले संखुवा सभाको सिलिचोङ गाउँपालिकामा विद्युत, संचार तथा यातायात सेवा पनि अवरूद्ध भएको छ। बाढ़ी पहिरोका कारण सिलिचोङ 1 नेवाटारमा रहेको कालिका माध्यमिक विद्यालयमा क्षति पुगेपछि पठन पाठन पूर्ण रूपमा ठप्प भएको अध्यक्ष मेवाहाङले बताउनुभयो।
4: अब अन्तर्राष्ट्रिय समाचार। हालैका दिनहरूमा ईरान र अमेरिका बीच भएका श्रृंखलाबद्ध सैन्य आक्रमण र प्रतिआक्रमणपछि दुवै देश तनाव कम गर्न र द्वन्द रोक्न सहमत भएका छन्। एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले यसको पुष्टि गरेका हुन्। रणनीतिक रूपमा महत्वपूर्ण मानिने हुर्मुज जलमार्ग र त्यस वरपरका क्षेत्रमा व्यावसायिक जहाजहरूमाथि भएका धेरै आक्रमणहरूपछि यो सम्झौता भएको हो। ती घटनाहरूका कारण खाड़ी क्षेत्रमा युद्धको खतरा बढ़ेको थियो भने दुवै देशले एकअर्कामाथि युद्ध विराम उल्लंघन गरेको आरोप लगाउँदै आएका थिए। अमेरिका र इरान बीच हुर्मुज जलमार्ग सम्बन्धी विवाद समाधानका लागि भोलि कतारको राजधानी दोहामा वार्ता हुने भएको छ। दुवै देश आक्रमण रोक्ने सहमतिसहित वार्तामा बस्न लागेको अमेरिकी संचार माध्यमले जनाएका छन्। यसैबीच इरानका विदेश मन्त्री अब्बास अराघचीले हुर्मुज जलमार्गको व्यवस्थापन र जिम्मेवारी पूर्ण रूपमा इरानको भएको बताउनु भएको छ। उहाँले इरानले तोकेको जलमार्गलाई बेवास्ता गर्ने कुनै पनि प्रयासले क्षेत्रीय तनाव र द्वन्द थप चर्काउने चेतावनी समेत दिनुभयो।
3: अब खेल समाचार। फिफा विश्वकप फुटबलमा आज राति ब्राजिल र जापान भेट्दैछन्। अमेरिकाको टेक्सास स्थित ह्युस्टनमा पाँच पटकको विश्व विजेता टोली ब्राजिल र एसियाली पावर हाउस जापान बीचको खेल आज राति पौने एघार बजे शुरू हुनेछ। अन्तिम सोह्रमा आफ्नो स्थान सुरक्षित गर्नका लागि दुवै टोली भिड्न लागेका हुन्। ब्राजिलको लयबद्ध साम्बा फुटबल र जापानको बलियो स्टील जस्तो रक्षा पंक्तिको बीचको लड़ाईका रूपमा हेरिएको छ। ब्राजिल समूह सीको शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको हो। आफ्नो अन्तिम समूह खेलमा स्कटल्याण्डलाई 3-0 फराकिलो अन्तरले पराजित गरेको टोली अहिले उच्च आत्मविश्वासमा रहेको छ। अर्कोतर्फ जापान पछिल्ला 10 खेलदेखि पराजित रहँदै यो चरणमा आइपुगेको हो। समूह एफमा नेदरल्याण्ड्स र स्वीडेन जस्ता टोलीहरूसँग कड़ा प्रतिस्पर्धा गर्दै दोस्रो स्थान हासिल गरेको जापानको उच्च गतिको प्रोसेसिङ र संगठित खेल उसको विशेषता रहेको छ। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: आंगिक क्याम्पसहरूबाट 60 दिनभित्र विद्यार्थी संगठनका संरचना हटाउन त्रिवीको निर्देशन, हटाइसकेको जानकारी पनि दिनुपर्ने।
3: विष्णु प्रसाद पौडेल थप 3 दिन हिरासतमै रहनुपर्ने। पालिकाका तत्कालीन उपाध्यक्ष सहित 9 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर।
4: शेयर बजारमा परिसूचक नेप्से आज पनि घट्यो। काठमाडौँ उपत्यकामा आजदेखि सवारी साधनहरूको कालो सिसा हटाउने अभियान शुरू।
3: तनाव कम गर्न इरान र अमेरिका सहमत। हुर्मुज जलमार्ग विवाद अन्त्यका लागि भोलि दोहामा वार्ता हुने।
4: र विश्वकप फुटबलमा आज ब्राजिल र जापान भेट्दै।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। कृष्ण र दिनेश बिदा हुन्छौ। नमस्कार।
8: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस्।
9: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
10: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, फेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0 65 4 14 2 36, मोबाइल 98 5 60 78 302 र 98 4 60 78 302।
11: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णु माया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
12: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
11: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
13: छुटका दायराहरू:
11: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
13: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
11: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
13: थप जानकारीका लागि सम्पर्क 0655741479, मोबाइल 9850602065 र 9848064145।
11: सिप सिकौ, भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौ।
13: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो शहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
11: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
13: नोट: न्यूनतम कक्षा 8 उत्तीर्ण भएका, 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
11: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन, फोन 9856443340, 9801443628 र 9856462446।
14: यही तोको थेदी मु रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

좀 달랑감 그렇게 난리한감 갱생로 달라보기 쓰는 때 그 식수기 반응 좀 달랑감

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
3: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
3: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
4: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
5: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
4: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9468883522।
6: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
7: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
6: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
7: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
6: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
7: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
8: ल, किन हो आन्टी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
9: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
8: बजारै भरि फ्रेस आउस त, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
10: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
11: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
12: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि, सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
13: सूचना एसतनहु सेवा हस्पिटल दुलेगौडा पीपी चोकमा यही जेठ 20 गते शनिबार।
14: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
13: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने।
14: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
13: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, छाला, यौन, कुष्ठ रोग, एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन,
14: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
13: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल,
14: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
10: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजे देखि 4 बजे डाक्टर अमन कुमार झा,
13: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
10: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर।
13: बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनु हुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य उपचार गराई स्वास्थ्य लाभ लिनुहोला।
14: साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्श र फार्मेसी सेवा समेत उपलब्ध रहेको सहर्ष जानकारी गराइन्छ।
15: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन नम्बर 0564143777, मोबाइल 98564443।
14: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
3: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
14: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
3: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
14: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
3: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
14: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
3: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
14: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461696769 र 98461516044।
3: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
14: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
14: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
14: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
3: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
14: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
3: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
14: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था,
3: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
14: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा, तनहु, फोन 0635712440।
16: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
17: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
16: ए हो र, ल त ल,
18: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ, साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0654142 र 98560-21692।
19: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
20: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल?
19: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि, हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
20: ए ल ल, तपाई पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, बिपी चोक,
19: प्रोपाइटर थान प्रकाश नेउपाने 98560-33878, प्रशान्त नेउपाने 98460-26925।
0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
21: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
22: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
0: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
22: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ
0: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
21: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
23: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9894166599 छ
24: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: अहिले के सुन्ने भनेको
1: थाहा छैन र हाम्रो बेलचौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि
0: हो र अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ
1: हो त शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देशीय सहकारीले बिक्री गरिदिन्छ होइन कति हतार गरेको कुरा सुन्नु पर्दैन
0: थाहा छ के बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ होइन र
1: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देशीय सहकारी संस्था लिमिटेड
2: दुलैवडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन
3: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
2: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलैगौडा प्रोपाइटर कीर्तिमान थापा मगर
4: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मीन बहादुर सुनार 98253 1922 98058 र 98460 2046
5: हजुर दान गरौ
6: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
1: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
5: दान गरौ सकेको गरौ सबैले गरौ
6: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आर्तन हो
7: ए सम्धी यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्धी
8: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्धी खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ
9: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 98028 28810 98028 28811 र 98028 28816
10: होइन है आरोसी आर्यलाई लिएर कता हिँड्यौ
3: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
11: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
10: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
12: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाडी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
10: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484264 र 9811453005।
13: ए आमा, पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
14: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, नत्र बिरामी होइएला।
15: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
16: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
17: मम्मी, भोक लाग्यो, खाजा खाम न।
18: नानु, बाबालाई भन न, आज बाहिरको खाजा खाम भनेर।
17: हस् मम्मी।
19: मैले सुने छोरी, ल जाम हिँड।
18: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
20: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
18: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
20: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
18: खै, जन्म दर्ता दिनुहोस् त।
21: जन्म दर्ता गरेको छैन नि म्याडम।
18: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
21: हो र, मलाई त थाहा नै थिएन म्याडम।
18: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
21: ए, पहिला कसैले भनेन?
22: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
23: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
22: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
23: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
1: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
2: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
3: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
0: ए हो र, हस् दाई म आजै जान्छु।
4: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपति, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
2: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
6: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलो।
4: मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपति, प्रोप्राइटर

0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
1: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
2: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
3: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
2: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
3: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
2: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
3: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
2: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
3: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
2: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
4: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
5: कहाँ जाने?
6: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
5: मयाम चिसापानी, अनि बीचमा नझर्ने?
6: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
5: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महन्त, 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 9225552663।
7: किन आँखा मिचेको मिचेको गरेको?
5: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
7: धेरै समय मोबाइल चलाएपछि क्या हो?
5: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
7: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
5: ए, त्यसो भए जोगिन के गर्ने त?
7: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अध्ययारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
5: बुझे।
7: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
8: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
11: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: सम्पर्क प्रिन्स फेन्सी।

0: हाउस मोबाइल 9860-81115।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
0: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
3: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
4: धोरबाराही हाइलाइट्सको साथमा
5: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
4: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841-49304।
6: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको 7 बजेको ढोरबारा हाइलाइट्समा समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै लक्ष्मी सुनारको स्वागत छ। ढोरबारा हाइलाइट शुरू गरौं आजका मुख्य समाचारका शीर्षकहरूबाट।

0: जमीन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिमा आधुनिकीकरण गर्नुपर्नेमा राष्ट्रपति पौडेलको जोड़, खाद्यान्नमा आत्मनिर्भर हुने दीर्घकालीन नीति र कार्यक्रम ल्याउन सरकारसँग सांसदहरूको आग्रह।
1: पछिल्लो 12 वर्षमा सबभन्दा अनुशासित बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दावी, गण्डकी प्रदेश सभामा आगामी आर्थिक वर्ष बजेट पारित।
0: पासपोर्ट भ्रष्टाचार आरोपमा मुछिएका पाँचजनालाई धरौटीमा रिहा गर्न आदेश, विद्यार्थी संगठन हटाउन क्याम्पसहरूलाई त्रिवीको निर्देशन।
1: आफ्नो सीमा नागे बहराइन विरूद्ध कठोर कदम चाल्न बाध्य हुने इरानको चेतावनी, यसै वर्ष बंगलादेश फर्किने शेख हसिनाको घोषणा, मृत्युदण्डको फैसला अस्वीकार।
0: र फिफा विश्वकप फुटबलको राउण्ड अफ 32 आज राति ब्राजिल र जापान खेल्दै।
1: अब समाचार विस्तारमा सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले जमीन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिमा आधुनिकीकरण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। 23 राष्ट्रिय धान दिवस 2083 अवसरमा शुभकामना सन्देश जारी गर्दै वहाँले कृषिलाई आधुनिकी, व्यावसायिक र आकर्षक पेशाका रूपमा विकास गर्न सके विदेश पलायन हुन बाध्य जनशक्तिलाई स्वदेशमै रोक्न र धान तथा चामलको आयत न्यूनीकरण गर्न सकिने बताउनु भएको छ। राष्ट्रपति पौडेलले श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर बन्न सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने उल्लेख गर्दै कृषि केवल जीविकोपार्जनको माध्यम नभई व्यावसायिक पेशाका रूपमा अघि बढ़न सबैलाई आह्वान गर्नुभएको छ। साथै त्यसका लागि सम्बन्धित निकायले आवश्यक नीति, पूर्वाधार र सहयोगमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ रहेको छ। उहाँले जलवायु परिवर्तनका कारण धान खेतीमा बढ़दो नकारात्मक प्रभाव परेको उल्लेख गर्दै उत्पादन र उत्पादकत्व बढ़ाउन सरकार कृषक तथा सरकारवाला पछि जलवायु मैत्री प्रविधिको प्रयोगमा सचेत हुनुपर्ने आवश्यकता औलाउनु भएको छ। धान खेती वर्षमा निर्भर रहने भएकाले धान खेती योग्य जमीनमा पर्याप्त सिंचाई सुविधा विस्तार गर्न राज्यले प्राथमिकता दिनुपर्नेमा पनि उहाँले जोड़ दिनुभएको छ। राष्ट्रपति पौडेलले धान नेपालको प्रमुख खाद्यान्न बाली भएकाले यसको आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक महत्व रहेको उल्लेख गर्दै संविधानले खाद्य सम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउनु भएको छ।
0: सभामुख डोलप्रसाद आर्यालले सांसदको काम, कर्तव्य र शैलीको मतदाता र जन

0: संस्थाले विभिन्न माध्यमबाट निहालिरहेकोले सबै सांसद आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्ने बताउनु भएको छ। आइतबार संघीय संसद सचिवालयले प्रतिनिधि सभाका सांसदका लागि आज काठमाडौँमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उहाँले कानून निर्माणमा जनप्रतिनिधिले विगतका राम्रा अभ्यासबाट सिक्न र अध्ययनशील तथा प्रविधि मन्त्री हुनुपर्ने सुझाव दिनुभयो। जनताबाट निर्वाचित भएपछि सांसदको जीवन निजीबाट सार्वजनिक जीवनमा प्रवेश गर्ने भएकाले सोही अनुसार जिम्मेवार बन्नुपर्नेमा उहाँले जोड़ दिनुभएको छ।
1: अर्थमन्त्री डाक्टर सरिम अघेले पछिल्लो 12 वर्षमा सबभन्दा अनुशासित बजेट ल्याएको बताउनु भएको छ। सोमबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले अहिलेको घोषित बजेटको आकार प्रक्षेपित अर्थतन्त्रको आकारको अनुपातमा 28.5% मात्रै भएको बताउनु भएको छ, जुन पछिल्लो वर्ष 12 वर्षमा भन्दा सानो बजेट भएको उहाँले बताउनु भएको छ। उहाँले बजेट कार्यान्वयनका विषयमा कुनै आशंका नगर्न आग्रह समेत गर्नुभएको छ। मन्त्री वाग्लेले बजेटका लागि विभिन्न मन्त्रालयमा फाइल गुमाउनु पर्ने अवस्थाको अन्त्य गर्दै रकमान्तरदेखि धेरै कुराहरूमा अर्थ मन्त्रालयको तजवीज अधिकार सम्बन्धित मन्त्रालयलाई नै दिएको स्पष्ट पार्नुभएको छ। त्यस्तै उहाँले बजेटमा आम नागरिकको हितका लागि शिक्षा स्वास्थ्य र विद्युतमा केही मात्रामा कर लगाएको स्पष्ट पार्नुभएको छ। सरकारले महत्वाकांक्षी आर्थिक विकासको लक्ष्य अनुसार बजेट ल्याएको उहाँको भनाइ छ।
0: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रको सुधारका लागि सरकारले तत्काल केही गर्न सक्ने अवस्था नभएको बताउनु भएको छ। सोमबार मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा पौडेलले नेपालको हवाई क्षेत्रमा सरकार आफैले लगानी गरेर अगाडि बढ़ाउन सक्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो। उहाँले नेपालको हवाई क्षेत्र सुध्रदै भन्दा बिग्रदै जाने अवस्थामा रहेको तर्क समेत गर्नुभएको थियो। उहाँले आफूले प्रयास गरे पनि सबैको गुनासो मात्रै आएको गुनासो गर्नुभयो। मन्त्री पौडेलले पर्यटन उद्योगको विकासका लागि पनि हवाई क्षेत्र सुधार नगरी सम्भव नरहेको धारणा राख्नुभएको छ। उहाँले ईयूको आकाशमा उडानमा लागेको प्रतिबन्ध हटाउने विषय पनि सरकारले नीतिगत कानूनी र सुरक्षासँग सम्बन्धित मापदण्ड पूरा गर्दै लैजाने काम अगाडि बढ़ेको दावी गर्नुभएको छ।
1: राष्ट्रिय सभा सदस्यहरूले कृषिलाई राज्यको प्राथमिकतामा राख्दै खाद्यान्नमा आत्मनिर्भर हुने दीर्घकालीन नीति तथा कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेका छन्। राष्ट्रिय सभाको आइतबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसदहरूले कृषि उत्पादन वृद्धि किसानको संरक्षण र खाद्य सुरक्षालाई केन्द्रमा राखेर प्रभावकारी नीति निर्माण गर्न सरकारको ध्यान आकर्षण गराएका हुन्। सांसद दुर्गा गुरूङले गरीब सीमान्तकृत तथा भूमिहीन नागरिकको हक हित सुनिश्चित हुने गरी कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिनुभएको छ। सांसद नरबहादुर विष्टले विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रिया पारदर्शी र प्रतिस्पर्धात्मक बनाउनु पर्ने धारणा राख्नुभएको छ। सांसद सम्झना देवकोटाले धान तथा बिउ उत्पादनमा आत्मनिर्भर हुने वातावरण सिर्जना गर्न सरकारसँग माग गर्नुभएको हो। त्यसै गरी सांसद मोहम्मद खालिदले होल्डिङ सेन्टरबाट सेन्टर सम्बन्धी उठेका प्रश्नलाई सरकारले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। सांसद विष्णु कुमारी सापकोटाले कुनै पनि राजनीतिक दलले बालबालिकालाई सदस्यता दिने वा राजनीतिक गतिविधिमा प्रयोग गर्ने कार्य उपयुक्त हुनहुने धारणा व्यक्त गर्दै बाल अधिकारको संरक्षणमा सबै दल जिम्मेवार हुनुपर्ने बताउनु भएको छ।
0: नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकार सुकुम्बासी र किसानको समस्याप्रति अत्यन्तै अनुदार देखिएको आरोप लगाउनु भएको छ। राष्ट्रिय धान दिवसको अवसरमा आज रौतहटमा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री पौडेलले यस्तो आरोप लगाउनुभयो। सरकारले किसानको समस्या समाधान गर्न बजेटमा कुनै विषय नल्याएको पनि उहाँको दावी छ। यहाँका किसानहरूले अथक मेहनत गरेर देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याइरहेका छन् उहाँले भन्नुभयो। तर विडम्बना समयमा मल र उपयुक्त बिउ बिजनको अभाव हुँदा किसानले आफ्नो क्षमता र माटोको गुणस्तर अनुसार उत्पादन गर्न सकेका छैनन्। महामन्त्री पौडेलले विगतमा कांग्रेसको नेतृत्वमा सरकार रहँदा किसानको पक्षमा थुप्रै कामहरू भएको दावी गर्नुभयो।
1: विशेष अदालतले विद्युतीय राहदानी ई पासवर्ड खरिद प्रक्रियामा भएको भ्रष्टाचार मुद्दामा राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्याल सहित पाँचजना प्रतिवादीसँग धरौटी माग गर्ने आदेश दिएको छ। विशेष अदालतका सदस्यहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आइतबार यस्तो आदेश दिएको हो। अदालतले मुद्दाका अन्य दुई प्रतिवादीलाई भने साधारण तारीखमा राखेर मुद्दाको पूर्वपक्ष गर्न भनेको छ।
0: यसैबीच सम्पत्ति शुद्धिकरण मुद्दामा पक्राउ पर्नुभएका पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडियलको हिरासत अवधि अझै तीन दिन थप गरिएको छ। विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवरको इजलासले सोमबार आज अनुसन्धानका लागि पौडियललाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो। अदालतका सदस्यहरू न्यायाधीश नारायण प्रसाद पौडेल र हेमन्त रावल रहेको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो। अदालतको आदेश अनुसार आरोपी पौडेललाई थप अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको छ। उहाँ विरूद्ध सम्पत्ति शुद्धिकरण सम्बन्धी अभियोगमा अनुसन्धान भइरहेको छ।
1: गण्डकी प्रदेश सभामा यही असार एक गते प्रस्तुत आर्थिक वर्ष 2083-84 को बजेट प्रदेश सभाबाट आइतबार पारित भएको छ। सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक 2083 र गण्डकी प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक बहुमतबाट पारित भएका हुन्। त्यसअघि बजेटको मन्त्रालय छलफलमा मन्त्री र मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिनुभएको थियो। मुख्यमन्त्री पाण्डेले आगामी वर्षको बजेट वास्तविक धरतालमा आधारित भएर बजेट बनेको जनाउँदै त्यसले सकारात्मक परिणाम दिने उल्लेख गर्नुभएको छ। हामी सुशासन र मितव्ययितामा गण्डकीलाई नमूना प्रदेशका रूपमा बनाउन लागेका छौं, उहाँले भन्नुभएको छ। यसबाट सकारात्मक परिणाम प्राप्त हुन्छ नै आगामी वर्षको बजेटले प्रदेशवासीका आशंका पूरा गर्न समिति स्रोतबाट अधिकतम प्रयत्न गरेको उहाँको भनाई रहेको छ।
0: सर्वोच्च अदालतले कुनै त्रुटिवश सरकारी वा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता हुँदैमा त्यसले निरन्तरता पाउन नसक्ने व्याख्या गरेको छ। बुढा नीलकण्ठ नगरपालिका स्थित बुढा नीलकण्ठ स्कूलले 2025 सालमा अधिग्रहण गरेको जग्गा त्रुटिवश व्यक्तिको नाममा दर्ता हुँदैमा त्यो जग्गा व्यक्तिको स्वामित्वमा हुन नसक्ने फैसला सर्वोच्चले गरेको हो। सर्वोच्चले व्यक्तिकै नाममा दर्ता भएको त्यस्तो जग्गा थाहा हुनसाथ पुनः सरकारी निकायमा नाममा दर्ता हुने भनी आदेश समेत गरेको छ। सरकारी तथा सार्वजनिक जग्गा कुनै त्रुटिका कारणले व्यक्तिको नाममा दर्ता भएको अन्य कैयौं जग्गासँग सम्बन्धित विवादमा सर्वोच्च अदालतले यो फैसला गरेको र उक्त फैसला मार्ग निर्देशक बन्ने जनाइएको छ।
1: नेपाल राष्ट्र ब्याङ्कको लघुवित्त संस्था उपपरिवेक्षण विभागले आर्थिक वर्ष 2080-81 को तेस्रो त्रैमासमा नियामक निकायको निर्देशन र मापदण्ड उल्लंघन गर्ने विभिन्न आठवटा लघुवित्त वित्तीय संस्था तीनका संचालक समिति र प्रमुख कार्यकारी अधिकृतमाथि कार्यवाही गरेको छ। बैंकले संस्थागत सुशासन कायम नगर्ने र वित्तीय सूचकांक कमजोर भएका संस्थाहरूलाई शीघ्र सुधारात्मक कार्यवाही तथा सचेत गराउने निर्णय गरेको छ। राष्ट्र ब्याङ्कका अनुसार पूँजी कोष अनुपात नियामक मापदण्ड भन्दा कम भएका पाँचवटा लघुवित्तलाई शीघ्र सुधारात्मक कार्यवाही सम्बन्धी नियमावली 2074 बमोजिम कार्यवाही गरिएको छ।
0: सुगुम्बासीलाई राखिएको किर्तिपुर स्थित होल्डिङ सेन्टरबाट एकजना पक्राउ परेका छन्। सार्वजनिक शान्ति विरूद्धको कसुर गरेको आरोपमा प्रहरीले भोजपुरको अरूण गाउँपालिकाका 39 वर्षका डम्बर तामाङलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार तामाङलाई सार्वजनिक शान्ति खलल पुर्याएको मुद्दामा अनुसन्धान अगाडि बढ़ाउन जिल्ला अदालतमा म्याद थपका लागि पेश गरिएको छ। तामाङले होल्डिङ सेन्टरमा रहेका व्यक्तिलाई सुविधासहित अन्यत्र जान काठमाडौँ महानगरपालिकाले अनुरोध गरेको विषयलाई अतिरञ्जित रूपमा प्रस्तुत गर्नुभएको थियो।
1: तपाईं यति बेला रेडियो ढोरबार ही सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
2: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166334372। आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
5: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510888461 र सिजन गुरुङ 97045409।
6: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
4: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 98058041422, दिपेश मल्ल ठकुरी 98058041420, दीप मल्ल ठकुरी 98460141530।
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
8: ए तिमी पो, बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले,
8: चिया त पिएर जाऊ।
7: अहिले हतार छ, पछि आउँदै गरौँला है।
9: दीर्घायु फर्निचर सोरुम,
8: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 98460161268 र 98560602068।
10: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
11: यस दुलेगौडा पोलिक्लिनिकमा यही असर 20 गते तेस्रो शनिबार
10: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
11: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
12: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
11: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
10: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
11: साथै यही 21 गते आइतबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा।
13: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइरोइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
13: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
14: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0635414129 र 98560131053।
15: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ। प्रभु, आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
16: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
17: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779।
0: विश्रामपछि पुनः स्वागत छ ढोरबाराही हाइलाइट्समा। अब बाँकी समाचारहरू। त्रिभुवन विश्वविद्यालयले आफ्नो सबै आंगिक क्याम्पसबाट विद्यार्थी संगठनको संरचना हटाउन निर्देशन दिएको छ। विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार आज सबै क्याम्पस प्रमुखलाई पत्रचार गर्दै विश्वविद्यालय अनुदान आयोग र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन अनुसार आवश्यक प्रक्रिया अगाडि बढ़ाउन निर्देशन दिएको हो। उप प्रशासक सन्देश कुमार रेग्मीद्वारा हस्ताक्षर गरिएको पत्रमा शिक्षा मन्त्रालयको 2083 असारको 9 गतेको पत्रलाई आधार बनाए शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप अन्त्य गर्ने, विद्यार्थीको वास्तविक आवाज सुनिश्चित गर्ने तथा शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले विद्यालय तथा विश्वविद्यालय परिसरबाट दल निकट विद्यार्थी संगठनको संरचना हटाउन निर्देशन दिएको लेख गरिएको छ। पत्र अनुसार मन्त्रालयले 60 दिनभित्रमा शैक्षिक संस्थाबाट दल निकट विद्यार्थी संगठनको संरचना हटाएर 90 दिनभित्र स्टुडेन्ट काउन्सिल वा भोइस अफ स्टुडेन्ट प्रणाली विकास गर्न निर्देशन दिएको छ।
1: नेपाल रेड क्रस सोसाइटीले सांगठनिक सुधारका लागि भन्दै राजनैतिक दलमा आबद्ध भए रेड क्रसको सदस्यता त्याग्न आह्वान गरेको छ। नेपाल रेड क्रस सोसाइटीले एक सार्वजनिक अनुरोध जारी गर्दै यस्तो आह्वान गरेको हो। नेपाल रेड क्रस विश्व रेड क्रस अभियानको अभिन्न अंगको रूपमा रहेको बताउँदै रेड क्रसका सात सिद्धान्त मूल्य मान्यतामा आधारित एक ट्रस्ट र निष्पक्ष रूपमा काम गर्ने देशकै ठूलो मानवीय संस्था रहेको बताइएको छ। यस्तै नेपाल रेड क्रसको संविधानमा सक्रिय राजनीतिमा संलग्न भई राजनीतिक संगठन को विभिन्न निकायका पदहरूमा रहेका राजनैतिक दलबाट सबै तहका शासकीय संरचनामा संलग्न भई पदाधिकारी तथा सदस्य पदमा आसीन व्यक्तिहरू नेपाल रेड क्रस सोसाइटीका कुनै पनि तहका समिति आयोग र उपसमितिहरूमा सदस्य तथा पदाधिकारी रहने छैनन् भन्ने व्यवस्था रहेको पनि स्मरण गराएको छ। यस्तै विधानको यस व्यवस्था विपरीत दोहोरो भूमिकामा रहेको पाइए विधान अनुसार नै हुने भन्दै चेतावनी दिएको छ। यस्तै नेपाल रेड क्रसका कुनै पनि तहका समितिका पदाधिकारी र सदस्य कुनै राजनैतिक दलका पदमा रहेको पाइए तथ्य सहित केन्द्रीय कार्यालयमा जानकारी दिन आह्वान गरिएको छ।
0: अब 100 क्षमता वा सोभन्दा माथि भएका मेडिकल कलेजहरूले पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न पाउने बाटो कार्यान्वयनमा आउने भएको छ। सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले राष्ट्रिय चिकित्सा शिक्षा आयोग र शिक्षा तथा खेलकुद मन्त्रालयलाई उच्च अदालत पाटनको आदेश कार्यान्वयन गर्न निर्देशन दिएसँगै 100 क्षमता वा सोभन्दा माथि भएका मेडिकल कलेजहरूले पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न पाउने बाटो खोलिएको हो। थप 2000 विद्यार्थीले पीसीएल नर्सिङ पढ्न पाउने बाटो खोलिएको आयोगका पूर्व सदस्य डाक्टर पदम बहादुर खड्काले जानकारी दिनुभयो। निवेदक डाक्टर पदम बहादुर खड्काले मिति 2083 असारको 12 निर्देशनालयमा निवेदन दर्ता गराएपछि यो पत्र जारी भएको थियो।
1: चालू आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना देशभरका 149 शाखा बन्द गरेका छन्। खास गरी वाणिज्य बैंक तथा विकास बैंकहरूले महानगरपालिकाभित्र रहेका धेरै शाखा बन्द गरेको तथ्याङ्कले देखाएको छ। शाखा बन्द गरे पनि बैंकहरूले कर्मचारी कटौती गर्न भने पाउँदैनन्। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत महानगरपालिकाभित्र धेरै शाखा रहेको अवस्थामा स्वयंले निर्णय गरी गाभ्न वा एकीकरण गर्न पाउने व्यवस्था गरेको थियो। मौद्रिक नीतिको सो व्यवस्थापछि केन्द्रीय बैंकले 2082 मंगिर 29 गते निर्देशन जारी गर्दै कर्मचारी कटौती नगरी वा अनावश्यक दुःख नदी शाखा एकीकरण गर्न सक्ने व्यवस्था गरिएको हो। वित्तीय कारोबारमा डिजिटलको प्रयोग बढ़ेकाले महानगरपालिकाभित्र धेरै संख्यामा शाखा भएका बैंक तथा वित्तीय संस्थालाई समायोजनको नीति ल्याएको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरू पौडेलले बताउनु भएको छ।
0: स्याङस्याको गुवा गल्याङ नगरपालिकाले 23 राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिवस विविध कार्यक्रम गरेर मनाएको छ। कृषि उत्पादन वृद्धि, किसानको सम्मान र परम्परागत कृषि संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, किसान र स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो। असारको 15 अर्थात राष्ट्रिय धान दिवस यही अवसरमा गल्याङ नगरपालिकाले सामूहिक धान रोपाई गर्दै 23 राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिवस मनाएको हो। कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष, जनप्रतिनिधि, कर्मचारी, कृषि प्राविधिक तथा किसानहरूले खेतमै धान रोपेर कृषिको महत्व र खाद्य सुरक्षामा जोड़ दिएका थिए। सहभागीहरूले कृषिलाई सम्मानजनक पेशाको रूपमा विकास गर्दै आधुनिक तथा व्यावसायिक खेतीलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिएका थिए। कार्यक्रमको अन्त्यमा सहभागीहरूले परम्परा अनुसार दही चिउरा ग्रहण गर्दै राष्ट्रिय धान दिवस मनाएका थिए। कृषि उत्पादन वृद्धि र किसानको मनोबल उच्च बनाउन यस्तो कार्यक्रमहरूले सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ।
1: कास्कीमा मादक पदार्थ सेवन मापासी सँगै लागू औषध सेवन लापासे गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्ने प्रवृत्ति यहाँ बढ़दै गएको छ। यहाँ विदेशी नागरिक समेत लागू औषधको व्यापार र सेवनमा संलग्न हुने गरेको पाइएको प्रहरी अधिकारीको भनाइ छ। प्रहरीका अनुसार पोखरामा लागू औषध दुर्व्यसनी बढ़ी हुनुको पहिलो कारण हिप्पीको प्रभाव हो। सन् 1960 दशकमा पोखरामा हिप्पीको आगमन भएपछि पोखरेलीले उनीहरूबाटै लागू औषध सेवन गर्न सिकेको अध्ययनले देखाएको छ। समाजशास्त्री विश्व सिग्देलले धेरै पर्यटक आउने र वैदेशिक रोजगारीका लागि गएकाको बस्ती पोखरा भएकाले पनि लागू औषध प्रयोग गर्दा बढ़दो क्रममा रहेको छ। हिप्पीका कारण लागू औषधको सेवनमा लागेको लगभग तेस्रो पुस्ता भएको उहाँको भनाइ छ।
0: डिभिजन वन कार्यालय तनहुँले आर्थिक वर्ष 2082-83 उत्पादन गरिएका विभिन्न प्रजातिका बिरूवा निशुल्क वितरण गर्ने भएको छ। कार्यालयले मंगलबार भोलिदेखि कार्यालय परिसरमा रहेको नर्सरीबाट 28 प्रकारका बिरूवा वितरण गर्न लागेको हो। वन कार्यालयले वातावरण संरक्षण, हरियाली प्रवर्धन, जैविक विविधता संरक्षण र वृक्षारोपण अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले निशुल्क बिरूवा वितरण गर्न लागेको वन अधिकृत राजकुमार श्रेष्ठले बताउनुभयो। वर्षा याममा वृक्षारोपणका लागि उपयुक्त समय भएकाले नागरिक, सामुदायिक वन उपभोक्ता समूह, विद्यालयीय संघ संस्था तथा स्थानीय तहलाई बिरूवा लगाउन प्रोत्साहित गर्ने कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो। उहाँका अनुसार नेमारू, राईखन्यौ, बडहर, कटहर, चिउरी, कोइरालो, तेजपत्ता, अशोका, कल्की, निम, कपूर, शीतलचिनी, अमला, वर्ता, हर्रो, बकाइनो, कुरिलो, धुपी, गुलमोहर, विशफुल, पारिजात, चाँप, बयर, बेल पीपल, वर, राजवृक्ष र नौरंगी लगायतका 28 प्रजातिका बिरूवा वितरण गरिने बताउनु भएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। मध्य पूर्वमा तनाव पुनः चर्किरहेका बेला इरानले बहराइनलाई कड़ा चेतावनी दिएको छ। इरानका सर्वोच्च नेताका वरिष्ठ सल्लाहकार अली अकबर बेलायतीले बहराइनलाई आफ्नो सीमा ननाग्न र इरानलाई कठोर कदम चाल्न बाध्य नपार्न चेतावनी दिनुभएको समाचार एजेन्सी एएनआईले जनाएको छ। तस्निम समाचार संस्थाका अनुसार उहाँले आफ्ना गतिविधि बारे सावधानी अपनाउन आग्रह गर्दै कुनै पनि उक्साहटको जवाफ इरानले कड़ा रूपमा दिने बताउनु भएको छ। अमेरिकाले आफ्नो विरूद्ध सैनिक कार्यवाही गर्न खाड़ी क्षेत्रमा रहेका आधारहरू प्रयोग गरेको आरोप इरानले लगाउँदै आएको छ। यसबीच अमेरिका र इरानबीच कतारको राजधानी दोहामा भएको वार्तामा दुवै पक्षले सैन्य आक्रमण रोक्ने र कूटनीतिक संवादलाई निरन्तरता दिने सहमति गरेका छन्। दुवै देशले प्रत्यक्ष सैन्य गतिविधि रोक्ने निर्णय गरेका र प्राविधिक तहका वार्तालाई निरन्तरता दिन सहमति भए खबरमा उल्लेख छ।
0: बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनाले यसै वर्ष स्वदेश फर्कने घोषणा गर्दै आफ्नो अनुपस्थितिमा नै सुनाइएको मृत्युदण्डको फैसला गैर कानूनी, असंवैधानिक र राजनैतिक प्रतिशोधबाट प्रेरित भएको बताउनु भएको छ। सन् 2024 अगस्तमा विद्यार्थी नेतृत्वको आन्दोलन पछाडि सत्ता गुमाएर भारत आउनुभएकी 78 वर्षकी हसिनाले भारतीय संचार माध्यम एनडीटीभीसँगको अन्तर्वार्तामा सबै बाधा र षड्यन्त्र पार गर्दै यसै वर्ष बंगलादेश फर्कने बताउनुभयो। मृत्युदण्डको जोखिमबारे सोधिएको प्रश्नमा उहाँले आफू मृत्युबाट नडराउने समेत बताउनु भएको छ। गएको नोभेम्बरमा ढाकाको एक अदालतले सन् 2024 आन्दोलनका क्रममा हत्या गराउन उक्साएको आदेश दिएको तथा हिंसा रोक्न असफल भएको आरोपमा हसिनालाई अनुपस्थिति बिना नै दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको थियो। हसिनाले आवामी लीगमाथिको प्रतिबन्ध हटाउन पार्टी नेता विरूद्ध लगाइएको मुद्दा फिर्ता लिन राजनीतिक बन्दीलाई रिहा गर्न तथा शान्तिपूर्ण राजनीतिक गतिविधिको वातावरण बनाउन वर्धमान सरकारसँग आग्रह गर्नुभएको छ। यस्तै प्रधानमन्त्री तारिक रहमान नेतृत्वको सरकारले भने हसिनाको शासनकालको अन्तिम चरणमा भएको कथित अपराधबारे जवाफदेहिता सुनिश्चित गर्न कानूनी प्रक्रिया अगाडि बढ़ाएको जनाएको छ।
1: अब अन्तिम खेल समाचार। फिफा विश्वकप फुटबलको राउण्ड अफ 32 आज राति ब्राजिल र जापान खेल्दैछन्। यो खेल राति 10:45 अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। दुवै टोली अपराजित रहँदै नकआउट चरणमा पुगेका हुन्। ब्राजिल समूह सीको विजेता र जापान समूह एफको उपविजेताको रूपमा नकआउटमा पुगेका हुन्। ब्राजिलले समूह चरणमा स्कटल्याण्ड र हैटीलाई हराउँदै मोरक्कोसँग बराबरी खेलेको थियो। जापानले समूह चरणमा ट्युनिसियालाई हराएको थियो भने स्वीडेन र नेदरल्याण्डसँग बराबरी खेलेको थियो। विश्वकपमा ब्राजिल र जापान बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। सन् 2006 जर्मनीमा भएको विश्वकपमा ब्राजिलले जापानलाई 4-1 हराएको थियो। ब्राजिल 5 पटकको विश्व विजेता हो। ब्राजिलले पछिल्लो पटक सन् 2002 जापान र दक्षिण कोरियामा भएको विश्वकपको उपाधि जितेको थियो। जापान भने अहिलेसम्म प्री क्वार्टर फाइनलबाट अगाडि पुग्न सकेको छैन।
0: हामी यिनी विविध खबरहरू सँगसँगै ढोरबाराही हाइलाइट्सको अन्तमा आइपुगेका छौं। विदा हुनु पूर्व आजका मुख्य समाचारहरू फेरि एकपटक सुन्नुहोस्।
1: जमीन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिमा आधुनिकीकरण गर्नुपर्नेमा राष्ट्रपति पौडेलको जोड़। खाद्यान्नमा आत्मनिर्भर हुने दीर्घकालीन नीति तथा कार्यक्रम ल्याउन सरकारसँग सांसदहरूको आग्रह।
0: पछिल्लो 12 वर्षमा सबैभन्दा अनुशासित बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दावी। गण्डकी प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट पारित।
1: पासपोर्ट भ्रष्टाचार आरोपमा मुछिएका 5 धरौटीमा रिहा गर्न आदेश। विद्यार्थी संगठन हटाउन क्याम्पसहरूलाई त्रिवीको आदेश।
0: आफ्नो सीमा नाघी बहराइन विरूद्ध कठोर कदम चाल्न बाध्य हुने इरानको चेतावनी। यसै वर्ष बंगलादेश फर्कने पूर्व प्रधानमन्त्री शेख हसीनाको घोषणा। मृत्युदण्डको फैसला अस्वीकार।
1: र फिफा विश्वकप फुटबलको राउण्ड अफ 32 आज राति ब्राजिल र जापान खेल्दै।
0: विविध खबरहरू सँगसँगै साँझ 7 ढोरबाराही हाइलाइट्स आजका लागि सकिएको छ। राति 10 हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै सहकर्मी लक्ष्मी र म अशोक विदा हुने आज्ञा चाहन्छौ। रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
18: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhorbarahiefm@gmail.com मा इमेल गर्नुहोस्।
19: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
11: दुलेगौडा पोलिक्लिनिकमा यही अवसर 20 तेस्रो शनिबार
19: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित
11: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
12: हार्ट जोर्नी नशा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
11: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डार अधिकारी
10: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
11: साथै यही 21 गते आइतबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा
13: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
13: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
14: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053।
20: हेर्दा हेर्दै दुलेगौड़ा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
21: माइले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
20: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
21: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
13: गण्डकी मेडिकल हल दुलेगौड़ा, हाम्रा सेवाहरू
10: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
13: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
10: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
13: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
10: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौड़ा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि, फोन 065-593-69।
22: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
23: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
22: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
23: तीव्र गतिमा सवारी नचलाउ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाउ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
22: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
13: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौ, बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
10: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
13: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
10: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड, खैरनीटार।
24: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
21: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
24: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
21: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
24: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनीटार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
10: होटल फ्यामिली एन्ड लज, खैरनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98
2: 2360 9901454674 र 9864023420।
3: आज पनि भाटो आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
5: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भो
3: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
5: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या अरे दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
6: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
7: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौंडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856383507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846688817।
25: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
26: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
25: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौंडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
26: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
2: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
27: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौंडा
2: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033398 र 9465410950
28: 103.8 अन्तर्मनको आवाज।

0: पनि आउँदो असार 20 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा,
1: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाक भित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
2: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
3: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
4: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 0564142333
2: र 9678168।
5: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
6: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
5: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौंडा भित्री बजार।
7: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसन आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुनार।
8: मोबाइल 9008535537 र 9806615899।

0: मेटल स्टील फन पर का सब सामान साइनी कत्ती मजा एक तर जलिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ, ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस्ट निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9867279।
3: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद कुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
4: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
7: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
8: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
9: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
8: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
7: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
8: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
9: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु मिलेन।
8: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
7: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: Admission open.
12: Okhara College of Management, PCM, affiliated to Pokhara University.
11: 24 years of academic excellence in management.
12: Bachelor program.
11: 4 years program of Bachelor in Business Administration BBA.
12: 4 years of IT program, Bachelor of Computer System and Information Technology BCSIT.
11: 4 years program of Bachelor of Business Administration in Finance BBA Finance.
12: Forms are available at College Administration at 9 a.m. Pokhara College of Management PCM, affiliated to Pokhara University.
11: 24th years of academic excellence in management.
12: Bachelor program.
11: 4 years program.

0: Last date of forms of distance 26th Asar 2083.
1: Entrance exam 29th Asar 2083.
0: Inter to learn, go first to serve.
2: Further details, Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
3: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
4: हजुर, टेबल, भर्‍याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
3: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9860-32475 र 9801-32475।
6: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
7: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
6: ओके, ल डन।
8: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
6: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9560-28543 र 9840-00787।
9: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
10: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभे गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
3: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
10: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ, गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 9811756606।
9: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
10: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
9: कहाँ बनाए चन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
10: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
3: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
11: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
6: खोइदिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
11: अनि बन्छ त दाई?
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
12: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा, बस्मिसौनीको ठिक पारिपट्टि,
13: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
14: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
13: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9855062029।

0: आमा पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
1: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
2: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
3: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
5: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
4: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
4: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
5: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
4: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
5: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
4: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था,
5: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
4: र बिहानी 17 कक्षा सञ्चालन हुने।
5: जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा, तनहु, फोन 0665712 40। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
4: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
5: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
4: छुटका दायराहरू,
5: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट,
4: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट,
5: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
4: थप जानकारीका लागि सम्पर्क 0665714479, मोबाइल 9850602065 र 9848064145।
5: सिप सिकौं, भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौं।
4: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो सहर दुलेगौडामा सुरु हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
5: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
4: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका, 18 पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
5: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन, फोन 9560443043, 9041443628 र 9560642446।
6: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
7: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
8: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
9: सुन त माइली,

0: सॉसेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेश हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेश हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372। लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
1: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066 81115।
2: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
3: अब चिन्ता नलिनुहोस्, चरणयान सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
2: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
3: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
2: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
3: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843061209 र 9801417718। आजै सम्पर्क गर्नुहोस्।
4: ल किन हो आन्दी दिदी, त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
5: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
4: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेरको चिन्ता लिनु भएको छ यो दिदीले?
5: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
2: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
3: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856061636 र 9811661636।
6: आज पनि भात डढायो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
7: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
6: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
7: तिमीलाई पड्किने बाहेकहरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
1: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 9856083507। कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846618817।
3: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
5: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
5: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
5: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटनापछि

0: को उपचार, फ्रैक्चर तथा ऑपरेशन पछि को एक्सरसाइज थेरापी,
1: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
0: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
0: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर सुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
3: मुहान वरपरका रुख नकटाउ र सफा राखौ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौ, भविष्यका लागि सञ्चय गरौ। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौ, पानीको दुरुपयोग नगरौ। स्वच्छ पानी सबैको पहुँच।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
5: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँछु।

0: रकमको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
0: सेवा लिने क्रममा चाहिने जानकारी
1: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
0: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
0: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-5,92,493, 5,52,494, 5,82,778।
2: कहाँ जाने?
3: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
2: मयम चिसापानी, अनि बीचमा नझर्ने।
3: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
2: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461-16878 र दुलेगौडा ढोर फिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235-52663।
2: ए बाबु, अध्ययारो चर्च बालेर जाऊ।
5: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
2: बर्खाको बेला छ, अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
5: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
5: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अप्नाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
6: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 98-0-6-13-95 र 98-4-67-15-368।
9: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
10: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
11: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनिटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 065-414-236, मोबाइल 98-560-78-300।

0: दुई र 98460 78302।
1: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
2: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
1: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
2: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
4: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560 33398 र 98465 10950।
2: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
5: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
2: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
5: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल, दुलेगौडा, हाम्रा सेवाहरू:
3: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
3: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
3: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल, दुलेगौंडा, माछा पुस्त्र बैङ्कको ठिक पारिपट्टि। फोन 0625903769।
6: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
5: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
6: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
5: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
6: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छैला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
3: होटल फ्यामिली एन्ड लज, खैरिनी 4 बजार, प्रोपाइटर अर्जुन सापकोटा। मोबाइल 98460 23420 98041 54674 र 98460 23420।
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस, न्युरोड, पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बया पुन,
8: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
7: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
8: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
7: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
8: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
7: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
8: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
7: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरु। गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
2: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
7: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
0: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163।
1: 60 जनाको मृत्यु भएको थियो। यसैबीच अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोलका प्रमुखले इबोलाको बुन्डीबुग्यो लहरका लागि नयाँ औषधि परीक्षणहरू यसै साताको शुरूमा शुरू हुन सक्ने बीबीसीलाई बताएका छन्। यस स्ट्रेनका लागि हाल कुनै अनुमोदित उपचार छैन। उनका अनुसार उक्त अनुसन्धानले 6 महिनाभित्र नयाँ उपचार विधि र खोप दिन सक्ने आशा गरिएको छ। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले मंगलबार योजनाबद्ध रूपमा हुन लागेको आप्रवासन विरोधी प्रदर्शन अघि शान्त रहन अपील गरेका छन्। उनले भनेका छन् मानिसहरूलाई प्रदर्शन गर्ने अधिकार भए पनि धम्की र हिंसा सहन गरिने छैन। त्यहाँका आप्रवासन विरोधी समूहहरूले जून 30 कागजात नभएका आप्रवासीहरूलाई देश छाड्न अनौपचारिक समय सीमा तोकेसँगै प्रहरीले देशव्यापी रूपमा सुरक्षा कार्यवाहीको तयारी गरिरहेको छ। राष्ट्रपति ट्रम्पले मंगलबार कतारको राजधानी दोहामा हुन लागेको वार्ताका लागि इरानले अनुरोध गरेको बताएका छन्। पछिल्ला दिनमा दुवै देशले पुनः आक्रमणहरू शुरू गरेपछि हालको युद्ध विराम बिथोरिने चिन्ता बढ़ेको छ। व्हाइट हाउसले ट्रम्पले शान्ति प्रक्रियाको सफलता चाहेको उल्लेख गरेको छ। व्हाइट हाउसले यो पनि भनेको छ प्राविधिक वार्ताहरू उक्त बैठकको छेकोमा जारी रहनेछन्। र अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानले गरेको पछिल्लो सीमापार हवाई आक्रमण र स्थल कार्यवाहीको निन्दा गरेको छ। उसले त्यस क्रममा आफ्ना कम्तीमा 36 सर्वसाधारण मारिएको र 160 भन्दा बढ़ी मानिसहरू घाइते भएको जनाएको छ। तालिबानले त्यसलाई अपराध र अत्याचार भनेको छ। उता त्यस विपरीत पाकिस्तानले चाहिँ आफ्नो हमला आतंकवादी लुक्ने ठाउँहरूमा केन्द्रित रहेको भन्दै तीमध्ये 29 मृत्यु भएको जनाएको छ। इस्लामाबादले आफ्ना पछिल्ला कार्यवाही निर्दोष मानिसहरू विरूद्ध हालैका आतंकवादी आक्रमणको प्रतिक्रिया रहेको भनेको छ। यो बीबीसी नेपाली सेवा हो।
10: कार्यक्रममा तपाईंलाई पुनः स्वागत छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले बाल बालिकाहरूलाई पार्टीमा सदस्यता दिएको भन्ने विषय सदन र संचार माध्यमहरूमा उठाइएपछि राष्ट्रिय मानवाधिकार आयोगले उक्त पार्टीलाई त्यसबारे ध्यानाकर्षण गराउँदै के कसो भएको हो प्रष्टीकरण मागेको छ। हालै पार्टीको महाधिवेशनका बेला पेश भएको सांगठनिक प्रतिवेदन अनुसार 18 वर्ष भन्दा मुनिका 35,000 भन्दा बढ़ी बालबालिकालाई सदस्यता वितरण गरेको थियो। उक्त विषयमा हिजो प्रतिनिधि सभा र आज राष्ट्रिय सभामा पनि प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले आपत्ति जनाएका छन्। तर रासोपाले भने प्राविधिक त्रुटिका कारण मात्रै उमेर 18 वर्ष भन्दा कम देखिएको र बालबालिकालाई सदस्यता नदिइएको जनाएको छ। सुनौ एउटा रिपोर्ट। राष्ट्रिय स्वतन्त्र पार्टीले बालबालिकाहरूलाई पार्टी सदस्य बनाएको भन्दै संसदको दुवै सदनमा नेपाली कांग्रेसले हिजो र आज नै आपत्ति जनाएको छ। संविधानले बालबालिकालाई पार्टी सदस्य बनाउन बन्देज गरे पनि 35,000 भन्दा बढ़ी बालबालिका सदस्य बनेको पार्टीकै महाधिवेशनमा प्रस्तुत प्रतिवेदनले देखाएको भन्दै उनीहरूले रासोपा संविधान भन्दा माथि हो भनेर प्रश्न गरेका छन्। आजै राष्ट्रिय मानवाधिकार आयोगले पनि सार्वजनिक रूपमा यी विषय उठेपछि के कसो भएको हो भनेर पार्टीको केन्द्रीय कार्यालयमा त्यसबारे जवाफ पठाउन पत्राचार गरिएको जनाएको छ। आयोगका सहायक प्रवक्ता श्यामबाबु काफले भन्छन्
11: यो विषयमा के भएको हो र राष्ट्रपतिले 18 वर्ष भन्दा मुनिका बालबालिकाहरूलाई चाहिँ त्यसरी सदस्यता वितरण गरेको हो कि होइन र गरेको हो भने त्यस्तो कुरा चाहिँ हाम्रो प्रचलित कानून संविधान र अन्तर्राष्ट्रिय मान्यता बमोजिम त्यसको विपरीत हुने भएको हुनाले त्यसको जानकारी यथाशीघ्र गराइदिनु भनेर हामीले ध्यानाकर्षण सहितको पत्राचार गरेका छौँ। आज
10: राष्ट्रिय स्वतन्त्र पार्टीले भने उक्त विषय उठे पनि प्राविधिक त्रुटिका कारण त्यस्तो हुन गएको तर बालबालिकाहरूलाई आफूहरूले सदस्यता नदिएको जनाएको छ। आधिकारिक रूपमा भने यस विषयमा अहिलेसम्म राष्ट्रपतिले कुनै अभिव्यक्ति वा प्रस्तुतिकरण सार्वजनिक रूपमा दिएको छैन। बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्ने विषयबारे बीबीसीले सोधेको प्रश्नको जवाफ दिँदै पार्टीको संगठन विभागका निवर्तमान सचिव शंकर श्रेष्ठ भन्छन्,
12: पोर्टलमा जन्ममिति इन्ट्री गर्ने ठाउँमा नेपाली र अंग्रेजीको फरक परेकोले गर्दाखेरि उमेर देखिने क्रममा फरक देखिएको छ। यो कारणले गर्दा सिस्टममा त्यो देखिएको हो, त्यो वास्तविकता होइन। टेक्निकल ग्लिचेज मात्रै हो, यसको कुनै समस्या होइन। त्यो कोही कतैबाट चाहिँ मुद्दा यताउता भयो भने हामी प्रष्ट रूपमा त्यो सबै कुरा खोलेर देखाइदिन्छौँ।
10: राजनीतिक दल सम्बन्धी ऐन र बालबालिका सम्बन्धी ऐन दुवैले बालबालिकालाई राजनीतिक दलको सदस्य बनाउन र राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न पूर्ण रूपमा रोक लगाएका छन्। अब अर्को विषय, भोलि र पर्सि देशका कतिपय ठाउँमा भीषण वर्षा हुने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सूचना जारी गरेपछि खास गरी विपद रोक्नका निम्ति जोखिम अनुसार जनशक्ति र सामान परिचालन गरिएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। लामो समय चर्किएको गर्मीपछि भीषण वर्षा हुँदा बाढ़ी पहिरो जस्ता विपद निम्तिन सक्ने चिन्ता बढ़ेको छ। यसै सन्दर्भमा साथी संजय ढकालले प्राधिकरणका प्रमुख कार्यकारी प्रदीप कुमार कोइरालालाई सम्पर्क गरी तयारीको अवस्था के कस्तो छ भनेर सोधेका छन्।
13: जुन जुन जिल्लामा भारी वर्षा हुने भनेको छ नि, त्यो त्यो जिल्लामा चाहिँ सिधै साधनलाई पनि बढी एलर्ट हुने, सुरक्षा निकायहरू तयारी अवस्थामा बस्ने, अनि स्थानीय पालिकाहरू पनि एलर्ट भएर बस्ने भनेर हामीले भने हो। र उहाँहरूलाई हामीले एउटा एडभाइजरी मात्रै जारी नगरेर एउटा कम्युनिकेसनको अर्को च्यानल पनि प्रयोग गरेर यता गृह मन्त्रालय मार्फत पनि भन्नुभएको छ, कन्ट्रोलबाट पनि त्यहाँ भनिन्छ। यदि त्यस्तो भन्दा अब राति अथवा भोलि बिहान भारी वर्षा हुने भन्ने हो भने राति चाहिँ त्यो त्यो जिल्लामा त्यो सवारी आगमन बन्द गर्नुपर्छ कि भनेर त्यो चाहिँ बेलुकासम्म त्यहाँ मन्त्रालयबाट आउँछ है, त्यो हाम्रो रिस्पोन्सको कुरा चाहिँ हाम्रो उहाँहरूले गर्नुहुन्छ। अनि हामी चाहिँ त्यो समन्वय गर्ने, अनि यता सड़क विभागकोलाई एलर्ट गरेर त्यो कुनै ठाउँमा पहिरो गयो केही गयो भने डोजर रेडी अवस्थामा राख्नु भनेर।
14: यो खास चाहिँ चुनौती कुन कुन जिल्लामा कहाँपट्टि हुने जस्तो बुझिन्छ?
13: यो पूर्वी क्षेत्रको तराई एरिया भन्न सप्तरी छिरा यतातिर त्यो तराई एरिया देखाइरहेको छ अहिले, अनि पश्चिमको पनि तराई एरिया भनेको कैलाली धनगढी यता नेपालगंजसम्म त्यो चाहिँ भारी वर्षामा देखाइरहेको छ, अनि अन्य क्षेत्र चाहिँ मध्यम वर्षा भनेर देखाइरहेको छ क्या त्यो अलर्टमा। अनि हामी त्यही अनुसार जुन ठाउँमा भारी हुन्छ त्यो ठाउँमा चाहिँ अलिकति एलर्टै बढी नै सतर्क हुनुपर्छ भनेर गरेका छन्।
14: अनि सामग्रीहरूको उपलब्धता जस्तो उद्धार कार्य गर्नुपर्ने स्थिति आइपर्यो भने त्यस्तोको तैनाथीहरू कस्तो मिलाउनु?
13: कार्यमा त सुरक्षा निकायहरू सबै एभाइलेबल भइहाले, उहाँहरू एलर्ट हुनुहुन्छ। अनि सामग्रीको हकमा चाहिँ हाम्रो त्यो क्षेत्रमा प्रदेशका गोदाम घरहरू छन्, हामीले पहिला एकचोटि अपडेट गरिसकेका थियौँ गोदाम घरहरू कति के छ सामग्री रेडी छ भनेर, त्यसलाई फेरि साथीहरूले दिनभरि जस्तो नै त्यो प्रदेशका गोदाम घरहरू अनि पालिका तहमा रहेका गोदाम घरहरू त्यो सबैको स्थिति बुझ्नुहुन्छ। र हामीले अहिले उहाँहरूलाई के भनिरहेको छौँ भने रिस्पोन्स गर्नको लागि सामग्री जुन भण्डारण गर्नु छ त्यो चाहिँ पालिका तहले अरूले आफ्नो आफ्नै हिसाबले व्यवस्था गर्नुहुन्छ, र पहिला चाहिँ आफ्नै गोदाम घरको सामग्री प्रयोग गर्ने हो। अनि नपुगेको खण्डमा तुरुन्तै खबर भएमा हाम्रो जिल्लाबाट सुरक्षाले थप पठाइदिनुहुन्छ, नभए प्रदेश सरकारबाट त्यो प्रदेश गोदाम घर छ, यो संघीय सरकारले चाहिँ प्रदेशलाई गोदामबाट हस्तान्तरण गरेको छ, प्रदेश सरकारबाट जान्छ त्यो।
14: अनि प्रभावित क्षेत्रहरूमा जुन बस्नुहुन्छ मानिसहरू उहाँहरूलाई यस्तो विषयमा एसएमएसहरूबाट जानकारी दिने यस्तो व्यवस्था छ?
13: अनि त्यो सोसियल मिडियाहरूबाट दिया छ, अनि यो न्यूज मिडियाहरूबाट पनि हामीले एलर्ट सबैतिर पठाछौँ भन्थ्यौँ, उहाँहरूलाई गएको छ। अनि कतिपय ठाउँमा चाहिँ स्थानीय भाषा पनि बजाइदिनु है भनेको छ, अब त्यहाँ सुसञ्चार माध्यमहरू पनि लागिरहनु भएको छ।
14: यो वर्ष अब अलिक पानी कम पर्ने भनिएको थियो, तर पनि अब कुनै बेलामा फेरि बेसकन पर्न सक्छ भनिएको छ।
13: यसो हो क्या, टोटल मनसुन अवधिको तुलना गर्दा पो कम भनेको छ, मनसुनमा कम भनेर त कम पर्ने भएन नि त, पोहोरमा जति पर्यो त्योभन्दा यो वर्ष चाहिँ कम पर्छ भनेको। तर अलिक रिस्की यसपालि के छ भने कम भए तापनि एकै ठाउँमा धेरै पर्ने भने छ नि त,
14: एकैचोटि थोरै समयमा धेरै पर्न सक्छ,
13: थोरै समयमा धेरै पर्ने भन्ने हो नि। अनि त्यसपछि जुन बीचको ग्याप हुन्छ त्यो ग्यापमा चाहिँ गर्मी अलिक बढी हुने भने तातो पर्छ।
14: भोलि पर्सिको लागि चाहिँ के भन्न चाहनुहुन्छ मानिसहरूले के गर्नु पर्यो?
13: आज भोलि पर्सि तीन दिन चाहिँ अलि एलर्ट हुने भनेर भनिएको छ। अनि त्यो नालाहरू सफा गर्नु, त्यो पानीका बहावहरू कहाँ कहाँ छ एकचोटि विचार गर्नु हेर्नु भनेर हामीले एलर्टमा त्यही भनेको छौँ।
10: उनी थिए विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी प्रदीप कुमार कोइराला साथी संजय ढकालसँग कुरा गर्दै। अब देश बाहिरको एउटा खबर। भेनेजुएलाको ला गोएरा राज्यमा 106 घण्टासम्म भग्नावशेषमा फँसेका 21 वर्षीय एक पुरूषलाई जीवितै निकाल

0: बचाउन यतिखेर निकै महत्वपूर्ण प्रयासमा जुटिरहेका छन्। भेनेजुएलाका अस्पतालका भित्ताभरि बेपत्ता मानिसहरूका तस्विरहरू टाँगिएका पाइन्छन्। त्यहाँ रहेका एकजना ब्रिटिश अग्नि नियन्त्रक भन्छन्, धेरैजसोलाई जीवितै भेटाउन सामान्यतया 96 घण्टाको समय हुन्छ, जुन आइतबार साँझ सकिएको छ। त्यसैले उद्धार टोलीहरू अब उनीहरूकै शब्दमा चमत्कारिक उद्धारको आशामा रहेको उनी बताउँछन्। मुख्य खोज तथा उद्धार प्रयासहरूमा अझै पनि स्थानीय स्वयंसेवक एवं अन्तर्राष्ट्रिय टोलीहरू संलग्न छन्।
1: अब अन्तिममा देशभित्रकै एउटा विषय, बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेसँगै निकुञ्ज घुम्न आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको अधिकारीहरू बताउँछन्। सन् 2013 बनेको उक्त निकुञ्ज अहिले बाघ अवलोकनका लागि गन्तव्य बन्दै गएको छ भन्छन् नेपालगंजबाट विमला चौधरी आफ्नो यो रिपोर्टमा।
2: विगत 2 वर्षको तुलनामा यस वर्ष पर्यटकको संख्या दोब्बर भन्दा वृद्धि भएको बताउँछन् बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र कडेल।
3: 84 जना पर्यटक एक वर्षमा हुनुहुन्थ्यो, गत वर्ष चाहिँ 620 जनाले गरेको देखिन्छ। तर यो वर्षको असारको 9 गतिसम्ममा 1427 पर्यटकहरूले भ्रमण गरिसक्यो। हाम्रा केही त्यस्ता एकदम अहम पोखरीहरू छन्, ती पोखरीहरूमा हामी बिहानको समयमा, बेलुकी समय अथवा दिउँसो समय गयो भने एकदमै सजिलै बाघ देख्न सक्ने एकदमै चान्सेस हाई छ।
2: नेचर गार्ड एसोसिएसन बाँकेका अध्यक्ष भीम डाङ्गीका अनुसार हाल 12 जना नेचर गार्ड पर्यटकलाई निकुञ्ज भ्रमण गराउन सक्रिय छन्। नेचर गार्ड शान्ति चौधरी भन्छन्,
4: पर्यटकहरूको संख्या चाहिँ न्यून भएकोले चाहिँ मैले गाइड गर्ने अवसर चाहिँ पाएको थिएन। यो वर्ष चाहिँ हप्तामा 3 देखि 4 वटासम्म सफारी हुने गरेको छ।
2: बाँके राष्ट्रिय निकुञ्ज केवल बाघका लागि मात्र प्रसिद्ध छैन, यहाँका घनासालका जंगल, चुरे पहाड, कलकल बग्ने खोला नाला र विभिन्न दुर्लभ वन्यजन्तुले पर्यटकलाई लोभ्याउने गरेका छन्। निकुञ्जसँगै जोडिएको गाबर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्णलाल चौधरी,
5: नेपालमा बाँके राष्ट्रिय निकुञ्जमा मात्रै पाइने चौसिङ्गाको अवलोकनदेखि लिएर बाघको अवलोकनसम्मको भ्रमणमा हामीले देखाउने भूबनोटको पनि रमणीय खालको भएको हुँदाखेरि पर्यटकहरू असाध्यै मन पराउनुहुन्छ।
2: निकुञ्जको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको असार पहिलो सातासम्म 1427 जना पर्यटकले बाँके राष्ट्रिय निकुञ्जको भ्रमण गरिसकेका छन्। पर्यटक प्रवेश शुल्कबाट मात्रै यस वर्ष निकुञ्जले 4,32,150 रूपियाँ राजस्व संकलन गरेको जनाएको छ। विमला चौधरी, बीबीसी नेपालगंज।
1: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: तपाईं घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्‍याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
0: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागुण्डकी दुई काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
3: हजुर, दान गरौ।
4: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
5: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
3: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
4: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आठ तनहुँ।
0: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
6: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
7: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
0: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
6: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, छकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
8: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
9: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
10: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
11: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
12: ल न हो, छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
13: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र,
12: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
13: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
12: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0564140008।
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
5: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
2: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
5: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
2: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
5: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
2: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
5: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
2: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
5: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
2: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
5: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712040 बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
2: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित ईस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
5: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
2: छुटका दायराहरू
5: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
2: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
5: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
2: थप जानकारीका लागि सम्पर्क 0665714479 मोबाइल 9856062265 र 9848064145
14: ए सबिना यस्तो हतारमा कता हो
15: ए प्रदीप हेर न बेगो दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
14: ल बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 सञ्चालनमा आएको बनकेवा कालिका सुन्चादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
11: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल धुलेगौडा बनकेवा चोक तनहु प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9846078528 र 9908216142
16: क्यों तो को थे दी मु रेडियो ढोर बारह 103.8 MHz

0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
2: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
2: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56999 छ।
4: सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेरा, सुन
5: होइन के सुन्ने भनेको
1: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
5: हो र, अरू दिन पनि हाम्रै सुक्ला गण्डकीको उत्पादन पाइन्छ।
1: हो त, सुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
5: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
1: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
6: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
7: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
6: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
7: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
8: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
9: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
1: ग्राहकको चाहना नै हाम्रो दृष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
8: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
1: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461-61220।
6: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
10: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
6: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860-73-73-10 र 9921-53-507।
11: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
11: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
12: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री। बिक्री बजार प्रोपाइटर भुज बहादुर सुनार।
5: मोबाइल 9800 58 35 537 र 9800 66 15 809।
1: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
13: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
1: ओके ल डन।
13: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
1: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
13: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9856 28 543 र 9847 00787।
5: सूचना एस्तनौ सेवा हस्पिटल दुलेगौड़ा पीपी चोकमा यही जेठ 20 गते शनिवार
14: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
5: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
14: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
5: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, छाला, यौन, कुष्ठ रोग, एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन,
14: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
5: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल,
14: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
5: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल, बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य उपचार गराई स्वास्थ्य लाभ लिनुहोला।
14: साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्श र फार्मेसी सेवा समेत उपलब्ध रहेको सहर्ष जानकारी गराइन्छ।
5: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन नम्बर 0564143777, मोबाइल 9856443443।
15: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: दाई पहिला यो मोबाइल हेर्नुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
1: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
0: अनि बन्छ त दाई
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
2: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
3: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
4: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
3: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
5: शैलेशको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाछुन्जेल त हो नि मान सम्मान इज्जत बनेको
6: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छ हौ विश्वासिलो सुनचारी पसल खोजौला नि
5: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
7: यहाँ विभिन्न डिजाइनका गरगहना पाइन्छ साथै खरिद बिक्री तथा साटफेट पनि गरिन्छ
8: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेट गर्दा उचित मूल्य पाइनेछ
7: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोपाइटर रामो विश्वकर्मा 9871716069 राजु विश्वकर्मा 9807172
9: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
10: म्याडम धुम्रपान भनेको के हो
9: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
10: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ म्याडम
9: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठीघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदय घात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
10: अनि नि म्याडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
9: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाउ
11: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
12: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो मेरै आँखा पोलेर हेर्नै भएको छैन आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त
13: अब चिन्ता नलिनुहोस् आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा पावर चस्मा शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ नोट यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ
14: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी
13: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422 दिपेश मल्ल ठकुरी 9508501420 दीप मल्ल ठकुरी 9460141530
11: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
15: यस दुलेगौडा पोलिक्लिनिकमा यही अवसर 20 गते तेस्रो शनिबार
11: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित
15: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
16: हार्ट जोर्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
15: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
11: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ
15: साथै यही 21 गते आइतबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा
17: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
11: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
17: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
18: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053
17: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याऊ
11: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ
17: नोट प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ हाट बजारमा आऊ ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ
11: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार
19: Admission open.
20: Pokhara College of Management, PCM, affiliated to Pokhara University.
19: 24th years of academic excellence in management.
20: Bachelor program.
19: 4 years program of Bachelor in Business Administration, BBA.
20: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT.
19: 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance.
20: Forms are available at College Administration at 9 a.m. to 3 p.m.
19: Science and Management, both streams can apply.
20: Last date of form submission, 26th Asar 2083.
19: Entrance exam, 29th Asar 2083.
20: Enter to learn, go forth to serve.
19: Further details, Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761-570-124. Email info@pcm.edu.np. or website www.pcm.edu.np.
21: जय मसी तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
1: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
1: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, बिपी चोक।
4: प्रोपाइटर थान प्रकाश नेउपाने 9556033878। प्रशान्त नेउपाने 9460926925।
5: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
6: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
5: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
7: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373710 र 9261653507।
8: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
9: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
8: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा, भित्री बजार।
10: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार।
1: मोबाइल 9508535537 र 9806615899।
11: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी, अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
5: आ बुढा, केलाई चिन्ता लिनु छ र, ओल्लो घर पल्लो घरतिर सबैले सोभि गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्, मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
7: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
5: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 9811756606।
12: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ, के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
13: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
12: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
5: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि, दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
14: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप बेन्च तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
15: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ।
14: थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल प्रोप्राइटर महेश थापा फोन 0564142636 मोबाइल 9856078302 र 9846078302।
16: फुक्कै खाए साह्रै मिठो पकाए त ट्वाक्कै एक पाकेटले पेट भरि नि के हो भने अपक्कै
17: यो हो बोनस चाउचाउ

0: देशमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779।
2: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: ए सन्धि यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्धि
1: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हो सम्धि खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ
2: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 9800 28 28 810 9800 28 28 811 र 9800 28 28 816
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
4: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
4: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
4: हाम्रा विशेषताहरू

0: को व्यवस्था।
1: कक्षा 12 मा 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
0: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
1: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
0: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5, बेल चौतारा, तनहुँ, फोन 0635712040। बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
0: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0635714479, मोबाइल 9856062265 र 9848064145।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरामा।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार सेवाहरू:
3: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
2: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
3: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
2: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
3: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
2: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
3: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0162877 5872779 5872780।
4: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
5: सत्य, तथ्य, निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
6: धोरबाराही हाइलाइट्सको साथमा
0: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
6: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841649304।
7: नमस्कार।

0: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको राति 10 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले जमीन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिमा आधुनिकीकरण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। 23 राष्ट्रिय धान दिवस 2083 अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले कृषिलाई आधुनिक व्यावसायिक र आकर्षक पेशाका रूपमा विकास गर्न सके विदेश पलायन हुन बाध्य जनशक्तिलाई स्वदेशमै रोक्न र धान तथा चामलको आयात न्यूनीकरण गर्न सकिने बताउनुभएको छ। राष्ट्रपति पौडेलले श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर बन्न सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्नेमा उल्लेख गर्दै कृषि केवल जीविकोपार्जनको माध्यम नभई व्यावसायिक पेशाका रूपमा अघि बढ़न सबैलाई आह्वान गर्नुभएको छ। साथै त्यसका लागि सम्बन्धित निकायले आवश्यक नीति पूर्वाधार र सहयोगमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाई छ। उहाँले जलवायु परिवर्तनका कारण धान खेतीमा बढ़दो नकारात्मक प्रभाव परेको उल्लेख गर्दै उत्पादन र उत्पादकत्व बढ़ाउन सरकार कृषक र तथा सरकारवाला पछि जलवायु मैत्री प्रविधिको प्रयोगमा सचेत हुनुपर्ने आवश्यकता अवलोकन भएको छ। धान खेती वर्षमा निर्भर रहने भएकाले धान खेती योग्य जमीनमा पर्याप्त सिंचाई सुविधा विस्तार गर्न राज्यले प्राथमिकता दिनुपर्ने भनी उहाँले जोड़ दिनुभएको छ। राष्ट्रपति पौडेलले धान नेपालको प्रमुख खाद्यान्न बाढ़ी भएकाले यसको आर्थिक सामाजिक सांस्कृतिक र धार्मिक महत्व रहेको उल्लेख गर्दै संविधानले खाद्य सम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउनु भएको छ। सभामुख डोल प्रसाद आर्यले संसदका काम व्यवहार र शैलीको मतदाता र जनताले विभिन्न माध्यमबाट निहालिरहेकाले सबै सांसद आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ। आइतबार संघीय सांसद सचिवालयले प्रतिनिधि सभाका संसदका लागि हिजो यहाँ आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उहाँले कानून निर्माणमा जनप्रतिनिधिले विगतका राम्रा अभ्यासबाट सिक्न र अध्ययनशील र प्रविधि मैत्री हुनुपर्ने सुझाव दिनुभएको छ। जनताबाट निर्वाचित भएपछि सांसदको जीवन निजीबाट सार्वजनिक जीवनमा प्रवेश गर्ने भएकाले सोही अनुसार जिम्मेवार बन्नुपर्नेमा उहाँको जोड़ छ। अर्थमन्त्री डाक्टर सनी मोग्लीले पछिल्लो 12 वर्षमा सबभन्दा अनुशासित बजेट ल्याएको बताउनुभएको छ। सोमबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलका क्रममा उठेको प्रश्नको जवाब दिँदै मन्त्री वाग्लेले अहिलेको घोषित बजेटको आकार प्रक्षेपित अर्थतन्त्रको आकारको अनुपातमा 28.5% मात्रै भएको बताउनुभएको छ। जुन पछिल्लो 12 वर्षमा भन्दा सानो बजेट भएको उहाँले बताउनुभएको छ। उहाँले बजेट कार्यान्वयनको विषयमा कुनै आशंका नगर्न आग्रह समेत गर्नुभएको छ। मन्त्री वाग्लेले बजेटका लागि विभिन्न मन्त्रालयमा फाइल गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्दै रकमान्तरदेखि धेरै कुराहरूमा अर्थ मन्त्रालयको तजवीज अधिकार सम्बन्धित मन्त्रालयलाई नै दिएको स्पष्ट पार्नुभएको छ। त्यस्तै उहाँले बजेटमा आम नागरिकको हितका लागि शिक्षा स्वास्थ्य र विद्युतमा केही मात्रामा कर लगाएको स्पष्ट पार्नुभएको छ। सरकारले महत्वाकांक्षी आर्थिक विकासको लक्ष्य अनुसार बजेट ल्याएको उहाँको भनाइ छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खगड़ाक राज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रको सुधारका लागि सरकारले तत्काल केही गर्न सक्ने अवस्था नभएको बताउनुभएको छ। सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा पौडेलले नेपालको हवाई क्षेत्रमा सरकार आफैले लगानी गरेर अघि बढ़ाउन सक्ने अवस्था नरहेको स्पष्ट पार्नुभएको छ। उहाँले नेपालको हवाई क्षेत्र सुध्रिँदै भन्दा बिग्रिँदै जाने अवस्थामा रहेको तर्क गर्नुभएको छ। उहाँले आफूले प्रयास गरे पनि सबैको गुनासो मात्रै आएको गुनासो गर्नुभएको छ। मन्त्री पौडेलले पर्यटन उद्योगको विकासका लागि पनि हवाई क्षेत्र सुधार नगरी सम्भव नरहेको धारणा राख्नुभएको छ। उहाँले ईयूको आकाशमा उडानमा लागेको प्रतिबन्ध हटाउने विषयमा पनि सरकारले नीतिगत कानूनी र सुरक्षासँग सम्बन्धित मापदण्ड पूरा गर्दै लैजाने काम अघि बढ़ाएको दावी गर्नुभएको छ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकार सुकुम्बासी र किसानका समस्याप्रति अत्यन्तै अनुदार देखिएको आरोप लगाउनु भएको छ। राष्ट्रिय धान दिवसको अवसरमा सोमबार रौतहटमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री पौडेलले यस्तो आरोप लगाउनु भएको हो। सरकारले किसानका समस्या समाधान गर्न बजेटमा कुनै विषय नल्याएको पनि दावी गर्नुभएको छ। यहाँका किसानहरूले अथक मेहनत गरेर को अर्थतन्त्रमा ठूलो योगदान पुर्याइरहेका छन्। उहाँले भन्नुभयो, तर विडम्बना समयमा मल र उपयुक्त बिउ बिजनको अभाव हुँदा किसानले आफ्नो क्षमता र माटोको गुणस्तर अनुसार उत्पादन गर्न सकेका छैनन्। उहाँले बताउनु भएको छ, महामन्त्री पौडेलले विगतमा कांग्रेसको नेतृत्वमा सरकार रहँदा किसानको पक्षमा थुप्रै कामहरू भएको दावी पनि गर्नुभएको छ। गण्डक प्रदेश सभामा यही असर एक गति प्रस्तुत आर्थिक वर्ष 2083-84 बजेट प्रदेश सभाबाट आइतबार पारित भएको छ। सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक 2083 र गण्डकी प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक बहुमतबाट पारित भएका हुन्। त्यसअघि बजेटको मन्त्रालयमा छलफलमा मन्त्री र मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिनुभएको थियो। मुख्यमन्त्री पाण्डेले आगामी वर्षको बजेट वास्तविक धरातालमा आधारित भएर बजेट बनेको जनाउँदै त्यसले सकारात्मक परिणाम दिने उल्लेख गर्नुभएको छ। हामी सुशासन र मितव्ययितामा गण्डकीलाई नमूना प्रदेशका रूपमा बनाउन लागेका छौं। उहाँले भन्नुभयो, यसबाट सकारात्मक परिणाम प्राप्त हुनेहुन्छ नै। आगामी वर्षको बजेटले प्रदेशवासीका आशंका पूरा गर्न समिति स्रोतबाट अधिकतम प्रयत्न गरेको उहाँको भनाई छ। त्रिभुवन विश्वविद्यालय त्रिवेणी आफ्ना सबै अर्गानिक आंगिक क्याम्पसबाट विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार सबै क्याम्पस प्रमुखलाई पत्रचार गर्दै विश्वविद्यालय अनुदान आयोग यूजीसी र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन अनुसार आवश्यक प्रक्रिया अघि बढ़ाउन भनेको हो। उप प्रशासक सन्देश कुमार रेग्मीद्वारा हस्ताक्षरित पत्रमा शिक्षा मन्त्रालयको 2083-89 गतेको पत्रलाई आधार बनाउँदै शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप अन्त्य गर्ने, विद्यार्थीको वास्तविक आवाज सुनिश्चित गर्ने तथा शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले विद्यालय तथा विश्वविद्यालय परिसरबाट दल निकट विद्यार्थी संगठनका संरचना हटाउन भनिएको उल्लेख गरिएको छ। पत्र अनुसार मन्त्रालयले 60 दिनभित्र शैक्षिक संस्थाबाट दल निकट विद्यार्थी संगठनका संरचना हटाइ 90 दिनभित्र स्टुडेन्ट काउन्सिल वा भाइस अफ स्टुडेन्ट प्रणाली विकास गर्ने निर्देशन दिएको छ। नेपाल रेडक्रस सोसाइटीले संगठनिक सुधारका लागि भन्दै राजनैतिक दलमा आबद्ध भए रेडक्रसको सदस्यता त्याग्न आह्वान गरेको छ। नेपाल रेडक्रस सोसाइटीले एक सार्वजनिक अनुरोध जारी गर्दै यस्तो आह्वान गरेको हो। नेपाल रेडक्रस विश्व रेडक्रस अभियानको अभिन्न अंगको रूपमा रहेको बताउँदै रेडक्रसका सात सिद्धान्त मूल्य मान्यतामा आधारित एक तटस्थ र निष्पक्ष रूपमा काम गर्ने देशकै ठूलो मानवीय संस्था रहेको बताइएको छ। यस्तै नेपाल रेडक्रसको विधानमा सक्रिय राजनीतिमा संलग्न भई राजनीतिक संगठन भातृ संगठन समेतको विभिन्न निकायका पदहरूमा रहेका र राजनीतिक दलबाट सबै तहका शासकीय संरचनामा संलग्न भई पदाधिकारी तथा सदस्य पदमा आसीन व्यक्तिहरू नेपाल रेडक्रस सोसाइटीका कुनै पनि तहका समिति आयोग र उपसमितिहरूमा सदस्य तथा पदाधिकारी रहने छैनन् भन्ने व्यवस्था रहेको पनि स्मरण गराइएको छ। यस्तै विधानको यस व्यवस्था विपरीत दोहोरो भूकम्प भूमिकामा रहेको पाइए विधान अनुसार नै हुने भन्दै चेतावनी दिएको छ। कास्कीमा मदक पदार्थ सेवन मापसे र सँगै लागू औषध सेवन लापसे गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्ने प्रवृत्ति यहाँ बढ़दै गएको छ। कास्कीमा विदेशी नागरिक समेत लागू औषधको व्यापार र सेवनमा संलग्न हुने गरेको पाइएको प्रहरी अधिकारीको भनाइ छ। प्रहरीका अनुसार पोखरामा लागू औषध दुर्व्यसनी बढ़ी हुनुको पहिलो कारण हिप्पीको प्रभाव हो। सन् 1960 दशकमा पोखरामा हिप्पीको आगमन भएपछि पोखरेलीले उनीहरूबाटै लागू औषध सेवन गर्न सिकेको अध्ययनले देखाएको छ। समाजशास्त्री विश्व सिग्देलले धेरै पर्यटक आउने र वैदेशिक रोजगारीका लागि गएकाको बस्ती पोखरा भएकाले पनि लागू औषध प्रयोगकर्ता बढ़दो क्रममा छ। हिप्पीका कारण लागू औषधको सेवनमा लागेको लगभग तेस्रो पुस्ता भएको उहाँको भनाइ छ। डिभिजन वन कार्यालय तनहुँले आर्थिक वर्ष 2082-83 उत्पादन गरिएका विभिन्न प्रजातिका बिरूवा निशुल्क वितरण गर्ने भएको छ। कार्यालयले मंगलबारदेखि कार्यालय परिसरमा रहेको नर्सरीबाट 28 प्रकारका बिरूवा वितरण गर्न लागेको हो। वन कार्यालयले वातावरण संरक्षण, हरियाली प्रवर्धन, जैविक विविधता संरक्षण तथा वृक्षारोपण अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले निशुल्क बिरूवा वितरण गर्न लागेको वन अधिकृत राजकुमार श्रेष्ठले बताउनु भएको छ। वर्षयाम वृक्षारोपणका लागि उपयुक्त समय भएकाले नागरिक सामुदायिक वन उपभोक्ता समूह, विद्यालय, संघ संस्था तथा स्थानीय तहलाई बिरूवा लगाउन प्रोत्साहित गर्न कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनु भएको छ। उहाँका अनुसार निमारो, राईखन्यु, बडहर, कटहर, चिउरी, कोइरालो, तेजपत्ता, अशोका, कल्की, नीम, कपूर, शीतलचिनी, अम्ला, बर्त, हर्रो, बकैनो, कुरिलो, धुपी, गुलमोहर, बिरिसफूल, प्रजाति, पारिजात, चाप, बैर, बेल, पिपल, बर, राजब्रिज र नौरंगी लगायत 28 प्रजातिका बिरूवा वितरण गरिनेछ। बाटोमा हिँड्ने ज्येष्ठ नागरिकलाई फ्रुटी जस्ता पेय पदार्थ खुवाई बेहोश बनाई डाका चोरी गर्ने गिरोह पक्राउ परेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे पालानचोकले सोमबार पत्रकार सम्मेलन गर्दै ज्येष्ठ नागरिकलाई पेय पदार्थ खुवाई उनीहरूसँग भएको सुन तथा नगद डाका चोर गर्ने गिरोहलाई सार्वजनिक गरेको हो। जिल्ला प्रहरी प्रमुख प्रहरी उपदेशक रविन कार्कीले ज्येष्ठ नागरिकलाई विभिन्न बहानामा फ्रुटी जस्ता पेय पदार्थ खुवाई डाका चोरी गर्ने गिरोहका दुईजना र चोरी गरिएको सुन किन्ने सुन पसालेलाई पक्राउ गरिएको बताउनु भएको छ। उहाँले डाका चोरीमा संलग्न रहेका सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका 5 का 53 वर्षीय केदार श्रेष्ठ व बुद्ध कुमार श्रेष्ठ तथा उनीहरूले चोरी गरेको सुन खरिद गर्ने दोलखा बिगु गाउँपालिका 4 घर भई हाल मध्यपुर ठिमी नगरपालिका 4 जय शिव शक्ति ज्वेलर सञ्चालन गर्दै आएका 46 वर्षीय नवराज घिमिरे विकालाई पक्राउ गरिएको बताउनु भएको छ। उहाँले केदार र बुद्ध कुमारले असर 1 गते बेन बनेपा नगरपालिका 5 रवि ओपी बस पार्क अगाडि, धुलीखेल नगरपालिका 1 निरुकुमारी गोरासाइनीलाई फ्रुटी खुवाई बेहोश बनाई उनले लगाएको घर गहना तथा मोबाइल लुटपाट गरी भागेको बताउनु भएको छ। इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपेक्षक राकेश थापा नेतृत्वको प्रहरी टोलीले बुद्ध कुमारलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान गर्ने क्रममा घटनामा केदार श्रेष्ठको समेत संलग्नता रहेको पाएपछि मध्यपुर ठिमी नगरपालिका 4 असर 11 गते केदारलाई पक्राउ गरिएको थियो। हवस् त यिनै खबरहरूसँगै राति 10 बजेको ढोरबारे हाइलाइट्स आजको लागि सकिएको छ। भोलि बिहान 5:25 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार सहित हाम्रो प्रसारण सेवाका सम्पूर्ण सहकर्मी बिदा हुने आज्ञा चाहन्छौ। नमस्कार, शुभरात्रि।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: जीव सिकौं भविष्य बनाऊ योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस् देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौं।
1: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो शहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
0: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार एक गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
1: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
0: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन, फोन 9856443340, 9801443628 र 9856062446।
2: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
3: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका दिपा। ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ,
2: अहिले हतार छ, पछि आउँदै गरौला है।
4: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9460-61268 र 9560-62268।
6: सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेरा, सुन।
7: होइन, के सुन्ने भनेको
0: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
7: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
0: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
7: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
0: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
10: खै, ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई, म आजै जान्छु।
0: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राज प्रणाली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9560-62891।
12: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
9: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
12: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, जुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
7: कहाँ जाने?
11: सिधै मयाम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसा पानी,
7: अनि बीचमा नझर्ने।
11: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
7: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
0: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी झापदीप देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
13: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
1: एडमिशन ओपन
2: पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM एफिलिएटेड टू पोखरा यूनिवर्सिटी
1: 24th ईयर्स ऑफ एकेडमिक एक्सलेंस इन मैनेजमेंट
2: बैचलर प्रोग्राम
1: 4 years program of Bachelor in Business Administration BBA
2: 4 years of IT program Bachelor of Computer System and Information Technology BCSIT
1: 4 years program of Bachelor of Business Administration in Finance BBA Finance
2: Forms are available at college administration at 9 a.m. to 3 p.m.
1: Science and Management both stream can apply
2: Last date of form submission 26th Ashar 2018
1: Entrance exam 29th Ashar 2018
2: Intro to learn go for to start
1: Further details Pokhara College of Management PCM Ganmarga Nadipur Pokhara Three Kaski Nepal Telephone number 0615447615701 Email info@pcm.edu.np Website www.pcm.edu.np शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
3: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
4: त्यसैले दान गरौं सकेको गरौं सबैले गरौं
1: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो
5: फुटै खाए चारै मिठो पकाए त च्वाक्कै एक पाकेटले पेट भरि नि के हो भने अपाकै
6: यी यो हो बोनस चाउचाउ

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779।
1: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
2: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
3: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।

0: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
1: दूरबाराही हाइलाइट का प्रायोजक
2: अरनिक आवासीय उच्च माध्यमिक तुली गौडा
1: दक्ष र अनुभवी शिक्षकहरू
2: गुणस्तरीय शिक्षा कमजोर विद्यार्थीहरूलाई विशेष कक्षाको व्यवस्था प्लस टू मा विज्ञान र व्यवस्थापन संकायमा पढाइ हुने।
1: फोन नम्बर 0625577024
3: 103.8

0: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 5:25 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबाराही हाइलाइट सुरु गरौं आजका मुख्य समाचारका शीर्षकहरूबाट। जमिन बाजु राख्ने प्रविधिको अन्त्य गर्दै कृषिमा आधुनिकीकरण गर्नुपर्नेमा राष्ट्रपति पौडेलको जोड। खाद्यान्नमा आत्मनिर्भर हुने दीर्घकालीन नीति तथा कार्यक्रम ल्याउन सरकारसँग सांसदहरूको आग्रह। पछिल्लो 12 वर्षमा सबभन्दा अनुशासित बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दावी। गण्डकी प्रदेश सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकार सुकुम्बासी र किसानका समस्याप्रति अत्यन्तै अनुदार देखिएको आरोप। विद्यार्थी संगठन हटाउन क्याम्पसहरूलाई त्रिविको निर्देशन। आफ्नो सीमा नागे बराहिन विरूद्ध कठोर कदम चाल्न बाध्य हुने इरानको चेतावनी।
1: राष्ट्रपति रामचन्द्र पौडेलले जमीन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिमा आधुनिकीकरण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। 23 राष्ट्रिय धान दिवस 2083 अवसरमा शुभकामना सन्देश जारी गर्दै वहाँले कृषिलाई आधुनिक व्यावसायिक र आकर्षक पेशाका रूपमा विकास गर्न सके विदेश पलायन हुन बाध्य जनशक्तिलाई स्वदेशमै रोक्न र धान तथा चामलको आयात न्यूनीकरण गर्न सकिने बताउनु भएको छ। राष्ट्रपति पौडेलले श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर बन्न सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्नेमा उल्लेख गर्दै कृषि केवल जीविकोपार्जनको माध्यम नभए व्यावसायिक पेशाका रूपमा अघि बढ़न सबैलाई आह्वान गर्नुभएको छ। साथै त्यसका लागि सम्बन्धित निकायले आवश्यक नीति पूर्वाधार र सहयोगमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ। उहाँले जलवायु परिवर्तनका कारण धान खेतीमा बढ़दो नकारात्मक प्रभाव परेको उल्लेख गर्दै उत्पादन र उत्पादकता बढ़ाउन सरकार कृषक र तथा सरकारवाला पछि जलवायु मैत्री प्रविधिको प्रयोगमा सचेत हुनुपर्ने आवश्यकता अवलोकन भएको छ। धान खेती वर्षमा निर्भर रहने भएकाले धान खेती योग्य जमीनमा पर्याप्त सिंचाई सुविधा विस्तार गर्न राज्यले प्राथमिकता दिनुपर्ने भनी उहाँले जोड़ दिनुभएको छ। राष्ट्रपति पौडेलले धान नेपालको प्रमुख खाद्यान्न बाली भएकाले यसको आर्थिक सामाजिक सांस्कृतिक र धार्मिक महत्व रहेको उल्लेख गर्दै संविधानले खाद्य सम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउनु भएको छ। सभामुख डोल प्रसाद आर्यले संसदका काम व्यवहार र शैलीको मतदाता र जनताले विभिन्न माध्यमबाट निहालिरहेकाले सबै सांसद आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्ने बताउनु भएको छ। आइतबार संघीय सांसद सचिवालयले प्रतिनिधि सभाका संसदका लागि हिजो यहाँ आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उहाँले कानून निर्माणमा जनप्रतिनिधिले विगतका राम्रा अभ्यासबाट सिक्न र अध्ययनशील र प्रविधि मैत्री हुनुपर्ने सुझाव दिनुभएको छ। जनताबाट निर्वाचित भएपछि सांसदको जीवन निजीबाट सार्वजनिक जीवनमा प्रवेश गर्ने भएकाले सोही अनुसार जिम्मेवार बन्नुपर्नेमा उहाँको जोड छ। अर्थमन्त्री डाक्टर सनिम वाग्लीले पछिल्लो 12 वर्षमा सबभन्दा अनुशासित बजेट ल्याएको बताउनु भएको छ। सोमबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लीले अहिलेको घोषित बजेटको आकार प्रक्षेपित अर्थतन्त्रको आकारको अनुपातमा 28.5% मात्रै भएको बताउनु भएको छ, जुन पछिल्लो 12 वर्षमा भन्दा सानो बजेट भएको उहाँले बताउनु भएको छ। उहाँले बजेट कार्यान्वयनको विषयमा कुनै आशंका नगर्न आग्रह समेत गर्नुभएको छ। मन्त्री वाग्लेले बजेटका लागि विभिन्न मन्त्रालयमा फाइल गुमाउनु पर्ने अवस्थाको अन्त्य गर्दै रकमान्तरदेखि धेरै कुराहरूमा अर्थ मन्त्रालयको तजवीज अधिकार सम्बन्धित मन्त्रालयलाई नै दिएको स्पष्ट पार्नुभएको छ। त्यस्तै उहाँले बजेटमा आम नागरिकको हितका लागि शिक्षा स्वास्थ्य र विद्युतमा केही मात्रामा कर लगाएको स्पष्ट पार्नुभएको छ। सरकारले महत्वाकांक्षी आर्थिक विकासको लक्ष्य अनुसार बजेट ल्याएको उहाँको भनाइ छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खवडाक राज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रको सुधारका लागि सरकारले तत्काल केही गर्न सक्ने अवस्था नभएको बताउनुभएको छ। सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा पौडेलले नेपालको हवाई क्षेत्रमा सरकार आफैले लगानी गरेर अघि बढ़ाउन सक्ने अवस्था नरहेको स्पष्ट पार्नुभएको छ। उहाँले नेपालको हवाई क्षेत्र सुध्रिँदै भन्दा बिग्रिँदै जाने अवस्थामा रहेको तर्क गर्नुभएको छ। उहाँले आफूले प्रयास गरे पनि सबैको गुनासो मात्रै आएको गुनासो गर्नुभएको छ। मन्त्री पौडेलले पर्यटन उद्योगको विकासका लागि पनि हवाई क्षेत्र सुधार नगरी सम्भव नरहेको धारणा राख्नुभएको छ। उहाँले ईयूको आकाशमा उडानमा लागेको प्रतिबन्ध हटाउने विषयमा पनि सरकारले नीतिगत कानूनी र सुरक्षासँग सम्बन्धित मापदण्ड पूरा गर्दै लैजाने काम अघि बढ़ाएको दावी गर्नुभएको छ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकार सुकुम्बासी र किसानका समस्याप्रति अत्यन्तै अनुदार देखिएको आरोप लगाउनु भएको छ। राष्ट्रिय धान दिवसको अवसरमा सोमबार रौतहटमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री पौडेलले यस्तो आरोप लगाउनु भएको हो। सरकारले किसानका समस्या समाधान गर्न बजेटमा कुनै विषय नल्याएको पनि दावी गर्नुभएको छ। यहाँका किसानहरूले अथक मेहनत गरेर देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याइरहेका छन्। उहाँले भन्नुभयो तर विडम्बना समयमा मल र उपयुक्त बिउ बिजनको अभाव हुँदा किसानले आफ्नो क्षमता र माटोको गुणस्तर अनुसार उत्पादन गर्न सकेका छैनन्। उहाँले बताउनुभएको छ। महामन्त्री पौडेलले विगतमा कांग्रेसको नेतृत्वमा सरकार रहँदा किसानको पक्षमा थुप्रै कामहरू भएको दावी पनि गर्नुभएको छ। गण्डकी प्रदेश सभामा यही असर एक गति प्रस्तुत आर्थिक वर्ष 2083-84 को बजेट प्रदेश सभाबाट आइतबार पारित भएको छ। सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक 2083 र गण्डकी प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक बहुमतबाट पारित भएका हुन्। त्यसअघि बजेटको मन्त्रालयमा छलफलमा मन्त्री र मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिनुभएको थियो। मुख्यमन्त्री पाण्डेले आगामी वर्षको बजेट वास्तविक धरातालमा आधारित भएर बजेट बनेको जनाउँदै त्यसले सकारात्मक परिणाम दिने उल्लेख गर्नुभएको छ। हामी सुशासन र मितव्ययितामा गण्डकीलाई नमूना प्रदेशका रूपमा बनाउन लागेका छौं। उहाँले भन्नुभयो यसबाट सकारात्मक परिणाम प्राप्त हुनेहुन्छ नै। आगामी वर्षको बजेटले प्रदेशवासीका आशंका पूरा गर्न समिति स्रोतबाट अधिकतम प्रयत्न गरेको उहाँको भनाइ छ। त्रिभुवन विश्वविद्यालय त्रिवेणी आफ्ना सबै अर्गनिक आंगिक क्याम्पसबाट विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार सबै क्याम्पस प्रमुखलाई पत्रचार गर्दै विश्वविद्यालय अनुदान आयोग यूजीसी र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन अनुसार आवश्यक प्रक्रिया अघि बढ़ाउन भनेको हो। उप प्रशासक सन्देश कुमार रेग्मीद्वारा हस्ताक्षरित पत्रमा शिक्षा मन्त्रालयको 2083/9 गतेको पत्रलाई आधार बनाउँदै शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप अन्त्य गर्ने विद्यार्थीको वास्तविक आवाज सुनिश्चित गर्ने तथा शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले विद्यालय तथा विश्वविद्यालय परिसरबाट दल निकट विद्यार्थी संगठनका संरचना हटाउन भनिएको उल्लेख गरिएको छ। पत्र अनुसार मन्त्रालयले 60 दिनभित्र शैक्षिक संस्थाबाट दल निकट विद्यार्थी संगठनका संरचना हटाई 90 दिनभित्र स्टुडेन्ट काउन्सिल वा भोइस अफ स्टुडेन्ट प्रणाली विकास गर्ने निर्देशन दिएको छ। नेपाल रेडक्रस सोसाइटीले संगठनिक सुधारका लागि भन्दै राजनैतिक दलमा आबद्ध भए रेडक्रसको सदस्यता त्याग्न आह्वान गरेको छ। नेपाल रेडक्रस सोसाइटीले एक सार्वजनिक अनुरोध जारी गर्दै यस्तो आह्वान गरेको हो। नेपाल रेडक्रस विश्व रेडक्रस अभियानको अभिन्न अंगको रूपमा रहेको बताउँदै रेडक्रसका सात सिद्धान्त मूल्य मान्यतामा आधारित एक तटस्थ र निष्पक्ष रूपमा काम गर्ने देशकै ठूलो मानवीय संस्था रहेको बताइएको छ। यस्तै नेपाल रेडक्रसको विधानमा सक्रिय राजनीतिमा संलग्न भई राजनीतिक संगठन भातृ संगठन समेतको विभिन्न निकायका पदहरूमा रहेका र राजनीतिक दलबाट सबै तहका शासकीय संरचनामा संलग्न भई पदाधिकारी तथा सदस्य पदमा आसीन व्यक्तिहरू नेपाल रेडक्रस सोसाइटीका कुनै पनि तहका समिति आयोग र उपसमितिहरूमा सदस्य तथा पदाधिकारी रहने छैनन् भन्ने व्यवस्था रहेको पनि स्मरण गराइएको छ। यस्तै विधानको यस व्यवस्था विपरीत दोहोरो भूकम्प भूमिकामा रहेको पाइए विधान अनुसार नै हुने भन्दै चेतावनी दिएको छ। कास्कीमा मदक पदार्थ सेवन मापासी र सँगै लागु औषध सेवन लापासी गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्ने प्रवृत्ति यहाँ बढ़दै गएको छ। कास्कीमा विदेशी नागरिक समेत लागु औषधको व्यापार र सेवनमा संलग्न हुने गरेको पाइएको प्रहरी अधिकारीको भनाइ छ। प्रहरीका अनुसार पोखरामा लागु औषध दुर्व्यसनी बढ़ी हुनुको पहिलो कारण हिप्पीको प्रभाव हो। सन् 1960 को दशकमा पोखरामा हिप्पीको आगमन भएपछि पोखरेलीले उनीहरूबाटै लागु औषध सेवन गर्न सिकेको अध्ययनले देखाएको छ। समाजशास्त्री विश्व सिग्देलले धेरै पर्यटक आउने र वैदेशिक रोजगारीका लागि गएकाको बस्ती पोखरा भएकाले पनि लागू औषध प्रयोगकर्ता बढ़दो क्रममा छ। हिप्पीका कारण लागू औषधको सेवनमा लागेको लगभग तेस्रो पुस्ता भएको उहाँको भनाइ छ। डिभिजन वन कार्यालय तनहुले आर्थिक वर्ष 2082-83 उत्पादन गरिएका विभिन्न प्रजातिका बिरूवा निशुल्क वितरण गर्ने भएको छ। कार्यालयले मंगलबारदेखि कार्यालय परिसरमा रहेको नर्सरीबाट 28 प्रकारका बिरूवा वितरण गर्न लागेको हो। वन कार्यालयले वातावरण संरक्षण, हरियाली प्रवर्धन, जैविक विविधता संरक्षण तथा वृक्षारोपण अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले निशुल्क बिरूवा वितरण गर्न लागेको वन अधिकृत राजकुमार श्रेष्ठले बताउनु भएको छ। वर्षायाम वृक्षारोपणका लागि उपयुक्त समय भएकाले नागरिक, सामुदायिक वन उपभोक्ता समूह, विद्यालय, संस्था तथा स्थानीय तहलाई बिरूवा लगाउन प्रोत्साहित गर्न कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनु भएको छ। उहाँका अनुसार निमारो, राईखन्यु, बडहर, कटहर, चिउरी, कोइरालो, तेजपत्ता, अशोका, कल्की, नीम, कपूर, शीतलचेनी, अमला, बर्त, हर्रो, बकैनो, कुरिलो, धुपी, गुलमोहर, विरिसफूल, प्रजाति, पारिजात, चाप, बैर, बेल, पिपल, बर, राजब्रिज र नौरंगी लगायत 28 प्रजातिका बिरूवा वितरण गरिनेछ। बाटोमा हिँड्ने ज्येष्ठ नागरिकलाई फ्रुटी जस्ता पेय पदार्थ खुवाई बेहोस बनाई डाँका चोरी गर्ने गिरोह पक्राउ परेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे पालानचोकले सोमबार पत्रकार सम्मेलन गर्दै ज्येष्ठ नागरिकलाई पेय पदार्थ खुवाई उनीहरूसँग भएको सुन तथा नगद डाँका चोर गर्ने गिरोहलाई सार्वजनिक गरेको हो। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन कार्कीले ज्येष्ठ नागरिकलाई विभिन्न बहानामा फ्रुटी जस्ता पेय पदार्थ खुवाई डाँका चोरी गर्ने गिरोहका दुईजना र चोरी गरिएको सुन किन्ने सुन पसलेलाई पक्राउ गरिएको बताउनु भएको छ। उहाँले डाँका चोरीमा संलग्न रहेका सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका 5 53 वर्षीय केदार श्रेष्ठ व बुद्ध कुमार श्रेष्ठ तथा उनीहरूले चोरी गरेको सुन खरिद गर्ने दोलखा बिगु गाउँपालिका 4 घर भई हाल मध्यपुर थिमी नगरपालिका 4 जय शिव शक्ति ज्वेलर सञ्चालन गर्दै आएका 46 वर्षीय नवराज घिमिरे विकालाई पक्राउ गरिएको बताउनु भएको छ। उहाँले केदार र बुद्ध कुमारले असर 1 गते बेन बनेपा नगरपालिका 5 रवि ओपी बस पार्क अगाडि धुलीखेल नगरपालिका 1 निरुकुमारी गोरासाइनीलाई फ्रुटी खुवाई बेहोस बनाई उनले लगाएको गरगहना तथा मोबाइल लुटपाट गरी भागेको बताउनु भएको छ। इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपेक्षक राकेश थापा नेतृत्वको प्रहरी टोलीले बुद्ध कुमारलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान गर्ने क्रममा घटनामा केदार श्रेष्ठको समेत संलग्नता रहेको पाएपछि मध्यपुर थिमी नगरपालिका 4 असार 11 गते केदारलाई पक्राउ गरिएको थियो। मध्यपूर्वमा तनाव पुनः चर्किरहेको बेला इरानले बहराइनलाई कडा चेतावनी दिएको छ। इरानका सर्वोच्च नेताका वरिष्ठ सल्लाहकार अली अकबर बेलायतीले बहराइनलाई आफ्नो सीमा नानाग्न र इरानलाई कठोर कदम चाल्न बाध्य नपार्न चेतावनी दिनुभएको समाचार एजेन्सी एएनआईले जनाएको छ। तस्निम समाचार संस्थाका अनुसार उहाँले आफ्ना गतिविधिबारे सावधानी अपनाउन आग्रह गर्दै कुनै पनि उत्साहको जवाफ इरानले कडा रूपमा दिने बताउनु भएको छ। अमेरिकाले आफ्नो विरूद्ध सैनिक कार्यवाही गर्न खाड़ी क्षेत्रमा रहेका आधारहरू प्रयोग गरेको आरोप इरानले लगाउँदै आएको छ। यसबीच अमेरिका र इरान बीच कतारको राजधानी दोहामा भएको वार्तामा दुवै पक्षले सैन्य आक्रमण रोक्ने र कूटनीतिगत संवादलाई निरन्तरता दिने सहमति गरेका छन्। दुवै देशले प्रत्यक्ष सैन्य गतिविधि रोक्ने निर्णय गरेका र प्राविधिक तहका वार्तालाई निरन्तरता दिन सहमति भएका खबरमा उल्लेख छ। यिनै खबरहरूसँगै हामी ढोरबारे हाइलाइट्सको अन्त्यमा रहेका छौं। विदा हुनु पूर्व आजका मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।

0: नमस्कार, रेडियो ढोर बारह 103.8 मेगाहर्ज को आस्था अनि भरोसा, घर निर्माण को विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एण्ड ट्रेड प्राली गाछे पानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माण को लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिम का ब्लक, इट्टा, ढुंगा, गिटी, बालुआ, चोकर सुपथ मूल्य में पाइन्छ।
0: सम्पर्क अनायारा कन्स्ट्रक्सन एण्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधाम बाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजंग गुरुङ। मोबाइल 9851088461 र सीजन गुरुङ 9705440900।
2: यही आउँदो असार 20 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
3: हरियो खड्का अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनु हुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाक भित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ।
4: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
5: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
0: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौड़ा। सम्पर्क 0654142333
4: र 9687168।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 तुलेगौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: आमा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
3: प्रोपाइटर ठान प्रकाश नेउपाने 9856338078, प्रशान्त नेउपाने 9860625925।
5: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
6: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
5: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
6: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
7: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
8: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
9: ग्राहकको चाहना नै हाम्रो संतुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
10: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
9: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
11: आज पनि भाटवाड आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
12: यी बुढा कुरै नबुझिकन त्यस्तै फर्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमा हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
11: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
12: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
13: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
14: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको